0: सम्पत्ति जाहेर गरेको हो। सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाले निजी क्षेत्रमा त्रास शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढाएको देखिएको छ। सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्। हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसनले केही समय अगाडि गरेको अध्ययनमा अब कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्य वस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढी हुन्छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पात कपडा र माटोका भाँडाहरूको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग गर्ने गरेको देखिएको छ। विभागका अनुसार खाद्य सुरक्षा मापदण्ड अनुसार फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दुध र दही जस्ता खाद्य वस्तुलाई 40 डिग्री सेल्सियस अर्थात् 40 डिग्री फरेनहाइट भन्दा 4 डिग्री सेल्सियस अर्थात् 40 डिग्री फरेनहाइट भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ। ठोस वा सुक्खा खाद्य वस्तु पाउरोटी बिस्कुट र चामल जस्ता खाद्य वस्तुलाई कोठाको सामान्य तापक्रम 20 देखि 25 डिग्री सेल्सियसमा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम गोर्खापत्र दैनिकमा खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बोलाइएको बैठक पनि अवरुद्ध भएपछि प्रधानमन्त्रीले तत्काल जवाफ दिने संकेत देखिएको छैन। बुधबार बोलाइएको बैठकमा विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढाउने तयारी गरेका छन्। संसद स्रोत भन्छ संसदका कतिपय कार्यसूची जसरी पनि अगाडि बढाउनु पर्ने खालका हुन्छन्, ती कार्यसूची अघि बढाउने क्रममा सधैँ अवरोध भएमा सदनको कार्यवाही र अवरोध बीच पनि चलाउनु पर्ने अवस्था आउन सक्छ।
2: शासकीय सुधार सम्बन्धी सयपुते कार्यसूची अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम मध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमामा नयाँ मोडालिटीका साथ फ्रेस स्टार्ट गर्न सरकार लागि परेको बताएकी छिन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बीमा सुधार विषयक छलफलमा उनले स्वास्थ्य बीमाको हालसम्मको बाँकी भुक्तानी ड्यू असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड दिइन्।
2: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष 2083-84 बजेटमा आफ्ना माग तथा समस्याहरूलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा सुविधाको सुनिश्चितताका लागि संघर्षरत शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका हुन्।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा घोषणा गरेका छन्। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षे कार्ययोजना बनाइएको उल्लेख गरे।
2: पश्चिम एसियामा युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीहरूमा उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा काम रोकिएको छ। निर्माण सामग्रीको मूल्य बढेको भन्दै अधिकांश निर्माण क्षेत्रको काम नै अहिले ठप्प भएको छ।
1: रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटबल गोरुसिङ्गे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
2: अब सिया सम्बन्धी खबर। दोस्रो अङ्कले अघिल्ला 3 कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अङ्क घटेको नेप्से मंगलबार भने 1.454 अङ्क मात्र घटेर स्थिर बनेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च।
4: Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. Dacha Mechanic Dwara Deshbharika 200 bhanda badi dealer tatha adhikarik service center bata stariya service tatha Yamaha FI station bata genuine FI health report paun hos.
5: Yahi jest 24 gate dekhi 30 gate samma Yamaha Monsoon Service Camp ko avasar ma paun hos. Labor charge ma 50% discount, lubricant ma 15% discount.
0: Nepali Radio Network ko tapai sundai hunuhuncha Nepali khabar.
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल बीच महिनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोडमा पुगेका छन्।
1: अब खेल र खेलाडीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग को तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ।
2: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआईको पानी प्यास बढ्दो सङ्कट शीर्षकमा समाचार विचार विश्लेषण छापिएको छ। एआईले भविष्यमा मौसम पूर्वानुमान, सिंचाई, खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ, तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार, कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरे। बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देखाउँछन्, हराएको मात्रा देखाउँदैनन्। एआईको पानी प्यास बढ्दो सङ्कट शीर्षकमा छ।
1: भूराजनीतिक भूमारीको आशंका शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सेप्टेम्बर 8-9 रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो। त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अधिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
2: यसै गरी आजको गोर्खापत्र दैनिकमा नयाँ राजनीतिक संस्कार शीर्षकमा फणिन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यम सङ्कटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मिडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मिडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मिडियालाई कमजोर बनाउने र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढेको छ। सञ्चार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसै गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खापत्रमा छापिएको छ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
7: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
6: माडी नगरपालिका बसन्तपुर चितवन।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-53, 98550-77061 र 98550-77053।
10: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
11: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 27 गते बुधबार, सन् 2026 जुन 10 तारिक अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको कपिल वस्तुको रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: नवनियुक्त मन्त्री गुरुङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
0: रेमिट्यान्स बढेको बढै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झन्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
1: फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क सङ्कलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
4: डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन मोनिटरिङ लेभलमा हेर्नु पर्यो।
0: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठुलो वित्तीय योजना सार्वजनिक, ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको चासो।
1: र एसिसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै।
5: Yamaha Monsoon Service Camp, Export Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेसनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
6: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
7: माया कुमारी ढकाल शीतलपुर माडी, पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या, यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ, यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको, अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई, कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु, तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
8: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
9: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98 5 50 50 934।

0: अर्को सिलसिला, नवनियुक्त मन्त्रीद्वय सुदन गुरुङ र महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरुङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै उहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरुङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। उहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउन रात दिन काम गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: चालु आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,00,000 रुपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढेर 19,16,90,00,00,000 रुपियाँ पुगेको छ। वैशाख 1 महिनामा मात्रै रेमिटेन्स 2,57,00,00,000 रुपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढिरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ्न सहयोग पुगेको देखिन्छ। यसै गरी चालु आर्थिक वर्ष 2082-83 10 महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79,49,28,00,00,000 पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083 वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप 16% बढेको छ। यसै गरी नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
0: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानुन ल्याउने तयारी गरेको छ। 55 उमेर वा सेवा अवधि 30 पुरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 उमेर पुरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000-3,000 हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकै पटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन इभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसङ्गत रूपमै जाँचपास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाडीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाडी नियमसङ्गत तरिकाले जाँचपास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 बढी र कोरालाबाट 649 विद्युतीय गाडी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाडी आयात गर्ने व्यवसायहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ्ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुङ्गानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बिवाइडी गाडी जेठ 8-13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा अनौपचारिक क्षेत्रका सफाईकर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-493-495
7: मोबाइल 98550-64040 र 98550-65260।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
11: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरुङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढेको बढै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय गाडी नियमसङ्गत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। साइकल दोर्याएर खाली सिसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ। तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
12: फोहोर कपडा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौँ समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रुपियाँमा बार्गेनिङ गर्नुपर्छ, सडकमा हप्काई खानुपर्छ। उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीडित रहेका बताउनुहुन्छ।
13: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ। इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ। फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेप पाए भोगिराख्नु भएको छ।
12: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा, धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्यो सँगै व्यावसायिक समस्या पनि उस्तै छ। आमदानी कम, शौचालय खानेपानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ।
13: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ। रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्धि छैन, वासरुम जानुको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो।
12: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्। उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन। त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्।
13: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँले एकदम ठुलो योगदान दिँदै आइराख्नु भएको छ, त्यो सँगै सँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि। अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त। उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कारीको लागि कत्रो ठुलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ।
12: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ बताउनुहुन्छ।
13: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो, होइन? अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ, होइन? त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन। त्यही भएर चाहिँ एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन।
12: सहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि सहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो। अनौपचारिक सफाई कर्मीहरूको सम्मान, सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो। पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ।
0: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189353।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
14: मोबाइल 98550-64-040 र 98550-65-260।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै
0: युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर।

0: वर्षको मनसुन भित्र नै समय आउन अब चार दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसुन भित्र नै समय केही दिन पर सर्दै जुन 13 तारिकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसुन भित्र नै वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारिकमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको बताउनु भएको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्ने उहाँ बताउनुहुन्छ। सुरुवातमा पूर्वको थोरै भूभागमा मनसुन फैलने सम्भावना रहेको छ। मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टिमले अध्ययन गरिरहेका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसुनकै समयमा पर्छ। जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोरखापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक सेयर निष्कासन आइपिओतर्फ महत्त्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा सेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै सेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तिमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई सेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको सेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानुनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेको कासन।
0: अब खेल खबर। एसिसी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 सुरु हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्यान्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्यान्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 र भुटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्यान्डले जापान, म्यानमार, मङ्गोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्यान्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
1: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातिदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने 5 विश्व विजेता ब्राजिलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 सहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अङ्ग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेसनल क्वालिफिकेसन प्रणाली CIIN सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
0: दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हडताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हडताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा सञ्चालन ऐन 2014 को दफा 3 को

0: दफा एकले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हडताल निषेध गरिएको राजपत्रमा उल्लेख छ।
1: काया कैरनमा अब पालो उखानको
0: तोलाको वचन खोलामा
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: नवनियुक्त मन्त्री गुरुङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता,
1: रेमिट्यान्स बढेको बढै, वैशाखसम्म भित्रियो 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै,
0: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य, तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई,
1: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक, ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो,
0: र एसिसी महिला T20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन सुदन गुरुङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ, त्यहीँनिर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पोइन्ट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: यस यामाहा।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ. र डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो डट कम र नेपाली नेटवर्क डट कम मार्फत पनि नेपाली बहस सुन्दै हुनुहुन्छ. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौं. यतिखेर फेरि गृहमन्त्रीमा सुदन गुरुङ फर्किएका छन्. पारदर्शी क्लिन चिट बिनै गृहमा फर्काइएको छ. सम्पत्तिको स्रोत बारेको प्रश्नमा प्रश्न जवाफ सार्वजनिक नगरी सुदन गुरुङको गृह मन्त्रालयमा पुनर्बहाली भएको छ. सुदनमाथि प्रश्न कायमै रहेका अवस्थामा छानबिन समितिको प्रतिवेदन नै अध्ययन र सार्वजनिक नगरी पुनर्नियुक्ति गर्नुले छानबिन समितिको औचित्य नरहेको समेत पुष्टि भएको छ. यसले सरकारको मकसद वा नियत समेत उदाङ्गो पारिएको भन्दै आलोचना समेत भइरहेको छ. यदि सुदन गुरुङमाथि लागेका धेरै आरोपहरू 89 तोला सुनदेखि धनकुटामा भएको जग्गा प्रकरणदेखि लिएर चाहिँ सेयर कारोबारमा रहेको सम्पत्तिदेखि लिएर त्यसको पारदर्शिताका विषयहरूमा निकै ठुलो प्रश्न उठेको थियो. तर ती प्रश्नहरूको बारेमा अच्युत प्रसाद भण्डारी पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरिएको थियो. उक्त समितिले उक्त जाँचबुझ गरेर अध्ययन अनुसन्धान गरेर यो सिस्टमको खराबी भन्दै उहाँलाई चोख्याउने प्रयत्न गरेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्. अब सुदन गुरुङले गृहमन्त्रीमा पुनर्बहाली भइसके पछाडि दरबार हत्याकाण्डको फाइल खोल्ने बताएका छन्. नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहणसँगै 4 महत्वपूर्ण निर्णय समेत लिए. उनले दरबार हत्याकाण्डको फाइल खोल्ने, जनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका फाइल खोल्ने समेत निर्णय गरेका छन्. 2058 सालमा भएको दरबार हत्याकाण्डका विषयमा के भएको हो भन्ने अझै पत्ता लागेको छैन. सो फाइल पुनः खोल्ने निर्णय गरेको गृहमन्त्री गुरुङले बताएका छन्। त्यस्तै जनजी आन्दोलनका क्रममा संलग्नहरूमाथि प्रहरीले फौजदारी मुद्दा लगाएकाहरूका मुद्दा समेत फिर्ता लिने उनले बताएका छन्। महावीरको काँधमा नवप्रवर्तन छ. महावीर फोन फेरि मन्त्रालयमा प्रवेश गरेका छन्. नवप्रवर्तन मन्त्रालयको स्थापना र त्यसको पहिलो मन्त्रीका रूपमा महावीर फुनको नियुक्तिलाई सम्बद्ध क्षेत्र एवं समर्थकहरूले दशकौंको माग सम्बोधन भएका रूपमा पनि लिएका छन्. महावीर फुनले मन्त्रालयमा गएर ढिँडो पकाउने, आफै खाना पकाउने, त्यही सुत्ने र त्यही सबै कुराहरू आएर व्यवहार गर्ने भन्ने मात्र हुन्छ वा चाहिँ नेपालमा अब नवप्रवर्तनको क्षेत्रमा फड्को मारियो, नवप्रवर्तनले उचाइ लियो, हर्क साम्पाङले पेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि देउपाने हुनुहुन्छ. एकेमणि सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
1: मर्निङ, नमस्कार.
0: होइन, तपाईँ अब जिल्ला अधिवेशनदेखि प्रदेश अधिवेशनको देश दौडामा हुनुहुन्छ, यतिखेर कहाँ हुनुहुन्छ तपाईँ?
1: मुरङ छु.
0: आफ्नै क्षेत्रतिर हुनुहुन्छ होइन? क्षेत्रका जनताहरूले के छ, कतिको हौसला छ तपाईँ आइसकेपछि सांसदमा?
1: नागरिकहरू आशामा रहनु भएको छ. अब यो देशमा परिवर्तन सम्भव छ र परिवर्तन हुन्छ भन्ने कुरामा उहाँहरूलाई विश्वास लागेको छ.
0: अब फेरि गृहमन्त्री सुदन गुरुङ नै सुनपानी छर्केर कमब्याक भइसक्नु भएको छ होइन? सुनपानी सर्कियो नि त समितिले, के भन्नुहुन्छ यसमा?
1: यसलाई सुनपानी नभनौ, छानबिन गर्दाखेरि उहाँ माथि जे आरोप लगाएर सामाजिक सञ्जाल मिडियामा बबन्डर मचाइएको थियो त्यो प्रमाणित भएन राज्यको निकायबाट.
0: होइन, सुनपानी सर्कियो नि त समितिले, के भन्नुहुन्छ यसमा?
1: यसलाई सुनपानी नभनौ, छानबिन गर्दाखेरि उहाँ माथि जे आरोप लगाएर सामाजिक सञ्जाल मिडियामा बबन्डर मचाइएको थियो स्रोत वैध देखिए. अब वैध स्रोत प्रमाणित राज्यको एउटा इन्स्टिट्युसनबाट हुन्छ भने अब त्यसभन्दा माथि के चाहियो?
0: उहाँले त अब गृहमन्त्रीमा आइसकेपछि 4 निर्णय गर्नु भएको छ होइन? जेनजीका हरूलाई लगाएका अभियोजनहरू, अभियोगहरू फिर्ता लिनेदेखि लिएर दरबार हत्याकाण्डको फाइल खोल्ने भन्नुभएको छ. अहिले यो अवस्थामा सजिलो छ यो दरबार हत्याकाण्डको फाइल भन्दा पनि निर्मला हत्याकाण्डका फाइलहरू धेरै छन् होइन? जीवी राई फरारका फाइलहरू पनि धेरै छन्, अन्य भ्रष्टाचारका फाइलहरू पनि धेरै छन्.
1: सबै फाइलहरूले चाहिँ खुल्ला रहने र जब नारायण हिटी हत्या भयो त्यस पछाडि एउटा जुन प्रतिवेदन आयो तात्कालीन अवस्थामा सभामुख तारनाथ राणाबाटले जे भटटटट भन्ने एउटा आवाज सहित होइन उहाँले सार्वजनिक गर्नुभयो र कालो पदार्थ सेवन गरेको भन्ने जुन शब्द तत्कालीन चाहिँ महाराज विराजमा आइलाग्यो र त्यो चाहिँ उहाँलाई लागेको गोली चाहिँ पछाडि झाडपट्टि थियो भन्ने कुरा पनि तत्कालीन समाचार माध्यमहरूले सार्वजनिक गरेको अवस्था थिए. कतिपय सञ्चार माध्यमहरूले चाहिँ एउटै अनुहारका दिपेन्द्रको अनुहारका चाहिँ चारवटा मुखण्डधारी व्यक्तिहरू पनि थिए है भन्ने जस्ता आवाजहरू पनि तत्कालीन दरबारमा रहेका आसेपासे र त्यहाँ काम गर्नेहरूले चाहिँ यदाकदा सार्वजनिक गरेका थिए. त्यसले गर्दा नागरिक के आश्वस्त हुन सकेन भने दरबार हत्याकाण्डको रिपोर्ट जे आयो त्यहाँ कुनै प्रभाव छ कि छैन, छैन भने त्यसको विश्वसनीयतालाई वैध गर्न पर्यो, छ भने कसको संलग्नता छ या थियो भने दिपेन्द्रको एकल संलग्नतामा त्यो सबै भयो कि उनका अरू सहयोगीहरू कोही थिए यो भने ती कारवाहीको दायरामा आउने कि नआउने हेरन् भने भन्ने कुरा आज पनि नेपाली नागरिकमा जहिले पनि यो नेपाली नागरिकको मनमा बिज्ने चिज हो. नेपाली नागरिकले आज पनि यो विषयबाट न्याय पाएका छैनन् कि त्यसैले राज्यको काम भनेको न्याय दिलाउनु पनि हो. त्यसैले त्यसको त्यो फाइल पुनरावलोकन गर्छु भन्नु भनेको कसैसँग लक्षित नभएर सुशासनसँग लक्षित विषय हो.
0: तपाईँले
1: यो वर्ष सुशासनको वर्ष खिल निकाल्ने वर्ष ती केही खिलहरू चाहिँ बिसौँ वर्ष पच्चिसौँ वर्षदेखि 58-59 सालदेखि गढेका छन् तिनीहरूलाई निकाल्ने हो.
0: होइन खिल निकाल्न सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीले, अहिलेसम्म कति खिल निस्के?
1: आज यो देशमा गर्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक त यो देशको तिनीहरूलाई निकाल्ने हो.
0: होइन खिल निकाल्न सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीले, अहिलेसम्म कति खिल निस्के?
1: आज यो देशमा गर्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक त यो देशको उन्नति समृद्धि र सुशासनका लागि अरू कुनै शक्ति छँदा पनि छैन र त्यो नेपाली नागरिकले कल्पना पनि गरेका छैनन्. जसलाई आठ भरोसा र दुई तिहाईको नजिकको मत दिए उसले सक्छ र भन्ने प्रश्न नै खेमजी अलिकति कता कता बायस पो हो कि
0: भन्ने. संसदको अवरोध हामीले देखिरहेका छौँ, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हामीले सुनिरहेका छौँ. एउटा प्रधानमन्त्रीले एउटा देशलाई अतिक्रमणकारी बनाउन मिल्छ र रोस्टममा उभिएर नेपालले जग्गा मिच्याएको छ भारतको तपाईँ पत्याउनुहुन्छ यो कुरा? तपाईँ स्वीकार्नुहुन्छ? बचाउ सुनपानी छर्किनुहुन्छ फेरि बोलीमा?
1: मैले सुनपानी भन्दा पनि त्यो विषय के हो हेर्नुहोस् चाहिँ सम्बन्धित निकायले जानकारी देला है सबै कुरा. फेरि मैले नै जाने छ यो देशका अरू कसैले जाने छैन.
0: लामो समय चाहिँ कानुनी पेसामा काम गर्नु भएको छ, यहाँलाई धेरै कुरा थाहा छ क्या एकैमणिजी.
1: सुन त्यही त सुन्नु न, एउटा सांसदले फेरि एक सांसदले यसो पनि भन्नु भएन क्या, सीमाको सन्दर्भको प्रश्न आयो भने मै जानकार हुँ, चाहिँ कुटनीतिको प्रश्न आयो भने पनि मै जानकार हुँ, चाहिँ विज्ञान प्रविधिको कुरा आयो भने पनि मै जानकार हुँ भनेर गफ गर्यो भने त हेर्नुहोस् मिल्दैन
0: मिल्दैन.
1: तर राष्ट्र
0: नेपालले चाहिँ भारतको सीमा अतिक्रमण गरेको छैन भन्ने कुरामा तपाईँ जानकार हुनुहुन्छ
1: हजुर.
0: तर एउटा कुरा, नेपालले भारतको सीमा कहीँ कतै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन भन्ने कुरामा चाहिँ तपाईँ जानकार हुनुहुन्छ क्लियर रूपमा होइन?
1: त्यो साथसाथै मेरो बुझाइ के छ भने नेपाल भारतको सीमा चाहिँ खुल्ला छ हेर्नुहोस् तिनतिरबाट र यी कतिपय स्तम्भहरू चाहिँ मकिएका उकिएका एकपट्टिबाट अर्कोपट्टिबाट रहेका त्यहाँ बसोबास गर्ने चाहिँ रोटीबेटीको सम्बन्ध भएको औल्लो घर र पल्लो घर भएको अवस्थामा ती सीमाहरूको सन्दर्भमा एक अर्का दुवै पक्ष बसेर समाधान गर्नुपर्छ र ती सीमाहरू चाहिँ कतै परेका छन् भने पनि नयाँ प्रविधिको प्रयोग गरेर टुङ्ग्याउनु पर्छ भन्ने सन्दर्भ हो र यसलाई इन्डिकेट गरेर गरिएका शब्दका बोलीका लवजलाई शब्द मात्रै ट्वाक्क टिपेर चाहिँ अनर्थ व्याख्या पनि गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो. किनभने आज कसले चाहिँ त्यो किसिमको जबरजस्त कुरा गरिरहेछन् भन्दा जसले हिजो चाहिँ हाम्रो महाकाली सन्धि गरेर चाहिँ देशलाई यो अवस्थामा पारे, हिजो चाहिँ तरफपुरको विषय त्यो अवस्थामा छोडेर हिँडे, जसले नेपालको भूमि यहीँ तपाईँ भन्नुहुन्छ भने कोशी ब्यारेकको सन्दर्भको विवाद चाहिँ निम्त्याएर यो देशलाई चाहिँ कङ्गाल बनाए, यिनीहरूले चाहिँ अस्वाभाविक तरिकाले जे देखाइरहेको छ त्यो चाहिँ गलत छ हेर्नुहोस्. कुरा चाहिँ के हो भने यो देशको राष्ट्र सत्यताको सन्दर्भमा कसैले पनि झुक्दैन र इभन प्रधानमन्त्री त म भेलायतीलाई राखेर भए पनि ती नक्साको कुरा आयो भने टुङ्ग्याउँछु भन्ने अभिलेख म त साफ
0: मानिसु यहाँको अलिकति अडियो अडियो अलिकति कटेर आइरहेछ,
1: अडियो भुल्नु हुँदैन, रातको कुरा गर्दा दिन भुल्नु हुँदैन,
0: अडियो अलिकति कटेर आइरहेछ मानिसु, अलिकति नेटवर्क भएको ठाउँमा यहाँले अलिक सहजीकरण गर्नु होला। र अहिलेको अवस्थामा अब बालिन शाहजी देशको प्रधानमन्त्री उहाँले बोलेको कुरालाई लिएर प्रतिपक्षीहरूले चाहिँ संसद अवरोध गरिरहनु भएको छ, जवाफ माग पनि गर्नु भएको छ। मलाई याद छ हिजो केपी शर्मा ओलीले संसदमा केही त्यस्ता 22 शब्दहरू बोल्दा 74 साल जस्तो लाग्छ, निम्छरो शब्द लगायतका शब्दहरू संसदका रेकर्डबाट हटाइएका कुरा छन्। यो त देशको कुरा हो, सीमाको कुरा हो, यो राष्ट्रको गरिमाको कुरा हो, होइन? यसलाई भारतका एसडी मुनि लगायतहरूले चाहिँ स्वागत गरेका छन् बालिनजीको बोलीलाई, भन्दा यो कुरामा संवेदनशील बन्नु पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टी आज?
1: होइन, राष्ट्रिय स्वतन्त्र पार्टी पनि संवेदनशील छ, सरकार पनि संवेदनशील छ, परराष्ट्र मन्त्रालयले तत्समयमा नै चाहिँ एउटा चाहिँ ऊ सार्वजनिक जानकारीका लागि नोटिस पनि आह्वान गरेको थियो। त्यो विषयमा हाम्रा सीमाको सन्दर्भमा भएका अभिलेखहरूको सन्दर्भमा पनि राज्यले भोलि सार्वजनिक गर्दै जाला, ती कुराहरू एउटा ठाउँमा छन्। तर जसरी तपाईँको चाहिँ यो गोरु चाहिँ के अरे हलो अड्काएर गोरु चुट्ने प्रचलन छ, अर्थात् एउटा चाहिँ कुनै न कुनै चिजलाई बोकेर बजेट जस्तो संवेदनशील विषय संसदमा छलफलै हुन नदिने जुन किसिमको तिगडम गरिराखिया छ, जुन किसिमको पाण्डव नृत्य देखाइराखिया छ, यसले त देशलाई भलो गर्दैन नि। अब पनि हामी
0: प्रधानमन्त्रीले जे पनि बोल्न मिल्ने, होइन, सत्तापक्षीले चाहिँ व्यवस्थापिका के अरे कार्यपालिकाले व्यवस्थापिकालाई बन्धक बनाउन पनि मिल्ने, उपस्थित पनि भइ नदिनु पर्ने, जनताको चाहिँ एउटा होइन यो आवाज मुखरित गर्ने थलोमालाई चाहिँ आफ्नो ढङ्गले चलाउन मिल्ने, अनि प्रतिपक्षीले मात्रै चाहिँ देख्ने, प्रतिपक्षीले गरेका कुरा
1: सर्वदलीय बैठक पार्टी सभापतिज्यूले आह्वान गर्दा भन्नुभएको थियो त सरकारका तर्फबाट, सरकार भनेको बालिन शाह प्रधानमन्त्रीज्यू मात्रै होइन नि, सरकार भनेको सबै मन्त्रीहरू पनि सरकार हुन् नि। सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले किनभने कतिपय सीमाको कुराको सन्दर्भमा परराष्ट्र मन्त्रीले, स्वास्थ्यको विषयको सन्दर्भमा स्वास्थ्य मन्त्रीले, शिक्षाको विषयको सन्दर्भलाई शिक्षा मन्त्रीले जवाब दिनु पनि तपाईँको सरकारले जवाब दिएको विषय प्रधानमन्त्रीय प्रणालीको विषय हुन्छ नि। ती कुरालाई पनि म मान्दै मान्दिनँ भन्नु, अथवा सरकारले जवाब दिन्छ भन्दा पनि संसद चल्नै दिन्न भन्नु, इभन बरु एकदेखि अर्कोतिर चाहिँ गएर चाहिँ अर्थमन्त्रीमाथि पनि अनावश्यक तपाईँको चाहिँ टिका टिप्पणीतर्फ सुरु गर्नु भनेको चाहिँ के हो भने, यो देश बनाउँछन् यिनीहरूले, बनायो भने हामी सधैँका लागि रसातलमा जान्छौँ, त्यसैले केही न केही अवरोध गरेर संसदमा यही किसिमको चाहिँ गतिरोध चाहिँ स्थापित गरेर
0: अर्थमन्त्रीमाथि पनि त प्रश्न त उठ्यो नि त, होइन? ती गाडीहरू, ती बिवाइडी गाडीहरू चाहिँ कसरी चाहिँ भन्सारमा त्यसरी भित्रिए, करका दर चाहिँ किन हेरफेर भए, सदनमा एउटा पछि चाहिँ किन चाहिँ वेबसाइटमा अर्को राखियो, संसदलाई संसदको सचिवालयलाई किन त्यो पत्र लेख्न लगाइयो, प्रश्नहरूले त घेरिए नि त, होइन अर्थमन्त्रीज्यू पनि?
1: होइन, सुन्नु न, प्रश्न त जबरजस्त निकाल्न पनि पाइयो, तर प्रश्नको सन्दर्भमा अर्थमन्त्रीजीले मलाई ओन्ली 10 मिनट दिनुहोस् संसदमा, सबैका लागि त्यो प्रश्न चाहिँ ननिस्कने गरी म उत्तर दिन्छु र प्रत्येक नेपाली नागरिकले चित्त बुझाउन सक्छु भन्नु, किन नर्या प्रश्न गर्ने उत्तर दिने चाहिँ स्थान नदिने संसदलाई चाहिँ प्रतिपक्षको हो सांसद भन्ने नाममा सत्ता सरकारलाई उपस्थित हुनै नदिने, उपस्थित हुन्छु भने हुनु नदिने, यो पनि हुन्छ त?
0: उपस्थित हुन त के गाह्रो छ, दुई तिहाई छ, नजिकबाट मजाले उपस्थित भएर आफ्ना कुराहरू राख्न सकिन्छ, होइन? हिजोका दिनमा त राखियो
1: भने
0: हुँदा त राखियो
1: भइहाल्छ नि, दुई तिहाई छ भन्दैमा कार पेलिने पेलेर जाने परिस्थितिमा जानु हुँदैन नि। लोकतन्त्र भने अधिकतम अन्तिम अवस्थासम्म त संसदीय मूल्य र मान्यतालाई कायम रहेर एकजना मान्य सांसदज्यूको चाहिँ उठेर चाहिँ उठ्नुभयो भने पनि संसद अगाडि नबढाउने हाम्रो अन्तर्राष्ट्रिय परम्परालाई पनि कायमै राख्नुपर्छ नि। अब अन्तिम अवस्था भयो, भने पो अर्को कुरा छ त. त्यसैले दुई तिहाई छ भन्दैमा फेरि सरकार त्यतातर्फ जानु हुँदैन र जाँदैन.
0: जाँदा जाँदै जिल्ला अधिवेशनमा जताततै चाहिँ रवि लामिछानेजी पार्टी सभापति अझै स्ट्रङ भएर अब वैधानिक तौरले चाहिँ एकदम बलियो ढङ्गले एकछत्र रूपमा अगाडि आउनुभयो होइन. त्यहाँ चाहिँ कतिपय खुरापात भित्र गर्न खोजिएको थियो भन्ने विषय पनि आएका छन्. तर रवि लामिछाने नै अबको विकल्प, अबका केही वर्षहरूको विकल्प उहाँ नै हो भन्ने ढङ्गले पार्टी अगाडि बढ्यो है.
1: त्यो जिल्ला अधिवेशनहरूमा कुनै गलत केही भएको छैन. त्यो अनर्गल प्रचारबाजी र अनर्गल समाचारहरू हुन्
0: होइन, फाइट पनि भएको छ, हानाहान पनि भएको छ, अहिले देखिरहेको छौ दृश्य त, हानाहान पनि भएको छ धेरै.
1: सामान्य तलमाथि हुने एउटा कुरा भयो, तर त्यस्तो तलमाथि भएकाहरू कुनै रवि लामिछानेज्यू सभापतिज्यू प्रधानमन्त्रीज्यू ब्यालेन्स आसमा केन्द्रित पनि होइन. तल्लो लेभलमा आफ्नो तहमा भएका ती सामान्य छिटफुट घटना बाहेक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशनहरू पूर्णमा सफल तरिकाले अगाडि बढेका छन्. अब चाहिँ महाधिवेशनले सामान्यतया चाहिँ यो अगाडिदेखि नेपाली नागरिकै मनमनमा बसेको एउटा नाम हो पार्टी सभापति रवि लामिछाने, जसको विकल्प नेपाली समाजमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन अरू दललाई गएर सोध्नुभयो भने पनि, एउटा न्युट्रल मान्छेलाई गएर सोध्नुभयो भने पनि आज रवि लामिछाने विकल्प छैन भन्छ के हार्ने.
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. आगामी दिनको शुभकामना, नमस्कार.
1: धन्यवाद.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता योग्यमणि नेउपानी आदरणीय श्रोता नेपाली बसमा. छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ.
3: मौनकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा,
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855588002. सिप हुन्छ साथमा, रोजगारी हातमा.
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना.
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो.
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी.
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र. सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123.
9: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्.
10: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पोइन्ट चेकअप र फ्री बाइक वास.
11: र त्यो प्रतिवेदन चाहिँ के छ त्यसमा भन्ने कुरा कसैलाई पनि थाहा छैन. अनि एकाएक चाहिँ उनी दोषी भएनन् भनेर चाहिँ भनियो. र यस्तो त एउटा अधिनायकवादी शासन सत्तामा मात्रै हुन्छ, या त कुनै चाहिँ विदेशीको चाहिँ उपनिवेश छानबिन समिति थियो. र त्यो छानबिन समितिको प्रतिवेदन के छ, कस्तो छ, जनस्तरमा त्यसलाई सार्वजनिक नगरिकन अनि आफै चाहिँ झाँक्री आफै बोक्सी बन्ने चाहिँ जुन परम्परा हो त्यस पनि थाहा छैन. अनि एकाएक चाहिँ उनी दोषी भएनन् भनेर चाहिँ भनियो. र यस्तो त एउटा अधिनायकवादी शासन सत्तामा मात्रै हुन्छ, या त कुनै चाहिँ विदेशीको चाहिँ उपनिवेश. त्यसमा चाहिँ यो ढङ्गले चाहिँ यो जेनजीको चाहिँ आलो रगत अहिले रगत सुकेको पनि छैन, त्यसको चाहिँ जगमा बनेको चाहिँ सरकार चाहिँ त्यही अरू व्यथिति पुरानाले भन्दा बढी व्यथिति गर्नको लागि उनीहरूलाई सरकारमा ल्याएको हो र यो आन्दोलनको त्यही थियो उपलब्धि. त्यस कारणले कुनै पनि कुराहरू चाहिँ गर्नको लागि कमसे कम चाहिँ नागरिक तहमा चाहिँ त्यो कुरा चाहिँ आइसकेपछि नागरिक तहमा एउटा बहस पछि ल्याउन सकिन्थ्यो नि. यो नेपालमा कुनै पनि मान्छे छैन जो कि उनको आफ्नो चाहिँ त्यो उनको न त्यो बोली चाहिँ एउटा गृहमन्त्रीलाई सुहाउने जस्तो छ न उनको व्यवहार चाहिँ गृहमन्त्रीलाई सुहाउने जस्तो छ न चाहिँ त्यो कुनै परिपक्वता छ. एक खालको चाहिँ उरन्ठेउला चाहिँ व्यक्तिलाई गृहमन्त्रीको रूपमा ल्याउनु पर्ने कुन अदृश्य शक्ति हो त्यो त्यो नेपालमा छैन. हेर्नुहोस् त्यो त्यो त्यो शक्तिले जसले हिजो चाहिँ उनको जुन चाहिँ विवादास्पद छवि छ त्यो छवि उनले चाहिँ टिओबीमा पनि उनले चाहिँ जुन खालको चाहिँ आरोप छ त्यसको बारेमा चाहिँ उनले प्रश्न गर्नुपर्छ. उनले चाहिँ पानी बाँध्न हिँडेको भनेको छ उनले चाहिँ विभिन्न खालका चाहिँ उक्साटका कुराहरू गरेका छन् त्यसमा प्रश्न हुनुपर्छ. यत्रो चाहिँ आगजनी भएको छ त्यो आगजनीमा चाहिँ उनको संलग्नताका कुराहरू छन् यी मानव अधिकार आयोगको चाहिँ रिपोर्टमा चाहिँ उनलाई पोलेको छ यी सबै कुरा हुँदाहुँदै गृहमन्त्रीमा लिएर जाने भनेको त यो देश यो मुलुकको चाहिँ विधि विधानलाई चाहिँ समाप्त पार्नलाई जुन जुन खालको चाहिँ चलखेल हिजो थिए त्यो त्योभन्दा कैयौँ गुणा चाहिँ चलखेल अहिले भइरहेछ. र एउटा चाहिँ सुदन गुरुङ नहुने हो भने यो देशमा गृहमन्त्री बन्न लायक एकजना मान्छे पनि छैन.
0: यसको मतलब चाहिँ प्रधानमन्त्री बालिन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लगायतकाहरूको चाहना बमोजिम भन्दा पनि अर्कै शक्तिको चाहना बमोजिम सुदन गुरुङ फर्किए भन्ने आशय हो तपाईँको शङ्का हो?
11: होइन मलाई चाहिँ मलाई त के भने स्वयं चाहिँ त्यो पार्टीको सरकारै चाहिँ कसरी चाहिँ बन्यो र कसरी बनिरहेछ भन्ने नै शङ्का हो. किनभने जुन जुन प्रकृतिबाट चाहिँ यी कामहरू भइरहेछन् यी कामहरू चाहिँ एउटा स्वाभाविक ढङ्गले चाहिँ भइराखेका छैन. हेर्नुहोस् होइन जुन चाहिँ जुन जुन जुन चाहिँ तरिकाले चाहिँ यो गृह मन्त्रालयलाई चाहिँ जुन ढङ्गले बालेन्द्र शाहले चलाउन खोजिरहेछन् कि अरू कसैले चलाउन खोजिरह्यो र सुदन गुरुङको चाहिँ गृहमन्त्रीबाट उनले चाहिँ राजीनामा दिन बाध्य भएपछि केही स्ट्याटस तपाईँले हेर्नुभयो भने यति आपत्तिजनक छ जो कि स्वयं चाहिँ बालेन्द्र शाहलाई चाहिँ उनले थर्काइरहेछन् भनेपछि यो के हो चाहिँ एउटा सुदन गुरुङलाई कन्ट्रोल गर्न नसक्ने चाहिँ यो राज्यको मेकानिजम भइसकेपछि यो देश कतातिर जाँदैछ त
0: यसको मतलब सुदन गुरुङमाथि भएको छानबिन प्रतिवेदनमाथि पनि शङ्का छ.
11: छानबिन हुन्छ छानबिन भने त त्यो बेकार कुरा हो. कहाँ छानबिन भएको छ त्यो छानबिनको नाटक जुन मञ्चन गरियो यो सरकारको वैधानिकतालाई चाहिँ त्यसैले नै चुनौती दिँदै गइरहेको छ. हुन त मैले पहिलो दिनदेखि नै उठाएको जति बालेन्द्र शाहका चाहिँ क्रियाकलापहरू जति चाहिँ यो सत्तालाई अवैधानिक बनाउन छ त्यति नै यसभन्दा अगाडि केपी ओलीले आफूले चाहिँ विभिन्न खालका अन्टसन्ट कुरा गरेर र त्यो अन्टसन्ट चाहिँ बोलेर चाहिँ त्यो सरकारको वैधानिकतालाई समाप्त पारेर आफ्नो यो हालत भइरहेछ. बालेन्द्र शाहले चाहिँ दिन प्रतिदिन जुन कामहरू गरिरहेछन् उनी धेरै बोल्दैनन् तर फेसबुक स्ट्याटस र उनले गरेका कामबाट यसको वैधानिकता समाप्त हुँदै गइरहेछ. अहिले चाहिँ बालेन्द्र शाहकै 25-30 चाहिँ गल्तीहरू भइसके जबकि अझै 3 महिना 100 दिन पुरा कट्या छैन. 100 दिनभित्र यो खालको ताण्डव र यो खालको चाहिँ त्यो सत्तालाई नै अवैधानिक बनाउन उनका जुन क्रियाकलापहरू आएर आम वृत्तमा आम नागरिक तहमा जुन चाहिँ आलोचना भइरहेछ यो चाहिँ यो सरकारले चाहिँ गम्भीरतापूर्वक सच्याउला भनेको त झन् त्यसलाई चाहिँ झन् बढी चाहिँ गल्ती चाहिँ थप्दै गइरहेछ.
0: छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग पनि मैले 2 पटक यही बसमा कुराकानी गरेको छु. उहाँले चाहिँ दुधको दुध पानीको पानी नै हामी ल्याउँछौँ प्रतिवेदन एकदम फियर आउँछ प्रतिवेदनमा कसैले नि शङ्का गर्न मिल्दैन भन्ने खालको दावी गर्नुभएको थियो क्या 2-3 दिन अगाडि मात्रै.
11: होइन त्यो थियो त उनीहरूले भन्ने कुरा त त्यो त्यो छानबिन कसरी बन्यो कसले बनायो भन्ने कुरा नै त्यो आफैमा चाहिँ त्यसको प्रक्रिया नै पहिलो कुरा त त्यसको त्यो पहिला पनि यस्ता छानबिन समितिहरू बन्थे आफैले चाहिँ छानबिन समितिहरू बनाउँथे आफैलाई चाहिँ सफाई दिन्थे त्यही नै भएको एउटा नाटक मञ्चन भन्दा बढी मैले केही ठान्दिन.
0: यसको मतलब चाहिँ सुदन गुरुङ फेरि गृहमन्त्रीमा फर्किसके पछाडि उनले 4 निर्णय गरेका छन् दरबार हत्याकाण्डको विषयलाई छानबिन गर्छु भन्ने विषय निकै चर्चाको विषय छ. यसभित्रका केही रहस्यहरू हुन् दरबार हत्याकाण्डको फाइल
11: वाहियात कुरा हो त्यो त्यही यही सुदन गुरुङ चाहिँ आउनलाई बाँकी थियो र अनि दरबार हत्याकाण्डको छानबिन नभएको हो र इतिहासमा यस्ता हत्याकाण्ड चाहिँ जोन एफ केनेडीको चाहिँ हत्या भएको पनि अहिलेसम्म अमेरिका पत्ता लागेको छैन. त्यस हुनाले चाहिँ यस्ता यस्ता चाहिँ फन्टुस कुराहरू चाहिँ गरेर आजका समस्याहरू समाधान गर्ने हो त, आफ्नो हैसियतभन्दा चाहिँ ठुला कुरा गर्ने होइन. त्यो चाहिँ सुदन गुरुङको हैसियत के हो भन्ने कुरा चाहिँ सबै आम नागरिकलाई थाहा छ. त्यसमाले उनले त दरबार
0: हत्याएको
11: भेडाहरूको बगालमा तपाईँ चाहिँ नेपाली जनता भेडो भनेर त्यसै भने होइन गणेशमानले हेर्नु. र अहिले त नेपालमा चाहिँ 50 साल यता त तपाईँले हेर्नुभयो भने अलिकति राम्रो चाहिँ ब्रेन भएको मान्छे नै यहाँ बसेको छैन. र ती बाहिर गइसकेपछि चाहिँ नेपालको राजनीतिमा सबभन्दा बढी चासो चाहिँ नेपाल छोडेकाहरूको छ फेरि, जसलाई नेपालको विषयवस्तुबारे केही पनि थाहा छैन. उनी नै सबैभन्दा बढी चाहिँ राजनीति कुरा गरिरहेका हुन्छन्. त्यसैले यो मुलुकको जुन अधोपतन हो, मैले त पहिले नै स्ट्याटसै लेखेको थिएँ उनी गृहमन्त्री भएको दिन. बिपी कोइराला नेपालको चाहिँ लोकतान्त्रिक आन्दोलनको पहिलो गृहमन्त्री भए जो नेपालमा चाहिँ प्रजातन्त्र आएपछि, र सुदन गुरुङ चाहिँ गृहमन्त्री भइसकेपछि नेपालको यो 75 वर्षको इतिहास हेर्नुभयो भने जुन चाहिँ बिपी कोइराला पछि त अहिले बिपी कोइराला भन्दा पनि अझ ठुलो चिन्तक, बिपी कोइराला भन्दा अझ साहित्यको अनुरागी, बिपी कोइराला भन्दा अझ चाहिँ उच्च स्तरको राजनीतिज्ञ हुनुपर्ने हो. तर हामी चाहिँ आउँदै आउँदै कहाँ गयौँ भन्दाखेरि एउटा चाहिँ सडकमा हिजो आन्दोलनमा चाहिँ पानी बाँड्ने मान्छे, अनि चाहिँ त्यो मान्छे चाहिँ अहिले चाहिँ सत्ता सरकार सबै फालिदिन्छु भन्छ एक्लै होइन, अनि त्यो मान्छेलाई गृहमन्त्री बनाउने ठाउँमा आइपुग्यौँ. यो भनेको नेपाली राजनीति चाहिँ यस्तो एउटा गहिरो खोजमा चाहिँ गएर चाहिँ यो खस्यो. यहाँभन्दा तल जाने अब ठाउँ नै छैन कि. अब यो राजनीतिप्रति टिप्पणी गर्नु नै बेकार कुरा हो. मलाई त त्यो रुचि पनि छैन अहिले, तपाईँहरूले भनिरहनुहुन्छ तर मलाई चाहिँ त्यो रुचि किन छैन भन्नुहुन्छ नि, त्यो राजनीति मरिसक्यो. त्यो मरिसकेको राजनीतिको बारेमा अब त्यसको जुना उखाल्नको लागि चाहिँ त्यो कामै छैन कि केही पनि. नेपालीहरूको टिप्पणी सामाजिक सञ्जालमा उनीहरूका गाली गलौज होइन, मलाई फलो गर्ने भन्दा बढी मैले ब्लक गरेको छु हेर्नुहोस्, किनभने उनीहरूलाई गाली भन्दा केही पनि आउँदैन कि. कोही पनि प्रत्येक मान्छेलाई गाली गर्नको लागि चाहिँ 1,00,000 मान्छेहरू चाहिँ तम तयार भएर बसिरहेछन् भने यो देशकै माथि जान्छ.
0: होइन, देशको सुशासनका लागि भनेर जनताले दुईटै नजिकको सरकार होइन राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरे कि सुशासनका आयामहरू पनि हामी ल्याउँछौँ थप्छौँ भन्ने ढङ्गले चाहिँ सरकार अगाडि बढ्या छ. प्रधानमन्त्रीका कतिपय एक्सनहरूमा चाहिँ जनताहरूले पनि साथ दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा पनि राम्रै स्वागत भएको स्थिति छ होइन, एक किसिमको अलिक उत्साह छैन देश बन्छ भन्ने कुरामा.
11: होइन, मलाई चाहिँ देश बन्ने भनेको के हो, मुलुकको बजेट तपाईँले देखिहाल्नुभयो. देश बन्ने भनेको कुनै चाहिँ फन्टुस चाहिँ दुईजना मान्छेले चाहिँ म देश बनाउँछु, देश बनाउने हुटुटी नेपालीहरूको अहिले सबभन्दा ठुलो रोग भनेको यो देश बनाउँछु भन्ने हो. यो देश बनाउँछु भन्ने यो सस्तो चाहिँ आडम्बर यो शब्द जुन छ नि, यो शब्द उच्चारण गर्नेलाई लगाएर थुनिदिनु पर्ने स्थिति आइसक्यो. देश बनाउँछु भन्ने अनि चाहिँ प्रत्येक ठाउँमा चाहिँ आगो लाउँदै हिँड्ने मान्छेहरू अनि त्यसले देश बनाउँछ. तपाईँ चाहिँ अहिलेका सांसदहरूका अभिव्यक्तिहरू सुन्नुहोस्, उनीहरूको चाहिँ उनीहरूका कुराहरू सुन्नुहोस्. देश बनाउने होइन, पहिला आफू मान्छे बन्न सिक्नु पर्यो. पहिला यो पार्टीका मान्छेहरूले पहिला मान्छे बन्न सिक्नु पर्यो. मान्छे बनेपछि त उसले चाहिँ भोलि देश बनाउला, घर बनाउला, आफ्नो चाहिँ जीवन पनि बनाउला होइन. तर मान्छे बन्न नपाउँदै, मान्छे नबन्दै चाहिँ ऊ चाहिँ नेता बनिसक्यो, मान्छे नबन्दै ऊ चाहिँ प्रधानमन्त्री बनिसक्यो, मान्छे नबन्दै ऊ चाहिँ विभिन्न खालका चाहिँ पदहरूमा गइसक्यो. त्यस कारणले पहिला त म के आग्रह गर्छु भने त्यो मान्छे बनिसकेपछि बल्ल अरू काम गर्नु पर्यो के.
0: अहिलेको सरकारप्रति, अहिलेको क्याबिनेटप्रति, अहिलेका सांसदहरूप्रति तपाईँको विश्वास छैन त्यसो भए?
11: मलाई छैन, मलाई थिएन, पहिला हिजो पनि थिएन, मलाई आज पनि छैन. तर यसको मतलब यो होइन कि पुरानाले राम्रो गरे. पुराना चाहिँ पुराना दलहरूप्रति मेरो आलोचना छैन हेर्नुहोस्, पुराना दलहरू राम्रो थिए. तर पुरानो दलले चाहिँ मात्रै के गर्न सकेनन् भने आफ्नो त्यो भ्रष्ट र चाहिँ त्यो वृद्ध पङ्क्ति, जुन पङ्क्ति चाहिँ जीवनभरि देश लुटेर चाहिँ खायो, र त्यो लुटेराहरूको चाहिँ पङ्क्तिलाई चाहिँ सजाय दिन सकेनन् पार्टीले नै. पार्टीले नै सजाय दिएको भए आज यो स्थिति हुन्न थियो. पार्टीभित्रका दलालहरूले चाहिँ त्यो आफ्नै नेताबाट टिका लगाएर मलाई सभापति देला भन्दा भन्दै आफै पनि बुढा भए, जसका कारणले गर्दा अराजनैतिक, उदण्ड र असामाजिक तत्त्व आएर नेपालमा चाहिँ शासन गर्न थाल्यो. र त्यसले चाहिँ विभिन्न ढङ्गले कहाँ पुर्याउँछ भन्ने चाहिँ यो त डर कहाँ के भयो भन्नुहुन्छ नि. अब यो देश बनाउँछ भन्ने होइन, यो देशलाई अब एज इट इज ठाउँमा राख्छै राख्दैन भन्ने चाहिँ अहिलेको बहस.
0: भनेपछि अहिलेसम्म बनेको देशलाई पनि यही अवस्थामा राख्न सक्छ कि सक्दैन?
11: त्यो डर हो. अलि यस्ता चाहिँ कसले कसलाई चाहिँ स्वागत गर्यो, कसले सम्मान गर्यो, भारतले सम्मान गरेर हामीलाई के.
0: तर उनीहरूका
11: लागि त इमर्जिङ पावर, त्यही पावरले त हिजो राणालाई पनि बेलायतमा चाहिँ सम्मान गरेको थियो जङ्गबहादुरलाई हेर्नुहोस् होइन. त्यसो हुनाले कसले स्वागत गरे भन्ने त उनीहरू त भारत त राष्ट्रवादी छन्, भारतीय मान्छेहरू भारतले स्वागत गर्नु भने त भारतले चाहिँ आफ्नो स्वार्थका लागि चाहिँ विभिन्न ढङ्गले उसले आफ्नो गतिविधि गर्छ, हामीले के गर्यौँ भन्ने हो क्या। त्यसैले हामीले के गर्यौँ, अहिले त रवि लामिछाने सरकारमा छैनन्, हाम्रै पार्टीका मान्छेहरूलाई चाहिँ भारतले अथवा चिनले अथवा कसैले पनि स्वागत गर्नु त्यो हाम्रा लागि एकदम सकारात्मक कुरा हो, हाम्रो लागि गर्वको कुरा पनि हो, सबैले स्वागत गरौँ हाम्रा चाहिँ नागरिकहरूलाई चाहिँ नेताहरूलाई। भन्न खोजेको के हो भन्नुहुन्छ भने नेपाली राजनीति यो तहमा अवसान भइसकेका छ, तपाईँले चाहिँ अझ बढी यसलाई अझ अधोपतनतिर लिएर जानको लागि चाहिँ अब रहल पहल चाहिँ अधोपतनतिर चाहिँ यिनीहरूले लिएर जाँदैछन् कि।
0: अब अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले सीमाको विषयमा बोलेको अभिव्यक्ति पनि विवादास्पद बन्यो होइन, कर्कादर हेरफेर गरेको भनेर अर्थमन्त्री पनि जुन यो विवादको दायरामा तानिएको एउटा स्थिति छ, के लाग्दैछ यो संसदको दृश्यहरू हेर्दा?
11: होइन, त्यो त स्वाभाविक हो नि। हेर्नुहोस्, हिजो यही विषयमा चाहिँ लिएर कत्रो हङ्गामा भयो, मुसाले तार काट्यो भनेर चाहिँ एउटा छानबिन समिति बन्यो होइन, अहिले त हो नि, अहिले पनि विभिन्न ढङ्गाजारा कोठामा चाहिँ कर्कार छ भनेर चाहिँ इमान्दार व्यक्ति हुँदैन सभ्य राष्ट्र होस्, इमान्दार व्यक्ति हुँदैन। हेर्नुहोस्, चाहे चाहिँ जति सभ्य राष्ट्र होस्, कानुन शक्तिशाली भएको हुनाले मान्छेहरू डराउने हो। कानुन जब आफ्नो हातमा लिन्छन् सबैले, जसको सरकार आउँदा, अनि त्यसपछि चाहिँ के हुन्छ भने त्यो दण्डहीनता बढेर जान्छ। अनि चाहिँ मलाई त मेरै आफ्नै चाहिँ बुवा, आफ्नै भाइ, आफ्नै जोसुकै होस्, त्यो चाहिँ कुनै आफन्त होस्, साथी होस् भनेर त भएन नि त। अब यहाँ चाहिँ नेपाली समाज कति भावुक छ भन्नुहुन्छ भने नियम कानुन के नै चाहियो त? इमान्दार भनेर एकजना चाहिँ एकजना मान्छेले फलानु इमान्दार हुनुहुन्छ भनिदिएपछि इमान्दार हुन्छ कि? इमान्दारिताका लागि चाहिँ त्यो इमान्दारी त प्रमाणित हुनुपर्छ। मान्छे कोही पनि बेइमान छैन संसारमा।
0: होइन, प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिमा के छ यहाँको टिप्पणी?
11: प्रधानमन्त्री होइन, कुन चाहिँ टिप्पणी भन्नुभयो?
0: सीमा अब नेपालले पनि अतिक्रमण गरेको थाहा पाएँ।
11: होइन, त्यस्ता कुराहरू प्रधानमन्त्रीको तहबाट हुन पनि हुँदैन, त्यस्तो त्यो हुँदा पनि होइन कि। त्यो 10 गजामा चाहिँ सिमाना मिच्नु भनेको, सिमाना मिच्नु र जग्गामा चाहिँ जग्गा भोगचालन गर्नु भनेको चाहिँ आकाश जमिनको फरकको कुरा हो। सिमाना मिच्नु भनेको के हो भने सम्बन्धित राष्ट्रले प्रमाण हुँदाहुँदै पनि भारतको जमिन चाहिँ नेपालले चाहिँ मिचेर त्यहाँ चाहिँ सेना लगाएर राखेर हामीले चाहिँ त्यो जमिन चाहिँ हाम्रो भनेर चाहिँ त्यहाँ कुनै विवाद छ र? कुनै भारतले समेत विवाद झिकेका छैन, कहिले विवादै छैन हो। 10 गजामा नेपालको चाहिँ सीमा स्तम्भ राख्दाखेरि त्यति बेला चाहिँ सहरहरू जोडिएका थिएनन्, गाउँहरू जोडिएका थिएनन्, ठुलो जङ्गल थियो। त्यो बिचमा चाहिँ गरेका कैयौँ हामीले नदी नालाहरूलाई चाहिँ सीमाको चाहिँ कुरा गरेका छौँ, तर नदी नालाले चाहिँ कहिलेकाहीँ चाहिँ आफ्नो बहावमा चाहिँ मार्ग परिवर्तन गर्छ। त्यो अवस्थामा चाहिँ कतिपय सीमा विवादहरू एकदम सजिलेरी गरी सल्टिन्छन्, कुनै विवादहरू लामो हुन्छन् किनकि संसारमा सीमा जोडिएपछि सीमा विवाद हुन्छन्, तर त्यो चाहिँ कालापानी लिपुलेक जस्तो चाहिँ सुस्ता महेशपुर जस्तो चाहिँ समस्याहरू होइन त्यो। त्यस कारणले चाहिँ त्यस्ता कुराहरू प्रधानमन्त्रीको तहबाट बोल्ने पनि होइन। तर अब कसले चाहिँ त्यो अब एउटा न त्यो अनुभवबाट चाहिँ त्यो राजनीतिक आन्दोलनबाट आएको मान्छे हो न सामाजिक आन्दोलनबाट, त्यसमा शून्यबाट आएका मान्छेले यस्तै नै गर्छन्, त्यो मलाई आश्चर्य लागेको छैन। तर मेरो चाहिँ समग्र चाहिँ कुरा के हो भने उनी नबोल्दाखेरि चाहिँ ठिकै हुन्छ बरु होइन, तर बोल्यो भने चाहिँ उनको कुरा कहिल्यै पनि ठिक ठाउँमा चाहिँ हुँदैन। नबोल्नु नै राम्रो, कम बोल्छन् ठिकै, कमै बोलेको राम्रो, तर एक्सनबाट पनि उनले चाहिँ यति धेरै गलत कामहरू गरिसकेका छन् कि त्यो एक्सनबाट पनि उनी चाहिँ लामो समय जान्छन् प्रधानमन्त्रीको रूपमा भन्ने मैले देख्दिनँ।
0: अब जाँदा जाँदै एउटा कुरा, यो भर्खरै समाचार आएछ, यो हिजो बोल्नु भएको विषय होला, आर्थिक विधेयक र गाडी आयातको विषयमा दुष्प्रचार गरियो भनेर अर्थमन्त्रीले दावी गरेछन्।
11: हरेक मन्त्रीले त्यस्तै भन्छन्, हिजो चाहिँ हिजोका अर्थमन्त्रीहरूले पनि त्यसै भन्थे र त्यो विवादमा हुन बित्तिकै त्यो विवाद यहाँ मान्छेलाई चाहिँ कुनै पनि मान्छेलाई बोल्नका लागि यहाँ चाहिँ जति बेला पनि उनीहरूले केही गल्ती गर्लान् र अनि चाहिँ मैले समाउला भनेर बसेको छ र मान्छे। अनि हिजो चाहिँ वेबसाइटमा एउटा कुरा चाहिँ अपलोड गरेको छ, अर्को दिन चाहिँ त्यसलाई चाहिँ पुरै सच्याएको छ, अनि अब ती कुराहरू के हुन्छ?
0: होइन, भाषा सच्याउनु मिल्दैन भन्ने छ क्या उहाँको प्रश्न?
11: होइन, भाषा होइन, तथ्य पनि चाहिँ सच्या छ नि, भाषा मात्रै होइन।
0: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। हुनुहुन्थ्यो राजनैतिक विश्लेषक मुमाराम खड्का। श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
12: 93.2 स्वदेश FM
13: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
14: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चेली नेपाल संस्थाले माडीमा सञ्चालन गरेको शिक्षा विकास छात्रवृत्ति कार्यक्रमको प्रगति समीक्षा तथा आगामी वर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन भएको छ। संस्थाले माडीको खैरहनी माविमा अध्ययनरत 6 जना, जनजीवन र जनकल्याण माविमा अध्ययनरत 11 जना, माडी माविमा अध्ययनरत 16 जना र रतनी धुभा आधारभूत विद्यालयमा अध्ययनरत 10 जना गरी कुल 54 बालिका र किशोरीहरूलाई छात्रवृत्ति स्वरूप जनै 30,000 रुपियाँ प्रदान गरेको शिक्षा विकास कार्यक्रम संयोजक हिमाली गुरुङले बताउनुभयो। संस्थाले मानव बेसविघन तथा लैङ्गिक हिंसाको उच्च जोखिममा रहेका सीमान्तकृत र आर्थिक रूपमा विपन्न बालिकाहरूलाई शिक्षामा निरन्तरता दिन छात्रवृत्ति प्रदान गर्ने गरेको, साथै सेप विकास परिवारको आर्थिक सशक्तिकरण र परामर्श सेवा पनि प्रदान गरिआएको आयोजक गुरुङको भनाइरहेको छ। माडी नगरपालिकाको सभा हालमा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाल, वडा अध्यक्ष द्वय दिपेन्द्र राज पौडेल, पुरन महतो, सामाजिक विकास शाखा प्रमुख प्रवीण भण्डारी एवं छात्रवृत्ति कार्यक्रम सञ्चालनमा रहेको विद्यालयका प्रधान अध्यापकहरू लगायत छात्रवृत्ति पाएका किशोरीहरू सहभागी रहेका थिए। संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत माडी नगरपालिकालाई 50,26,00,000 रुपियाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरण अनुसार माडीले समानीकरण अनुदानतर्फ 12,96,00,000 रुपियाँ, सशर्त अनुदानतर्फ 33,39,00,000 रुपियाँ, विशेष अनुदानतर्फ 1,46,00,000 रुपियाँ तथा समापूरक अनुदानतर्फ 2,54,00,000 रुपियाँ प्राप्त गर्नेछ। चितवनका 7 स्थानीय तहमध्ये माडीले प्राप्त गरेको अनुदान रकम 4 स्थानमा रहेको छ। जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकाले 2,05,17,00,000 रुपियाँ प्राप्त गर्नेछ। त्यसपछि रत्नगर नगरपालिकाले 58,34,00,000 रुपियाँ र राप्ती नगरपालिकाले 53,05,00,000 रुपियाँ प्राप्त गर्नेछन्। यस्तै खैरनी नगरपालिकालाई 45,95,00,000 रुपियाँ र कालिका नगरपालिकाले 44,68,00,000 रुपियाँ पाउनेछ। चितवनको एकमात्र गाउँपालिका इच्छा कामनाले 38,59,00,000 रुपियाँ प्राप्त गर्ने मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। माडी मेयर कप 2083 अन्तर्गत छात्रातर्फको च्याम्पियनसिप जित्न सफल खेलाडीहरूलाई दिवाकर स्मृति माध्यमिक विद्यालयले सम्मानसहित सबैलाई फुटबल जुत्ता उपहार प्रदान गरेको छ। माडी पाँचका वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयादेवी पौडेल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलाडी छात्राहरूलाई सो सम्मान र उपहार प्रदान भएको हो। कार्यक्रममा विद्यालय र खेलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नवीन बस्याललाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो। गरी विद्यालयका खेलकुद संयोजक तथा शिक्षक युवराज सुवेदी र अतिरिक्त क्रियाकलाप विभाग प्रमुख गजेन्द्र त्रिपाठीलाई पनि प्रशंसा पत्र तथा दोसला सहित सम्मान गरिएको विद्यालयका प्रचार्य प्रसून श्रेष्ठले बताउनुभयो। सरकारले देशभरका जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले सोमबार सूचना जारी गर्दै सबै जिल्ला समितिलाई नयाँ संरचना र गठन प्रक्रियाबारे जानकारी गराएको हो। नेपाल सरकार मन्त्री परिषदको ज्येष्ठ 19 गतेको निर्णय तथा भूमि सम्बन्धी नियमहरू 2021 संशोधन सहित अनुसार समितिका अध्यक्ष र सदस्यहरूको नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्था अनुसार जिल्लाका प्रमुख जिल्ला अधिकारी समितिको अध्यक्ष रहनेछन्। सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, भूमि प्रशासन कार्यालय प्रमुख, डिभिजन वन कार्यालय प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि रहनेछन्। जिल्ला सदरमुकाम स्थित नापी कार्यालयका प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। महानगरपालिका 10 स्थित शिव समूह मिष्टान्न भण्डारलाई प्रशासनले बन्द गराएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्तालाई बासी तथा सडे गलेका खाजा खाना बिक्री तथा सेवन गराउने कार्य पुनः दोहोऱ्याएको पाइएपछि उक्त मिष्टान्न भण्डार बन्द गराइएको हो। यसअघि भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले सो व्यवसायीलाई जरिवाना गर्दै आवश्यक सुधारका लागि निर्देशन दिएको थियो। साथै पटक पटक मौखिक रूपमा सावधानी अपनाउन र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न
सचेत गराइएको भए पनि व्यवसायले निर्देशनको पालना नगरेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्तालाई स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमा लापरवाही नगर्न सबै व्यवसायलाई आग्रह गर्दै खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्न सूचना गरेको छ। रगतको सहज व्यवस्थापन र जनचेतना फैलाउन खुलेको सामाजिक संस्था ब्लड डोनर सोसाइटीमा पछिल्लो समय विवाद बढ्दै गएको छ। विवादको बीच नेतृत्व चयन गरेको ब्लड डोनर सोसाइटी नेपाल केन्द्रीय समितिमा रहेका पदाधिकारीहरूले नै संस्था छाड्न थालेका छन्। संस्थाको उपाध्यक्षमा चयन भएका सामाजिक अभियन्ता सुरेन्द्र धितालले आफ्नो पदीय भूमिकाबाट राजीनामा दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको शैत्यधारमा घाटी मरुवा नेक ब्लास्ट रोगको संक्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसेजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्ताएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कडेलले जिल्लाको राप्ती खैरनी रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। मेडिकल कलेज सिएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै ती युवतीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। अस्पतालका इन्टरभेसनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियोभास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ। मंगलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो। प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय चितवन निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाहले रक्षा मन्त्रालय भने अझै आफूसँग राख्नु भएको छ। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदी लामिछानेको माग अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थित जगेडामा कार्यरत सचिव कृष्णहरि पुष्करको सम्पत्ति छानबिन थालिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उहाँको सम्पत्तिबारे छानबिन थालेको विभागका एक अधिकृतले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको घटनामा जेठ 21 प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। देशभरका विभिन्न औद्योगिक क्षेत्रमा 47,000 उद्योगहरूले लामो समयदेखिको भाडा र महसुल नतिरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम बुझाउन 7 दिने अल्टिमेटम दिएको छ। लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता रापसाप नगरी कानून बमोजिम कारवाही गरी रकम असुल उपर गर्ने चेतावनी दिएको हो। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधि 11 तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको छ। विभागले मंगलबार सूचना जारी गर्दै क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिसप्लाटिन र इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधि 11 तोकिएको स्वास्थ्य संस्थामा उपलब्ध रहेको जनाएको हो। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले विभिन्न प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको छ। मंगलबार बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई एकताबद्ध भएर जनतामा आस्पुग्न निर्देशन दिनुभएको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको मंगलबारको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राख्दै यस्तो निर्देशन दिनुभएको हो।
सरकारी 25 वटा अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ। सरकारले आवश्यक सेवा सञ्चालन ऐन 2014 को दफा 3 को उपदफा 1 ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो। सरकारी सूचना अनुसार डाक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न निषेध गरेको हो। नेपाल सरकारको क्रियाशील सदस्यता 4,23,237 जनाले अद्यावधि गरेको छन्। पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये 33 जनाले अद्यावधि गरेको जानकारी दिनुभएको हो। पौडेलले 1,01,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा रहेको बताउनु भएको छ। यस्तै 2,57,663 जना सदस्यहरूले विवरण अध्यावधिक को प्रक्रिया नै सुरु नगरेको पनि पौडेलको भनाइ छ। र सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मौलाईको प्रविधिजन्य लैङ्गिक हिंसालाई नियन्त्रण गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। संघीय संसद सचिवालयमा मंगलबार दर्ता भएको यस प्रस्तावमा प्रविधिको माध्यमबाट हुने हिंसा रोक्न आवश्यक नीतिगत, कानूनी र स्वास्थ्यगत व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। स्वस्थ, सत्य, तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीराथापा पनि बिदा हुन्छु।

0: अध्यावधि गरेर रिन्यु गरेर केन्द्रमा पठाइसकेको छ, त्यसलाई फोन नम्बर एडजस्ट गर्ने कामहरू भइराखेको छ। अहिलेसम्म हिजो मात्रै सुन्ने थिए 4-5 लाख पुगिसक्यो भन्ने, हामी झन्नै 8-9 लाख केन्द्रीय क्रियाशील सदस्यहरू थियौँ। अब यसलाई पूर्ण रूपमै जति हामीले 14 महाधिवेशन 15 महाधिवेशनका लागि नियमित महाधिवेशनका लागि तयार गरेका थियौँ, केही छैन भने तिनीहरूलाई भोलिका दिनमा पनि सबैको रिन्यु हुने सिस्टम ल्यायौँ चाहने जतिको भने त्यो झन् पोजिटिभ हुन्छ।
1: अब कतिपयले त अध्यापति गर्नु भएको छैन, क्रियाशील सदस्य त हामीसँगै बसकै क्रममा पनि भन्नुभएको छ धेरै नेताहरूले चाहिँ हामीले अध्यापति गरेका छैनौँ भनेर, यो किन त्यसो आधाले गर्ने आधाले
0: नगर्ने भन्नुहुन्छ भने, यो नेपाली काङ्ग्रेस पार्टी प्रजातन्त्र प्रति आस्था राख्ने सबैको पार्टी बनाएर लिएर जानुपर्ने अहिलेको आवश्यकता हो। केवल मेरो भन्ने कुरा होइन, समग्र मुलुकका लागि यो पार्टी कमजोर हुँदै गर्दा नेपालको लोकतान्त्रिक पद्धति, संस्कार र संस्कृति, कानुनी राज्य, प्रेस स्वतन्त्रता सबै कुरा कमजोर हुँदै जाने अवस्था सिर्जना भएको छ। त्यसैले पहिलो हामी सबैको दायित्व काङ्ग्रेसलाई एकताबद्ध र मजबुत काङ्ग्रेस बनाएर जानुपर्ने अहिलेको आवश्यकता छ। केवल म डरो हुने मात्र होइन, समग्र मुलुकै डरो हुने अवस्था सिर्जना गर्नुपर्ने बेला भएको छ। त्यसैले काङ्ग्रेसका सबै साथीहरूलाई एकताबद्ध बनाएर अझ उत्साहजनक वातावरण सिर्जना गरेर जनताका बिचमा जानुपर्छ।
1: भनेपछि अब चाहिँ यो विराट भेलाको पनि त आयोजना गरिएको रहेछ विराटनगरमा, तपाईँ जाँदै हुनुहुन्छ कि के हुन्छ त्यहाँ चाहिँ?
0: विराटनगर सबै पार्टी एकताको पक्षमा कोही साथीहरू लाग्नु नराम्रो कुरा होइन, पार्टीलाई अझ
1: पक्षमा भन्दा पनि त्यहाँ त निवर्तमान सभापति शेरबहादुर देउबा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का,
0: पार्टीका साथीहरू पार्टी कमजोर होस् भनेर लाग्ने पक्षमा हुनुहुन्न, म तपाईँलाई यति अनुरोध गरेँ। सबैको चाहना नेपाली काङ्ग्रेस पार्टी अझ तर होस्, एकताबद्ध होस्, यहाँ भएका साना मतान्तरहरू समाप्त हुन्, एक आपसमा मिलेर जाने वातावरण बनोस्। काङ्ग्रेस मात्र मिलेर पनि भएन, काङ्ग्रेस मात्र होइन सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा भएर मुलुकमा परेका अप्ठ्यारा अवस्थाको सामना गर्न आवश्यक छ, र त्यसका लागि सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू, संविधान मान्ने शक्तिहरू एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता हो। काङ्ग्रेस त छँदैछ, काङ्ग्रेसभित्रका सबै साथीहरूलाई एकताबद्ध भएर लानै पर्दछ। यो र तो भनेर हुँदैन, कोहीसँग पूर्वाग्रह राखेर, कोहीसँग दुराग्रह राखेर, कोहीसँग ईर्षा राखेर, कोहीसँग द्वेष राखेर, यो चाहिँ नभइदिएदेखि म यो पदमा पुग्छ, यो नआओस् त्यो आओस् भन्ने हेतुको आधारमा होइन। समग्र कार्यकर्ताहरूको उच्च सम्मान र इज्जत कायम गर्न सक्यो भने त्यसको परिणाम सबैको इज्जत कायम हुन्छ। सानो पार्टी भयो भने मान्छेको सम्मान पनि सानो हुन्छ, दिल पनि सानो हुन्छ। जति ठुलो हुँदै जानुहोस् त्यति तपाईँलाई जनताले गर्ने सम्मान ठुलो हुन्छ। हामीले सानो छाती होइन ठुलो छाती राखेर सबैलाई आफ्ना बनाएर लिएर जाने वातावरण सिर्जना गर्नुपर्छ।
1: तपाईँले चाहिँ ठुलो दरो चौडा छाती बनाएर अब संस्थापनलाई, सिङ्गो कङ्ग्रेसलाई चाहिँ एक ढिक्का बनाउने गरी अगाडि बढिसक्नु भयो होइन खतिवडाजी?
0: हो।
1: अब अहिलेको अवस्थामा नेपाली कङ्ग्रेस भित्रको यो लुछाछुडी किन, यो कहाँनिर चाहिँ स्वार्थ बाँझिएको छ, यो कसको गल्ती छ? अहिलेसम्म यति लामो समय भयो नि त रस्साकसी, त यसले त कमजोर बनाउँदैछ पार्टीलाई। सुन्दै हुनुहुन्छ? अहिलेको अवस्थामा कङ्ग्रेस भित्रको लुछाछुडीको मुख्य कारण के हो? अब यसमा धेरै बहस नगरौँला हामी चाहिँ होइन, यो देशको बारेमा पनि बहस गर्नुपर्ने छ।
0: सिर्जना हुने कुरा के हो भन्नुहुन्छ भने, मैले बुझे अनुसार हामी चुनावमा जानु अगाडि एउटा विशेष महाधिवेशन भयो र एउटा नियमित महाधिवेशन पक्षधार साथीहरू थियौँ। अब त्यो अवस्था पारित भइसक्यो, विशेष महाधिवेशन भयो, त्यहाँबाट एउटा कार्य समिति, सभापति, उपसभापति सम्पूर्ण निर्वाचित भइसक्नु हो, जसलाई अदालतले पनि त्यसलाई मान्यता प्रदान गरेको छ। अब अरू हामीसँग विकल्प छैन, हाम्रो चाहना सबैलाई समेटेर जानुपर्छ। हिजो त्यो भन्दा बाहिर भएका साथीहरूलाई पनि एकताबद्ध भएर, यसको मतलब भागभन्डाको राजनीति गर्नुपर्छ भन्ने होइन, भागभन्डा भन्दा पनि पार्टीका सबै साथीहरूलाई उचित सम्मान गर्ने वातावरण सबैजना आउनु पर्दछ, तेरो मेरो भनेर पूर्वाग्रह राख्ने, आज पनि यो फलानु पक्षको यो निष्ठानु पक्षको होइन, सबै काङ्ग्रेस पक्षलाई एकताबद्ध भएर सबै प्रजातन्त्रवादीलाई, मैले त काङ्ग्रेस मात्र पनि भनेको छैन, सबै प्रजातन्त्रप्रति विश्वास राख्ने शक्तिहरू, कानुनी राज्यलाई दह्रो बनाउने शक्तिहरू, तपाईँको मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई अझ मजबुत बनाउने शक्तिहरू, अहमता त्याग्ने शक्तिहरू, अहिले संसदीय व्यवस्थालाई दह्रो बनाउने शक्तिहरू, सम्पूर्ण शक्तिहरू एक ठाउँमा भएर देशका चुनौतीहरूलाई सामना गर्न काङ्ग्रेस एकताबद्ध हुनुपर्छ पहिला, त्यसपछि यो शक्तिहरू एकताबद्ध भएपछि हामीमा आइपरेका सबै समस्याहरू समाधान गर्न सक्छौँ।
1: अब नेपाली कङ्ग्रेसभित्रको त विवाद त थियो नै, तर संसदको विवाद पनि त्यस्तै बल्झियो, संसद पनि बन्धक बनिरहेछ, विपक्षीहरूले चाहिँ नाराबाजी गर्दैछन्, त्यहाँ चाहिँ प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्यो, करका दर हेरफेर गर्ने अर्थमन्त्रीले राजीनामा दिनु पर्यो भन्ने ढङ्गले पनि विपक्ष

0: पर्दैन, जुरुको उठिरहनु पर्दैन, सभामुख आज म देशका नाउँमा, जनताका नाउँमा, संसदका नाउँमा सम्बोधन गर्छु भन्ने अधिकार हुन्छ, मन्त्रीहरूलाई पनि हुन्छ, जतिखेर पनि गएर उहाँहरूले आफ्ना कुराहरू त्यहाँ राख्न पाउनुहुन्छ। तर नेपालले भारतको भूमि मिटेको छ भन्ने जुन कुरा आयो, यो अलिक संवेदनशील कुरा आयो र राष्ट्रिय हामीले राष्ट्रहित विपरीत काम गरेका छौँ भने जस्तो कुरा आयो, यसलाई संसदभित्रै गएर प्रधान कुन ठुलो कुरा भयो, आफैले निर्वाचित गर्ने सांसदहरूलाई गएर तीभित्र गएर, त्यहाँ त सत्ता पक्ष प्रतिपक्ष सबै छन् नि, ती गएर भएको कुरा यो हो, मैले भन्न खोजेको कुरा यो हो, भएको हो भने यो मिटेको छ भन्नु पर्यो, छैन भनेदेखि मेरो मिस्टेक भयो सरी, पार्लियामेन्टभित्रका कुरामा म चाहिँ तपाईँहरूको आशय नेपालको सो सार्वभौमिक एकता अखण्डतालाई आज पुग्ने गरी पुर्याउने गरी आएको होइन, त्यसैले कुनै अनौठो कुरा होइन, यस्ता कुराहरू पार्लियामेन्टमा हुन्छन्, कतिपय कुराहरू रेकर्डबाट हटाएका पनि छन् प्रधानमन्त्रीले बोलेका कुरालाई। योभन्दा अगाडि 2074 जस्तो लाग्छ प्रधानमन्त्री केपी ओलीले संसदमा निम्छरो भन्ने शब्द प्रयोग गर्दाखेरि संसदले उहाँलाई बोलाएर त्यो शब्द डिलिट गर्न लागेको छ पार्लियामेन्टबाट, निम्छरो भन्ने शब्द। त्यसैले यस्ता कहिलेकाहीँ केही कुराहरू मिस्टेकली आएका पनि हुन सक्छन्, त्यसमा
1: लजाउनु माग्ने लाइनमा हुनुहुन्छ, प्रधानमन्त्री चाहिँ जवाब दिने लाइनमा हुनुहुन्न, बरु परराष्ट्र मन्त्रीले त्यसको जवाब दिनुहुन्छ, यदि आवश्यकै पर्यो भने राज्यसभाका सभापतिले जवाब दिन्छु।
0: एउटा कुरा, प्रधानमन्त्रीले आएर बोल्ने, परराष्ट्र मन्त्रीले त्यसको प्रतिउत्तर दिने मिल्ला र त्यसैले त संसद साथीहरू एकताबद्ध भएर सबै प्रतिपक्षहरू लाग्नु भएको छ, ती संसदमा गएर भएको यो हो भन्नलाई कुनै अनौठो के त्यस्तो समस्या छ र त्यसैले संसदमा कुराहरू उठेका छन्। करमा त बिओआइडीका कुराहरू अहिले देख्नुभयो, 700-800 गाडीहरू अघिल्लो दिन लिएर करको दर बढ, यस्ता कुराहरू असाध्यै संवेदनशील कुरा हुन्, यस्ता कुरामा सरकारले जनतासँग स्पष्ट पार्नु पर्दछ, चाहे बिओआइडीको कुरामा होस्, अर्थ मन्त्रालयको कुरा होस्, चाहे तपाईँको प्रधानमन्त्रीले बोलेका कुरा होस्, चाहे अरू कुरामा होस्, यो सरकारले छिटो भन्दा छिटो पार्लियामेन्टमै गएर यस्ता कुराको जवाब दिएर ती पार्लियामेन्ट मेम्बरहरूलाई सन्तुष्ट बनाउने काम सरकारको त्यो गर्नुपर्छ।
1: अनि करका दर हेरफेरमा पनि अर्थमन्त्रीको संलग्नता आशंकाकै हिसाबले हेर्नु भयो यहाँहरूले,
0: कसैलाई थाहा हुँदैन नि यार के हुँदैछ भन्ने कुरा, अघिल्लै दिन चुआउट हो भने त गम्भीर अपराध हो नि, त्यस्तो काम त गर्नु भएन नि, यस्ता काम गरिसकेपछि त राष्ट्र कोही प्रति विश्वास भएन, जे भएको त्यो कुरा तथ्य आउनु पर्यो,
1: भएको
0: सदस्यहरूले धेरै कुराहरू उठाउनु भएको छ, त्यहाँ कतिपय पहिला एकचोटि तार काटेका कुराहरू पनि आए मुसाले, त्यतिखेर पनि छानबिन आयोगहरू गठन भएका छन्, बेला बेला बजेट आउने बेलामा यस्ता कुराहरू हुन्छन्, अर्थमन्त्रीहरूले सानो चित्त राखेर केही मेरो फाइदाका लागि होइन मुलुकका लागि शपथ ग्रहण गरेको हुन्छ, मन्त्रीहरू प्रधानमन्त्रीले राष्ट्रका लागि, देशका लागि, जनताका लागि, राष्ट्रियताका लागि, राष्ट्रिय अखण्डका लागि म प्रतिबद्ध छु भनेर शपथ ग्रहण गरेको हुन्छ, उहाँहरू त्यो प्रति प्रतिबद्धता हुनु पर्यो, व्यक्तिगत स्वार्थका लागि, व्यक्तिगत आकाङ्क्षाका लागि, व्यक्तिगत मोहका लागि होइन।
1: अनि सर्वदलीय बैठक पनि निष्कर्ष विहीन नै रह्यो, सर्वदलीय बैठकमा पनि जुन ढङ्गले चाहिँ सहमति जोड्न सक्नुपर्ने त्यो पनि जोड्न सकेन,
0: राज्यसभाका सभापतिले बोलाउनु भयो त्यो एउटा ठिकै छ, पहिलो पार्टी भएका नाताले सबै पार्टीहरूसँग सामञ्जस्यता कायम गरेर जाउँ, मुलुकका समस्या समाधान गर्न हामी एकताबद्ध भएर जाउँ, मुलुकमा समस्याहरू धेरै छन्, यो सबैको दायित्व हो भनेर कुनै पार्टी अध्यक्ष सभापतिले आयोजना गर्नु एउटा कुरा हो, देशको समस्याको बारेमा पार्लियामेन्ट भागमा भएका कुराहरूको बारेमा सरकारले गर्नुपर्ने बारेमा सरकारले नै यसको सर्वदलीय मिटिङ गरेर सबैसँग सल्लाह गरेर जाँदा अझ राम्रो हुन्छ, पार्टीगत रूपमा पनि नराम्रो भनेको छैन मैले, पार्टी पार्टी बिचको सम्बन्ध कायम गर्न बेला बेला यस्ता मिटिङहरू आवश्यकता छन्, पार्टीभित्रको एकता, पार्टीभित्र अझ चाहिँ यो चाहिँ सद्भावको राजनीति कायम गर्न यसले पनि पोजिटिभ पार्टीहरूमा स्थापना गर्छ, पोजिटिभ वातावरण स्थापना गर्छ, तर सरकारले गर्ने मिटिङ पार्टीले गरेर हुँदैन र सरकारले दिनुपर्ने उत्तर पार्टीले दिएर हुँदैन।
1: अब अहिलेको अवस्थामा संसदको अवरोध खुल्ने जस्तो देखिँदैन, बजेट पनि पारित गर्नुपर्नेछ, बजेटमा छलफल हुनुपर्नेछ, सभामुखले राम्रो काम गरिरहनु भएको छ त्यहाँ आफ्नो होइन भूमिका निर्वाह गर्दै हुनुहुन्छ,
0: म तपाईँलाई अनुरोध गरे वर्तमान सभामुख हामी सँगै काम गर्यौँ 2.5 वर्ष पार्लियामेन्टमा, उहाँ आफै तपाईँको केही समय मन्त्री पनि हुनुभयो, श्रम मन्त्री भएर काम गर्नुभयो केही समय, अहिले सभामुख हुनुभएको छ, सभामुख भनेको तटस्थ हो, न पक्ष न विपक्ष, यो तटस्थ र निष्पक्ष हुनुपर्छ। मेरो तेरो होइन, उहाँका आँखाले त्यही भएर सबै सांसदलाई देख्ने गरी उहाँको कुर्सी

0: सबभन्दा माथि राखिएको हुन्छ, उहाँका आँखाले सबै सांसदलाई बराबर देख्नुपर्दछ। यो सत्ता पक्षको, यो प्रतिपक्षको भन्दा पनि यो संसदको सांसद हो। यी मेरो दायित्व भनेको संसद चलाउने हो, संसदीय व्यवस्था दह्रो बनाउने हो। त्यसै भएर कहिलेकाहीँ कार्यव्यवस्था परामर्श समिति भन्ने हुन्छ, कार्यव्यवस्था परामर्श समितिमा सबै पार्टीका साथीहरू हेर्दै हुन्छन्, त्यहाँ छलफल गरेर आज कसरी जाने भन्ने त्योभन्दा पहिला संसदको मिटिङभन्दा पहिला त्यहाँ मिटिङ गरेर जाने प्रचलन पनि हुन्छ। यसरी सभामुखले सबैलाई समेटेर जानुपर्ने, सभामुख सत्ताको गोटी हुनुहुँदैन, एक पक्ष हुनुहुँदैन। संसद चलाउन सबैको सहयोग चाहिन्छ। अन्तर्राष्ट्रिय संसदको जुन मर्यादा छ, एकजना सांसद पनि उठेर विरोध गरेपछि त्यसमा विरोध जनिन्छ, त्यसैले उहाँले सबैको सहमति लिएर जानुपर्छ। सत्ता पक्षलाई म खुसी बनाउन म यसरी जान्छु भनेर हुँदैन। यत्रो दिन भइसक्यो संसदमा साथीहरू उठिरहनु भएको छ, संसद सदस्यहरू उठिरहनु भएको छ, मान्य सदस्यहरू, कमसे कम सरकारलाई यो बारेमा सरकारको धारणा के हो, छिटो भन्दा छिटो यति दिनभित्र सदनमा आएर जवाब दिनुहोस् भन्न सभामुखलाई के गाह्रो
1: पर्यो। होइन, शोक संतप्त परिवारहरू प्रति, मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्यो, जेनजी विद्रोहका ताका होइन, त प्रतिपक्षी विपक्षी दलले नै संसद चलाइरहेको दृश्यमा
0: तपाईँको फोन अलिक के भइरहेछ, अलिक साउन्ड मिलेको छैन कि त्यहाँ?
1: क्लियर सुन्नु भएको छैन? अहिले सुनिरहेछ,
0: अहिले
1: चाहिँ सब संसदमा त विपक्षी दलले नै संसद चलाएको दृश्य नै देखियो नि त हिजो, होइन?
0: त्यो पनि एउटा कुरा के हो भन्नुहुन्छ भने संसदभित्र संसदले गर्ने काम सभामुख मार्फतै गर्नु पर्थ्यो, एउटा मिस्टेक हो त्यो। यो चाहिँ जुन मौन धारण गर्ने कुरा हिजो मैले सुने, त्यो पनि सदनमा त्यस्तो चलन अलिक कमै हुन्छ। एउटा सांसदले ल म मौन धारण गर्छु भनेर आफ्ना लागि सरकारले काम गरेन गर्न सक्छ, समग्र संसदलाई नै उठाएर मौन धारण गर्ने कुरा चाहिँ अलिकता संसदीय
1: के गरौँ जस्तो देखेँ नि त दृश्य त।
0: अब सभामुखले त्यतिखेर सबै रुलिङ गर्दा भन्न सक्नु पर्थ्यो, अब सभामुख पनि बोल्नुहुन्न, अनुभव छैन, यता सोद्धा उता सोद्धा यसो गर्दा गर्दै समय बितिहाल्यो अनि कराएर के गर्ने। त्यसैले त्योभन्दा पहिला कार्यव्यवस्था समितिको मिटिङ गर्नु पर्यो, छलफल गर्नु पर्यो, कसरी जाने भने प्रस्तुत हुनु पर्यो। अनमेजोरिटी गरेर भएन, जनतालाई त के जस्तो भइसक्यो भने यहाँ त झगडा गरिरहेका छन् दिने पछि, जनताका कुराहरू केही गरेका छैनन्, यत्र समस्याहरू छन्, महँगी बढिराखेको छ, जनताहरूलाई राहतका कुनै कार्यक्रमहरू आएका छैनन्, यस्तो बेलामा तपाईँको आतंकित भएको छ, उद्योगी व्यवसायहरू आतंकित भएको छन्, जनताहरूमा राहतका कुनै अनुभूति भएको छैन, विकास कामहरू भएका छैन, विकास निर्माणमा बजेटहरू छुटिएको छैन, अब यति छिटै फेरि फलानले विरोध गरो फलानले गरेन भन्ने होइन, कमसे कम मर्निङ सो द डे भने चाहिँ बिहान केही न केही पोजिटिभ कुरा देखिनुपर्ने, केही मान्छेहरूलाई तर्साएर थर्काएर मात्रै त राज्य चल्दैन होला नि त।
1: होइन, सुदन गुरुङ फेरि फर्किनु भयो नि त गृहमन्त्रीमा, खतिवडाजी
0: होइन, मलाई त्यति जानकारी छ, उहाँ फर्किनुभयो, काम राम्रो गर्नुहोस्, शुभकामना छ।
1: अब त दरबार हत्याकाण्डको फाइल पनि खुल्ने भयो क्या, अहिलेसम्म तपाईँहरूले छानबिन गर्न नसकेको?
0: निर्मला हत्याकाण्डको फाइल पनि खोले हुने नि, यस्ता यस्ता इस्युहरूमा जनताका सरकारका इस्युमा दरबार हत्याकाण्डको पनि खोल्नुहोस्, गल्ती गर्ने जोसुकै छ कारवाहीको दायरामा ल्याउनुहोस्, त्यो सक्सकै चर्चित निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोद्धा, त्यो चाहिँ नखोल्ले, त्यो खोलिदिएको भए झन् राम्रो हुन्थ्यो नि त।
1: यो देशमा निर्मला हत्याकाण्डको हत्यारा पत्ता लाग्ने कुरा अनि यो के अरे जीवी राई पक्राउ पर्ने कुरा त यो त चरीको दुध जस्तो हुन थाल्यो क्या अब चाहिँ।
0: यो कस्तो संस्कार भयो भने हिजो अहिले सत्ता पक्षमा भएका साथीहरू पार्लियामेन्टमा 2-3 महिनासम्म निलो स्क्याप लाएर नारा लाउँदै किताब पढ्दै पार्लियामेन्टको वेल घेर बसेर चलेको सही गरेर हिँडेको हामीले देखाएका थियौँ। फेरि अरूलाई पनि त्यस्तै वातावरण सिर्जना गर्ने काम गर्नु भएन नि, सत्तामा हुँदा एउटा, प्रतिपक्षमा हुँदा अर्को व्यवहार गर्नु भएन, हामीले सत्ता र प्रतिपक्षमा हुँदा जनताले के थाहा पाउनु भन्दा यिनीहरूको व्यवहार चाहिँ सही रहेछ है, सत्तामा हुँदा गरेको व्यवहार प्रतिपक्षमा पनि त्यस्तै पाइयो, प्रतिपक्ष हुँदा गरेको व्यवहार सत्ता पक्षमा पनि त्यस्तै पाइयो, खास जनताका लागि यिनीहरूले काम गरेका रहेछन् भन्ने वातावरण सिर्जना भयो भने त्यसले अझ पोजिटिभ म्यासेज दिन्छ।
1: होइन, यो अर्बौँ खर्बौँको घोटालामा मुछिएका व्यक्तिहरू चाहिँ तत्कालैका व्यक्तिहरू पक्राउ पर्दैनन्, निर्मला काण्डका व्यक्तिहरू पक्राउ पर्दैनन्, यो ट्विस्ट ल्याउन र जनतालाई चाहिँ भ्रममा पार्नका निम्ति ठुला ठुला फाइल होइन, स्वाभाविक रूपमा दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्ड तर चाहिँ किन गरिन्छ?
0: मुलुक संविधान अनुसार चल्नुपर्छ, कानुन अनुसार चल्नुपर्छ, व्यक्तिगत लहरमा चलेर हुँदैन। हामीले यत्रो ठुलो कानुन निर्माण के का लागि गरेका हौ, आफूलाई जे मन लाग्यो आफूलाई जे मन लाग्यो त्यसैका लागि होइन, मुलुक चलाउनका लागि हो। त्यसैले मुलुक चाहिँ कानुन अनुसार चल्नुपर्छ, संविधान अनुसार चल्नुपर्छ, व्यक्तिगत लडमा चढ्नु हुँदैन। कानुन भन्दा बाहिर गएर म सबै गर्छु भन्नु भने पोजे फेरि पनि भने त्यसको सकारात्मक सन्देश जाँदैन।
1: अहिले यो दरबार हत्याकाण्डको फाइल खोल्छु भन्ने भित्र चाहिँ कतै गृहमन्त्रीको नियत माथि र गृहमन्त्रीले दिन खोजेको ट्विस्ट माथि शङ्का गर्ने केही बाटाहरू छन्?
0: अब यो धेरै पछि फेरि यो इस्यु किन ल्याइयो थाहा छैन। अब उहाँहरूलाई के लागेको छ भने यस्ता ठुला रहस्यमय घटनाहरूका बारेमा, धेरै ठाउँमा भएका घटनाहरूको बारेमा पब्लिकलाई जानकारी सत्य तथ्य कुरा आयो भने असाध्यै राम्रो हो।
1: मलाई लाग्छ तत्कालीन गृहमन्त्री त्यो ताका अहिलेको वर्तमान राष्ट्रपति नै हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेलजी?
0: गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेललाई कारवाही गर्नका लागि गरिएको हो भने त्यो अर्को कुरा हो। तर सत्य तथ्य जानकारी जनताका बिचमा ल्याउनका लागि प्रयास हो भने यस्ता विभिन्न चरणमा भएका घटनाहरूको बारेमा उहाँहरूले सबै खालका मैले भन्न सानो निर्मला हत्याकाण्डदेखि अरू काण्डका सबैतिर लागे भइहाल्यो नि। जनताको ध्यान एकातिर छ, अर्कोतिर आकर्षित गर्ने होइन। अहिले एकातिर सुशासनका कुराहरू आएका छन्, एकातिर प्रतिशोधको राजनीति जस्तो देखिने गरी वातावरण सिर्जना नहोस्। हामी चाहन्छौँ मुलुकमा अहिले शासन गर्ने शक्ति दुई तिहाई नजिकमा पुगेर शासन गरिरहेछ, काम गर्ने थुप्रो समय छ। हतारिएर अतालिएर त्यसपछिबाट त्रासको वातावरण सिर्जना गरेर मुलुक बन्दैन। शान्ति सुरक्षा कायम गर्नका लागि सबैलाई समानता छ, यहाँ गडबड केही छैन, हामी कानुनी राज्यमा छौँ, अप्ठ्यारो केही छैन, गलत गरे कारवाही हुन्छ, सही गरे हामीलाई केही हुँदैन भन्ने वातावरण सिर्जना हुने वातावरण सिर्जना हुनुपर्छ। त्यो वातावरण सिर्जना होस्, सबैलाई व्यापारीलाई तर्साउने, उद्योगपतिलाई तर्साउने, जनतालाई तर्साउने, अरूलाई तर्साउने वातावरण सिर्जना भयो भने कहाँबाट मुलुक बन्छ? मुलुक त यस्तो हुनु पर्यो, यो मुलुकमा हामी सबै सुरक्षित छौँ, सबैलाई शान्तपूर्ण वातावरण छ, यहाँ कुनै समस्या हुँदैनन्, सरकार हाम्रो पक्षमा छ भन्ने अनुभूति जनतामा हुनु पर्यो।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: गृहमन्त्री सुदन गुरुङको कमब्याक, सरकारको काम कारवाही लगायतका विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियार। आउनुहोस् सुरु गरौँ प्रकाश चन्द्र परियारसँग, जनता जान्न चाहन्छन्। प्रकाश चन्द्र परियारजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: गृहमन्त्रीमा सुदन गुरुङलाई नै कमब्याक गराउनलाई 49 दिन गृह मन्त्रालय नेतृत्वविहीन बनाएर राख्नु भयो होइन?
4: त्योसँग जोडिएन नि कुरा, कुरा त्यसँग जोडिएन। गृह मन्त्रालयको तर्फबाट हुने काममा मन्त्री नहुँदा पनि संरचना, संयन्त्र र सिङ्गो प्रधानमन्त्री कार्यालयले अत्यन्त मेहनतका साथ कतिपय ओभरलोडेड कामलाई पनि राम्रो कार्य सम्पादन गरेको कुरा परिणामले दिएको हुन्छ। व्यक्ति हुँदा अझ राम्रो हुने कुरा त्यो अर्को पाटो भयो।
3: सरकारले छानबिन समितिको प्रतिवेदन आज मात्रै ग्रहण गर्ने निर्णय गर्यो। छानबिन समितिमा के लेखिएको छ भन्ने कुरा सार्वजनिक नहुँदै गृह मन्त्रालयमा पुनः सुदन गुरुङलाई कमब्याक गराउनुको अन्तर्य चाहिँ के हो?
4: अन्तर्यतिर जानु परेन। हामीले अपनाएको प्रणालीलाई वेस्टमिन्स्टर सिस्टम भन्छ, यो प्रधानमन्त्रीय प्रणाली हो। प्रधानमन्त्रीय प्रणालीमा चाहिँ कस्तो हुन्छ भने प्रधानमन्त्री छ, दुईवटा उप प्रधानमन्त्री छ, एउटा चाहिँ वरिष्ठ उप प्रधानमन्त्री अथवा प्रथम उप प्रधानमन्त्री भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुभयो, म चाहिँ प्रथम उप प्रधानमन्त्री अथवा एकपटक मैले कार्यवाहक उप प्रधानमन्त्री पनि चलाएको भनेर रहँदैन। प्रधानमन्त्रीको राजीनामा पछाडि त्यो क्याबिनेट सक्यो, नयाँ प्रक्रियामा जान्छ। त्यस कारणले हामी कुन व्यवस्थामा छौँ भनेर यसको व्याख्या, विश्लेषण र प्रणाली बारेमा थाहा भएन भने यस्ता बोक्रे कुराहरूमा उत्तर दिइरहनुपर्छ।
3: गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयको नेतृत्व गरिसकेपछि त के गर्ने कसो नगर्ने भनेर बेलैमा सोच्नुपर्छ होला नि त। प्रश्न उठेपछि राजीनामा दिनुभयो होइन, त्यहाँ के लेखिएको थियो, छानबिनमा के भएको थियो, त्यो त पारदर्शी रूपमा आउनु पर्दैन बाहिर?
4: सरकार पारदर्शिताको लागि कुनै कम्प्रोमाइज गर्दैन। यसका पनि ठाउँ हुन्छन्, समय हुन्छ, विधि विधान छ। विधि विधानभन्दा अगाडि संविधानभन्दा माथि त्यस्तो केही पनि छैन। मात्रै अब अहिले जनताले कसरी सोचे कसरी सोच्न लगाइसँग होइन, यसको काम गर्ने शैली, काम गर्ने अभ्यास छ, तर अहिलेको संविधानभन्दा बाहिरको कुराहरू केही भयो कि, कानुन मिचेर अर्को काम गरियो कि होइन, उता के अरे तान्जानियाको नागरिक रहेछ गृहमन्त्री बनाइयो कि भन्ने खालको हिसाबमा त हामीले
3: सुदन गुरुङको अगाडि चाहिँ तपाईँहरूको दाल गल्दैन रहेछ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सुदन गुरुङले मार्ग प्रशस्त गर्नुभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्र लेख्नु भएको होइन, उहाँले राजीनामा दिनुपर्छ भनेर, त्यही पत्रको आधारमा उहाँले राजीनामा दिनुभयो अनि अहिले फेरि उहाँ पहिलेकै ठाउँमा फर्किनु भयो। रवि लामिछाने अनि राष्ट्रिय स्वतन्त्र पार्टी नै निरीह हो, रवि लामिछानेले चाहेर यो सबै भइरहेछ भनेर प्रश्न उठाइरहेछन्।
4: प्रधानमन्त्री प्रणाली भनेको के हो? पार्टी प्रणाली हो, पार्टी ब्याकअपमा हुन्छ। प्रधानमन्त्रीलाई हामीले कर्णालीबाट सार्वजनिक गरिएको वाचापत्रसँगै र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बालेन्द्र शाहलाई प्रधानमन्त्री प्रस्ताव गरे पछाडि होइन जेएनजी सादत वैकल्पिक राजनीतिको बृहत्तर राजमार्ग नेपाली जनताको उत्कट चाहना र मतक्रान्ति भइसके पछाडि यो प्याकेजमै तपाईँलाई एउटा नयाँ युगमा प्रवेश गरिएको छ। तर हाम्रो प्रणाली भनेको प्रधानमन्त्रीय प्रणाली हो। प्रधानमन्त्रीय प्रणालीमा कुन मन्त्री राख्ने, कुन मन्त्रीलाई फ्याल्ने, कुन मन्त्रीलाई फेरि तान्ने अथवा कुन मन्त्रीको वरियता हेरफेर गर्न सक्ने अधिकार एकजना मात्रै व्यक्तिसँग छ, त्यो सम्मान्य प्रधानमन्त्रीसँग हो। त्यस कारणले कसैलाई
3: पार्टी सभापतिसँग कुनै पनि कनेक्सन छैन यसमा, पार्टीले कुनै पनि जिम्मेवारी लिनु पर्दैन,
4: पार्टीसँग समन्वय गर्नु,
3: उहाँले भनेको केही पनि हुँदैन, समन्वय हुँदैन पार्टी र सरकारको।
4: कुरा के हो भने नि, पार्टीसँग सरकार, संसद र पार्टी तिनवटा संयन्त्रलाई समन्वय गरेर लाने हाम्रो आफ्नो छुट्टै संयन्त्र पनि छ पार्टी महामन्त्रीको संयोजक दलमा। एक अर्को कुरा, पार्टीले के गर्छ, पार्टी मिडियम हो, स्थायी मिडियम हो, पार्टीले प्रस्ताव गर्छ, प्रस्तुत गर्छ आफ्नो व्यक्तित्वहरूलाई जनतालाई अपिल गरेर। ती व्यक्तित्वहरू जब सरकारमा जान्छन् पार्टीसँग जोडिएको राजकीय व्यक्ति भन्छन् होइन, जसलाई हामी प्रधानमन्त्री भनेको सरकार प्रमुख हो। बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् तर यो देशका प्रधानमन्त्री हुन्, त्यस कारण त प्रधानमन्त्रीपट्टि बढी नै आशा, बढी नै भरोसा र एउटा दूरदर्शी होइन परिणाम दिने कार्यक्रम ल्याएर आफ्नो शासन प्रशासन होइन सेवक सरकार हुने शैलीमा गयो भने राष्ट्र नै बन्ने भन्ने कुरा हो नि त। यहाँ त एक थान प्रधानमन्त्रीको कुरा मात्रै होइन, त्यस कारणले प्रधानमन्त्री प्रणालीमा आफ्नो क्षेत्राधिकारमा प्रधानमन्त्रीले जे पनि गर्न सक्नुहुन्छ संविधान ऐन कानुन मारेर। यसको मतलब
3: पार्टी सभापति ब्रेक लगाउने भन्ने कुरा हुँदैन होइन,
4: पार्टीसँग समन्वय गर्ने भनेको त स्टेटम्यानसिप हो, कला हो, राजनीति शास्त्र भनेको त कला पनि हो नि, त्यो कलाको कहाँ प्रयोग गर्ने भनेर पार्टी सभापतिले प्रधानमन्त्रीसँग गर्नुहुन्छ, प्रधानमन्त्रीले पार्टी सभापतिसँग गर्नुहुन्छ, त्यो उच्च पदस्थ कुरा भयो। अर्को कुरा, पार्टीले आफ्नो प्रस्तावमा राखेको हरेक अपिलहरूलाई, आफ्नो नीतिहरूलाई, आफ्नो कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने कुरा फेरि सरकारको। त्यस कारणले यो गठबन्धन सरकार थियो, एउटा विभागसहित मन्त्रालयसहित उप प्रधानमन्त्रीसहित गएको थियो, कुरै नमिली के भयो के हो भन्ने कुरा हुँदैन। त्यस कारणले यो एउटा स्थिर सरकार, लामो यात्राको सरकार र रगत र शहादतको जगमा बनेको सरकार भयो।
3: प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो सारथीका रूपमा चाहिँ विशेष गरी गृह मन्त्रालयमा चाहिँ सुदन गुरुङ नै चाहिँदो रहेछ होइन, उहाँको विकल्प रहेनछ। यस अगाडि पनि उहाँको आक्रामक प्रस्तुति हुन्थ्यो होइन, एक्सन तुरुन्त देखाइहाल्नुहुन्थ्यो, काउन्ट डाउन गरेर बस्नुहुन्थ्यो, गुड मर्निङ लेख्नुहुन्थ्यो, आयोगहरू खाली भन्नुहुन्थ्यो। अब फेरि आउनुभयो उहाँ, अब को को उहाँको निशानामा हुनुहुन्छ
4: त्यतातिर नजाउँ। प्रधानमन्त्रीको सबैभन्दा ठुलो सारथी आफ्नो क्याबिनेटका सबै मन्त्री हुन्। डाक्टर स्वर्णिम वागले बेगर सासै फेर्न सक्नुहुन्न भनेर तपाईँ बोल्नुहुन्न, किन बोल्नु त, किन बोल्नु पर्थ्यो यहाँ? परराष्ट्र मन्त्री शिशिर खनाल बेगर उहाँ त बाहिर झ्यालै खोल्नुहुन्न भने जस्तो प्रश्नले काम गरेन। आफ्नो क्याबिनेटका सबै अब्बल मन्त्रीहरूको नेता, अभिभावक प्रधानमन्त्री हो त्यो क्याबिनेट सिस्टममा, र सिङ्गो देशको अभिभावक मन्त्रीमण्डल हो। तर शक्ति सन्तुलनको हिसाबले हामी छाता मानेर हेड अफ द स्टेटको हिसाबले राष्ट्रपति मान्छौँ। हाम्रो चाहिँ प्रणाली अहिले कार्यकारी प्रधानमन्त्री प्रणाली भएको कारणले सिङ्गो क्याबिनेट, म फेरि पनि भन्छु, क्याबिनेटमा प्रधानमन्त्रीलाई कसैलाई सोध्नु पर्दैन, बर्खास्त गर्न, पदमुक्त गर्न, कारवाही गर्न अथवा रेड कार्पेट कार्पेट लगाएर फेरि ल्याउन। किनभने
3: प्रधानमन्त्री र गृहमन्त्री मिलेर अब को को माथि कारवाहीको दण्ड बर्साउँदै हुनुहुन्छ त?
4: गृहमन्त्रीसँग सिङ्गो क्याबिनेटले राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासनको जुन छाना छ, जसको जगमा दुई कम दुई तिहाई सांसद सहित एउटा स्थिर शक्तिशाली र राष्ट्रिय राजमार्ग कोर्ने सरकार बन्यो, कसैलाई दण्ड लाउन कुरा त यस अगाडि पनि हामीसँग इन्स्टिट्युसनहरू थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग थियो, होइन सम्पत्ति शुद्धिकरण आयोग थियो, राष्ट्रिय सतर्कता केन्द्र थियो, कसैलाई पनि प्रमाण जुटाएर कारवाही गर्नु
3: भइरहेको संयन्त्रलाई विश्वास गर्ने भए अरू आयोगहरूको जरुरत हुन्थ्यो र तपाईँहरूले बनाएको होइन यसबीचमा विभिन्न आयोगहरू प्रकाशजी?
4: यस्तो यस अगाडिका आयोगहरूले काम नगरेको कारणले हामी आएका हौँ।
3: इन्स्टिट्युसन्सलाई कमजोर बनाउने काम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाटै भयो भन्ने सुन्नु भएको छैन तपाईँले?
4: तपाईँ कहाँ सुन्नुहुन्छ? कुन
3: आम जनताले भनिरहेका छन्? समाजमा टिका टिप्पणी भइरहेछ।
4: होइन, आम जनताको ठेक्का नलिनुहोस्। फागुन 21 पछाडि आशा भरोसामा 11.3% वृद्धि भएको छ, यो पहिलो प्रक्षेपण। कुरा के हो भने यस अगाडिका संस्थाहरूलाई अझ समृद्ध बनाउनलाई यो सरकारलाई संविधान संशोधन गर्ने समेत म्यान्डेट छ, रगत बगेको छ। र अहिले यसै बोक्रेमा लागेर कसलाई चोख्याउने कसलाई थप्ने होइन, राष्ट्रिय समृद्धिको राजमार्ग कोर्ने कुरा, तिथि बसाल्ने कुरा, होइन नयाँ तौर तरिकाले शासन प्रशासन गरेर नेपाली जनताको मुहार फेर्ने कुरा महत्त्वपूर्ण कुरा हो। र सरकार बनेको छैन यो ढल्दैछ भनेर बुरुक बुरुक बुरुक बुरुक उफ्रिने त्यस्तै भाषामा रमाउनु पर्ने स्थितिको अन्त्य भइसकेको छ। निजामती प्रशासनलाई शक्तिशाली बनाइएको छ किनकि सरकारको सहयोगी कर्मचारी तन्त्रै हो।
3: अहिले निजामती प्रशासनलाई सबैभन्दा कमजोर बनाउनु भएको छ नि तपाईँहरूले। सचिवले एउटा मेसेज लेखेको भरमा प्रधानमन्त्रीले बोलाएर केरकार गरेर प्रहरी रासतसम्म पुर्याएको कुरा बिर्सिनु भयो यति चाँडै?
4: यो तपाईँ पहिले
3: सूर्यलाई अकेलाले छेक्न खोजेर
4: लोकमान सिंह कार्की भन्ने नाम सुन्नु भएको छ तपाईँले? उहाँ चाहिँ हुप र हुकुम प्रमाङ्गीबाट एकैचोटि उपसचिव बनेको। हामी कस्तो पृष्ठभूमिबाट आएको थियौँ? उहाँ अस्ति यी परम्परागत दलहरूले सबै सल्लाह गरेर मुख्य सचिव हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको, होइन? कस्तो विकृति विसङ्गतिको जगबाट हामी चिरेर आएर नयाँ युगमा प्रवेश गरिरहेको छौँ, तर हामी बहस गरिरहेको छौँ अलिक निकृष्टै पाराले। सङ्केतहरू
3: राजनीति तन्त्र, सरकार, मन्त्रीहरू, प्रधानमन्त्री, कर्मचारी तन्त्र बीच समन्वय हुन्छ त त्यस्तै तरिकाले? कर्मचारी तन्त्र त सशङ्कित छ अहिले, न्यायालयमा त्यसरी नै हात हालेर गिजोल्नु भएको छ। जो न्यायाधीशहरूलाई अपमानित गर्नु भएको छ,
4: मेरिटोक्रेसीलाई सम्मान नगर्ने, कामचोर, भ्रष्टाचारलाई फाइल मिलाउनेहरू धेरैजनाले हल्दै नगरी राजीनामा पनि दिए होला, देश पनि छोडे होला। अहिले फेरि पनि कर्मचारी तन्त्र स्थायी सरकार हो, त्यसलाई कसरी कामयाबी बनाउने, परिणाममुखी बनाउने? विधि कानुन संविधान प्रक्रिया त छँदैछ, परिणाम कसरी डेलिभर डेलिभर डेलिभर किन भनेको? अहिले जुन किन प्रश्नहरू आउँदैन, जुन कर्मचारी तन्त्रको सुधारको छनक जहाँ जानुहोस्, चिया चौतारो चोक चौतारी खेत खलिहानमा किन बस भइरहेको छ भन्दा नयाँ मान्छे त आएको होइन नि कर्मचारी। हिजो जो कर्मचारी हुनुहुन्थ्यो नयाँ स्पिड र स्प्रिट अनुसारले सरकारको नीति नियमलाई आत्मसात गरेर परिणाम ल्याउनु पर्छ, यो मेरो कर्तव्य पनि हो। रगत बगेको छ र हिजो जस्तो अस्थिर सरकार होइन, यो मौका छ। अभूतपूर्व मतक्रान्तिले यो नेपाललाई राष्ट्रिय समृद्धिको यात्रा अगाडि बढाउन यो चाहिँ ठुलो मौका हो भनेर विपक्षी दलहरू गौरवसाथ भनिरहनु भएको छ। अब कर्मचारी तन्त्र ले त सहयोग गर्ने परिणाम ल्याउने
3: गफो भएर रोदै जानुहुन्छ, तर प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ कहिले के बखेडा झिक्दिनुहुन्छ तपाईँहरूलाई, कहिले कहाँ छाती थाप्नुपर्ने स्थिति आउँछ, हेर्नु भएको छैन प्रधानमन्त्रीको कार्य सम्पादन?
4: हामीले 48 सालदेखि यता धेरै यो देशलाई खोक्रो बनाउने कार्य सम्पादन हेरेका छौँ। छुट्टै पिएचडी गर्नु पर्दैन, छुट्टै प्रशिक्षण चाहिँदैन, यिनीहरूको अनुहार एकपटक फर्केर हेरेपुग्छ। कुरा त्यति मात्रै होइन, खरबौँ खरबको वैदेशिक ऋण, खरबौँ खरबको बेरुजु विकृति विसङ्गतिको चाङ, 10 वर्षदेखि यता दलपति तन्त्रको तहस नहसका बीच जेन्जी विद्रोह भएको कुरा शहीद दिवस मात्रै कुर्नु हुँदैन, भदौ 23 मात्रै कुर्नु हुँदैन, भदौ 24 मात्रै कुर्नु हुँदैन। त्यो ऐनालाई हेरेर मात्रै सरकार अगाडि बढिरहेको छ। र अहिले युवा नवयुवा इमान जमान क्षमता भएका आफूलाई परिणाम दिएर राष्ट्रलाई योगदान गरिसकेका व्यक्तिहरू नीति निर्माण तहमा छन्, अनि परम्परागत ढर्राका मान्छेहरूलाई तुलना मात्रै गरेर अनि सुरुवातबाटै चौतर्फी एट्याक गरेर त्यसलाई पनि सहेर सरकारले आफ्नो काम गरिरहने, संसद अगाडि बढिरहने, अनि के लगायो के खायोमा धेरै बहस गरेर अब हाम्रो त्यो
3: प्रकाशजी अरुणा लामाको गीतमा भने जस्तो पोहोर साल त खुसी फाट्यो मनले सिलायो होइन, यसपालि मनै फाट्यो केले सिलाऊ भने जस्तो स्थिति छ क्या तपाईँहरूलाई अहिले
4: छैन।
3: तपाईँहरू एकातिर बोल्दै जानुहुन्छ सिउन खोज्नुहुन्छ, तर प्रधानमन्त्रीको अभिव्यक्ति हेर्नुहोस्, नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुहुन्छ, अनि सुकुम्बासी बस्तीमा गएर डोजर चलाउनुहुन्छ, सुकुम्बासीहरूको भागा भाग हुन्छ, राष्ट्रपतिको अगाडि चाहिँ प्रधानमन्त्रीको प्रस्तुति हेर्नुहोस्, गणतन्त्र दिवसको दिन उहाँले सम्बोधन गर्नुहुन्न, पार्टीको बैठकमा जानुहुन्न।
4: यो मैले राम्रो प्रश्न सुने अनि प्रति प्रश्न पनि छ, सप्तरीको मुसर बस्तीमा यो बसले के असर के परिणाम ल्याउँछ, के लायो के गरेन, परिणाम चाहिएको होइन, परिणामको छनक देखिसकेको छ, परिणाम महसुस गर्न थालिसकेको छ, यति धेरै क्षेत्रमा छ कि, अनि सुधारका सुरुवात यति धेरै भइरहेको छ, त्यसको प्रचार तपाईँहरूले गर्नु पर्दैन पर्दैन।
3: उहाँले कहिले
4: हामी पनि गर्दैनौँ,
3: कहिले कर्मचारी तन्त्रलाई गिजोल्नुहुन्छ, प्रश्नै प्रश्न छ क्या।
4: म यति
3: शासक सरकारमा थिएँ,
4: सुन्नु न, म यति शान्त भएर किन बोलिरहेको छु भन्दा, किनभने तपाईँलाई 6 महिनामा होइन कि सरकार गठन भएको 1 हप्तामा परिणाम आउनु भनेको संसारमा धेरै फरक कुरा, त्यो परिणाम जनताले महसुस गर्ने कुरा।
3: अहिलेसम्म चाहिँ के परिणाम ल्याउनु भयो त,
4: अलिक अगाडि के थियो भने तपाईँले एउटा स्थिरता र आशा भरोसाको परिणाम भनेको कुरा खन खन क्यास गर्ने जस्तो खालको होइन, त्यो प्राज्ञिक कुरा हो, सामरिक महत्त्वको कुरा हो, यो देशलाई 30 वर्ष लाग्ने चिज 20 वर्षमा गर्ने कुरा हो, 1 महिनामा लाग्ने कुरा 3 दिनमा गर्ने कुरा हो। सरकार यस्तो विशिष्ट परिस्थितिमा आएको सरकारले शपथ ग्रहण ग्रहदेखि नै थिति बसाल्ने कुरा, विकृति चिर्ने कुरा, कराब झराब पार्ने कुरा, 700 वटा गाडी त्यतिकै चलाउँदा पनि तपाईँ कहिले प्रश्न सोध्नु नथ्यो, त्यसलाई ठ्याकमा ल्याइएको छ। यस्तो विशिष्ट अवस्थामा निर्वाचन भइसके पछाडि नेपाली जनताको त्यो मतक्रान्तिको लागि त्यो जुनुन थियो, त्यो जुनुनलाई हामी चान्सो नै मान्छौँ के हो त, यो चान्सो नै परिवर्तन हो। अनि यसलाई
3: यसलाई प्रधानमन्त्रीको अभिव्यक्ति जसरी नेपालले पनि भारतको भूमि मिचेको छ भन्दाखेरि सप्तरीका जनतालाई फरक पार्दैन, नेपाली जनतालाई फरक पार्दैन, फरक पार्दैन राष्ट्रियताको सन्दर्भमा,
4: देशलाई फरक पार्ने, त्यहाँका जनतालाई फरक पार्ने, इतिहासलाई फरक पार्ने कुरामा तपाईँले त्यो अभिव्यक्तिलाई धेरै तन्काएर लम्बाएर के गर्नु, यसको राम्रो निकास ल्याउँछ, त्यो नेपाललाई केन्द्र बनाएर हुन्छ, नेपाली जनताको सार्वभौम सत्तालाई केन्द्र बनाएर हुन्छ, र यस्ता सवालहरूलाई डाइल्युट गरौँलाई, त्यो सवाल मात्रै झिकिरहेर समाधान हुँदैन।
3: त्यो संसदको रोस्टममा प्रधानमन्त्रीले बोलेको कुरा एउटा फगत सवाल मात्रै हो र,
4: कसले फगत
3: संवेदनशील विषय होइन,
4: संवेदनशील विषय हो भने स्वयं प्रधानमन्त्रीले
3: मिचेको कुरा, भूमि मिचेको कुरा
4: स्वयं प्रधानमन्त्रीलाई यो कुरा थाहा छ त, यो संवेदनशील कुरा भने स्वयं म जिम्मेवार भएर तपाईँलाई उत्तर दिइरहेको छु त, तपाईँलाई बक बक गराउँदै अन्डसन्ड गराउँ दिएको छैन क्या, दिएको छैन, किनभने सरकारका राम्रा कुराहरूलाई, संवेदनशील कुराहरूलाई, थिति बसाल्ने कुराहरूलाई, 30 वर्षसम्म सुशासनको राजमार्ग गर्ने कुरालाई, त्यो 3 महिना 6 महिनामा यसलाई ढाल्ने उसलाई ढाल्ने तेजोवध गर्ने विष भवन गर्ने कुरासँग तुलना गर्नुहुन्छ, यो मभन्दा बढी संवेदनशील हुन्छ प्रधानमन्त्री, मभन्दा, म कमजोर छु, म कम राष्ट्रवादी छु, तर मभन्दा बढी संवेदनशील उहाँ हुनुहुन्छ। यसको परिणाम त तपाईँलाई प्रक्रियाबाटै आउँछ, उहाँको स्टेटमेन्टबाटै आउँछ, उहाँले त बुझ्नु भएको छैन, यो अहिले संसद अवरुद्ध भएको कुरा प्रधानमन्त्रीलाई थाहा छैन, तर त्यसलाई कसरी यही मौकामा असरल समस्याहरू, सीमाका अन्य समस्याहरू, भू राजनीतिका अन्य समस्याहरू, नेपाली जनताको पासपोर्टको मूल्य अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक बनाउने कुराहरू, होइन दैनिक वैदेशिक रोजगारमा जाने सवालमा स्वदेशमै उद्यमशीलता प्रवर्धन गर्ने कुराहरू, शिक्षा क्षेत्रका विकृतिहरू, स्वास्थ्य क्षेत्रका विकृतिहरू, बाहिर घरबाट बाहिर निस्केदेखि बेलुका फर्किँदासम्मका विकृतिहरूको चाङ जादुको छडीबाट तपाईँलाई चाहिएको होला, तर जादुको छडीबाट होइन, रातारात होइन, राम राज्य बनाएर होइन, राम्रो राज्य बनाएर तरिकाबद्ध कानुन नियम सङ्गत आशा भरोसा दिलाएर गर्न जुन अहोरात्र खटिरहेको कुरा परिणाम नआएसम्म कोहीले बोल्दै हिँड्दैन। त्यस कारणले संवेदनशील हुने कुरामा अति संवेदनशील हुनुहुन्छ,
5: पनि छिमेकीसँग जोडिएको विषय तेस्रो पक्षलाई समेत समेटेर अथवा ल्याएर सीमाको समस्या समाधान गर्ने भनेर बोल्नुभयो। अनि रवि लामिछानेको भारत भ्रमण भयो, यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण भयो, प्रभाव परेको छैन कि?
4: के छ सकारात्मक प्रभाव परेको केही महसुस गर्नुहुन्छ? तपाईँ रिसर्चबाट के थाहा पाउनु होला? सभापति यति संवेदनशील इस्युमा के बोक्रे उत्तर दिएर यो राष्ट्र बन्छ?
5: जनताप्रति उत्तरदायी भएर जवाब,
4: जनताप्रति होइन, यो राष्ट्रप्रति उत्तरदायी हुने, के अरे कसैको प्रश्नको उत्तर दिएर उत्तरदायी हुने खालको होइन, यति संवेदनशील विषयमा बोक्रे उत्तर दिएर हिँडोस् भन्ने तपाईँले चाहनु, तपाईँ राष्ट्रप्रति तपाईँ जिम्मेवार हुनुहुन्न।
5: राष्ट्रपतिको महाधिवेशन प्रक्रिया चाहिँ कसरी अघि बढ्दैछ? जुवाको लडाइँ हुँदैछ कि तपाईँ विवेकशील पृष्ठभूमिको नेता विवेकशील हिसाबले नै नेतृत्व चयन गर्नुहुन्छ?
4: यसले त राष्ट्रिय स्वतन्त्र पार्टीको विधि विधानलाई केन्द्रमा राखेर है विधानलाई कार्यान्वयन गरेर अगाडि जाने कुरा हो। त्यहाँ चाहिँ को कता होइन कोशी प्रदेशबाट आएको कि कर्णालीकोबाट भन्ने होइन, भूभन्दा कर्णाली र सुदूरपश्चिमको छ भने त्यसलाई कसरी समानुभूति गरिदिने, अल्पसंख्यक सीमान्तकृत समुदाय छ भने कसरी त्यसलाई प्रवर्धन गर्ने भन्ने त्यो लेभलको सवालमा पो हामी बहस गरिरहेछौँ।
5: पार्टी नेतृत्वमा चाहिँ फेरि पनि रवि लामिछाने नै हो,
4: अहिले अरू कसैले त्यस्तो दावी पनि गरेको छैन, र हामीले त्यहाँ 2 कार्यकाल चाहिँ चलाउन पाउँछ जसले पनि, म चाहिँ योपल्ट चलाउँछु अर्कोपल्ट चलाउँदिनँ भन्न पनि पायो मात्रै। एउटा म यो फोरमबाट के भन्छु भने 88 वर्षको उमेरमा पार्टीको पदसहित आर्यघाट जान्छु नभए मेरो सम्मान हुँदैन भन्ने सोचको पुरातनवादी अभ्यास हाम्रोमा छ। म चाहिँ यो 88 वर्ष भयो, 7 वटा दीर्घरोग छु, तर पद चाहिँ छोडिनँ, आर्यघाटमा म पदसहित गइनँ भने म बेगर त यो देशै चल्दैन भन्ने भ्रम चाहिँ छैन हामी।
5: हस्, यहाँलाई हार्दिक धन्यवाद। हस्, नमस्कार,
4: धन्यवाद।
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
7: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
6: माडी नगरपालिका, बसन्तपुर, चितवन।
8: Yamaha Monsoon Service Camp, Expert Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
9: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यमहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यमहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4950 580 र 98 550 26 440।
12: It's 8 o'clock, अहिले 8 बजेको छ।
13: 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा समीक्षा महतेको नमस्कार। पश्चिम एसियाली मुलुकहरूमा जारी तनावका बीच पनि नेपालमा भित्रिने विप्रेषण रेमिट्यान्समा उच्च वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 दश महिनाको प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म 19,16,90,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,
5.2% बढ़ी हो। वैशाख महीना में मात्र 2,57,49,00,000 रूपया भित्रिएको छ, जुन चालू आर्थिक वर्ष को कुल बजेटकै हाराहारी हो। विप्रेषण में भएको वृद्धिले देशको कुल विदेशी मुद्रा संचेती 37,04,00,000,000 रूपया पुर्याएको छ, जसले 22.5 महीना को वस्तु आयात धान्न सक्छ। यसबीच अर्थशास्त्री डाक्टर पारस खरेलले यो रकमलाई केवल आयातमा मात्र सीमित नराखी सरकारले पूँजीगत खर्च बढाएर उत्पादकत्वसँग जोड्नुपर्ने सुझाव दिनुभएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुद्देश्य सहकारी संस्थाका थप चारा बचतकर्ताहरूको रकम फिर्ता गरेको छ। समितिले 216 जना पीड़ित बचतकर्ताहरूलाई रकम फिर्ता गरेको हो। सरकारले समस्याग्रस्त घोषित सहकारीका ऋणीहरूबाट असुल गरेको रकम र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको स्रोतलाई नै कानून बमोजिम पीड़ितहरूको बचत फिर्तामा उपयोग गर्दै आएको बताएको छ। समितिका अनुसार यो प्रक्रिया शुरू भए त हालसम्म शिव शिखर सहकारीका मात्रै 1,313 जना साना बचतकर्ताले आफ्नो डुबेको रकम फिर्ता पाइसकेका छन्। प्रचलित कानून व्यवस्था अनुसार समस्याग्रस्त सहकारीहरूको सम्पत्ति र दायित्व मूल्याङ्कन गरी बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिने समितिले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक आज बोलाइएको छ। अहिले केही बेरमा बस्ने अर्थ समितिको बैठकमा चालू आर्थिक वर्ष 2082-83 राजस्व र व्ययको अनुमान अर्थात वार्षिक बजेटका मुख्य मुख्य व्यवस्थाहरूका सम्बन्धमा अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूची रहेको छ। अहिले केही बेरमै शुरू हुन लागेको सार्वजनिक लेखा समितिको बैठकमा भने विद्युतीय सवारी साधनको जाँचपासका सम्बन्धमा हालै संचार माध्यम र सार्वजनिक वृत्तमा उठेका गम्भीर प्रश्नहरूका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। सन् 2026 वसन्त ऋतुको हिमाल आरोहण कार्य सम्पन्न भएको छ। यस वर्ष सगरमाथा सहित विभिन्न 31 हिमाल आरोहणका लागि 1,195 जनाले अनुमति लिएका थिए। यस सिजनमा सोलुखुम्बुका कामी रिता शेर्पाले 32 पटक र संखुवा सभाकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्नु भएको छ। पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट यस वर्ष सरकारले 1,26,47,00,000 रूपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ, जसमा सगरमाथाबाट मात्रै 1,08,00,000,000 रूपियाँ संकलन भएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 फ्लाइ दुबईले दुबई पोखरा दुबई दैनिक सिधा उडान शुरू गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरिसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। फ्लाइ दुबईको यो प्रवेशसँगै पोखरा विश्व 300 भन्दा बढी शहरसँग जोडिने भन्दै पर्यटन व्यवसायीहरूले यसलाई पोखराको पर्यटन र आर्थिक गतिविधि विस्तारका लागि ऐतिहासिक अवसरका रूपमा लिएका छन्। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू भएको छ। बुटवल पावर कम्पनी लिमिटेडले प्युठानको दारिमसौरस्थित झिम्रुक जलविद्युत केन्द्रमा हाइड्रोजनको व्यावसायिक उत्पादन शुरू गरेको हो। कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठका अनुसार नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत अवघटन प्रक्रिया मार्फत यो हरित हाइड्रोजन उत्पादन गर्न थालिएको छ। हरित हाइड्रोजनको उत्पादनले यातायात, विभिन्न उद्योग, रासायनिक मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणमा महत्वपूर्ण सहयोग पुग्नेछ। सरकारले हेटौडामा पनि 2.5 मेगावाट क्षमताको यस्तै परियोजना अघि बढाइरहेको छ।
र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड र अस्ट्रेलियन डलर सहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद

0: संपूर्ण चिकित्सा पद्धति को जननी आयुर्वेद संसार के शक्तिशाली जड़ीबुटी नेपाली जब नेपाली जड़ीबुटी आयुर्वेदिक उपचार पद्धति में प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोग में पनि सफलता नेपाली जड़ीबुटी को चर्चा अनि रोगमाथि हासिल भएको सफलता को वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँ एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसाङ्गे गाइडको भन्नुभयो, 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: बेसरी खुसी म त अहिले त,
3: अब त म त बचेँ भनेको छ नि। म
4: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको, के खोज्दै खोज्दै गएको, के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि अनि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495,
5: मोबाइल 98550-64-040 र 98550-65260।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउन त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। वैशाखसम्म भित्रियो 19 खर्ब रेमिट्यान्स। बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाई दुबईले पायो अनुमति, सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, हुरीका कारण नवलप्रासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो। प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरुद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एसिसी महिला T20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपाल र थाइल्यान्ड बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रुपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 41.2% बढेको हो। राष्ट्र बैङ्कका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2 खर्ब 57 अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 33% बढेर 13 अर्ब 26 करोड पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढेको थियो। त्यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 335,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 326,364 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 405,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 280,314 रहेको थियो। त्यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37 खर्ब रुपियाँ नागेको छ। गएको असार मसान्तसम्म 26 खर्ब 77 अर्ब 68 करोड बराबर रहेको विदेशी मुद्रा संचित 38.3% बढेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37 खर्ब 4 अर्ब 55 करोड रुपियाँ पुगेको हो। 10 महिनाको अवधिमा आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ। तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापन भने संरचनागत चुनौतीहरू कायमै रहेको छ। फ्लाई दुबईले पोखरा दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आउँदो सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदाय आकर्षित गर्न कूटनैतिक पहल गर्ने उल्लेख गरेको थियो। लगत्तै फ्लाई दुबईले उडान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको बताउनुभयो। पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर रहेको उहाँको भनाइ छ। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्य पूर्व, युरोप, अफ्रिका लगायत 300 भन्दा धेरै सहरसँग पोखराको पहुँच पुग्ने अपेक्षा छ। झन्डै 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् 2023 जनवरी 1 पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो। पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेका छन्। आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन रहनेछ। यसअघि गैराती, काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो। झापासहित दाङ, तनहुँ, काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ। पानी परेको भएका क्षेत्रमा केही शीतल महसुस भएको छ। पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। यसैबीच नवलपरासी बर्दगाड सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका एक सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ। केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ। मनबहादुर राणा र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ। वर्षासँगैको हावाहुरीले घर गोठमा क्षति गरेको तर परिवार नै विस्थापित हुनुपर्ने अवस्था भने नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दगाड सुस्ता पूर्वले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अङ्ग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेसनल क्वालिफिकेसन प्रणाली CIIA भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। दैनिक उपयोग्य वस्तु, टेलिफोन तथा इन्टरनेट सेवासहित 25 क्षेत्रमा हडताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा हडताल गर्न नपाइने बनाएको हो। गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 क्षेत्रमा बन्द हडताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। सञ्चार, इन्टरनेट सेवा, बैङ्किङ, बिमा र विद्युत, भेटेरिनरी, राहदानी विभाग कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हडताल निषेध गरिएको हो। डाक, तार वा टेलिफोन सेवामा हडताल गर्न पाइँदैन। त्यसै गरी जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने सेवामा पनि बन्द हडताल निषेध गरिएको छ। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरू बढ्दै गएको सन्दर्भमा यो दिवस मनाउने गरिन्छ। सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जुन 7 एक प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन 10 तारिखलाई अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। अब विदेशको खबर। पाकिस्तान प्रशासित काश्मीरमा क्षेत्रीय चुनाव अघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा 30 जनाको ज्यान गएको छ। झण्डै 200 जना घाइते भएका छन्। आइतबार राति रावलकोटमा चर्किएको विरोध प्रदर्शनमा 11 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान सुरु गरेसँगै झडप भएर ज्यान गुमाउनेको संख्या बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यसै गरी क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ। साथै उनीहरूलाई पक्राउका लागि 1 करोड पाकिस्तानी रुपियाँ पुरस्कार घोषणा गरिएको छ। जेएएससीले जुलाई 27 हुने क्षेत्रीय विधानसभाको चुनावमा 12 सिट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै बन्दको आह्वान गरेको हो। अब खेल खबर। एसिसी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले नेपाल र थाइल्यान्डले खेलिरहेका छन्। मलेसियाको बायोमास ओभलमा थाइल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको छ। नेपालले जितका लागि 131 रनको लक्ष्य पाएको छ। समूह एको विजेताका रूपमा थाइल्यान्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली मानिएको थाइल्यान्डलाई हराउनु पर्नेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो 19 खर्ब रेमिट्यान्स, बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाइ दुबईले पायो अनुमति, सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, हुरीका कारण नवलपरासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो, प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरुद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एसिसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनल खेलमा नेपाल र थाइल्यान्ड बीचको खेल चल्दै।
4: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200+ डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा FI स्टेसनबाट जेन्युन FI हेल्थ रिपोर्ट पाउनुहोस्।
11: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यमहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यमहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ जिल्ला अदालतको नक्कली लेटर प्याड बनाएको भेटिएपछि एकजनालाई प्रहरीले पक्राउ गरेको छ। अदालतको नक्कली लेटर प्याड न्यायाधीशको दरखास्त किर्ति गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरण सम्बन्धी नक्कली सूचना बनाएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले पक्राउ गरेको हो। गोरखाको आरुघाट गाउँपालिका घर भई काठमाडौँको टोखा बस्दै आएका विवश अधिकारीले किर्ति गरेको अदालतबाट प्राप्त भएको सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले बताउनु भएको छ। अधिकारीले कागजात तयार पार्न काठमाडौँ जिल्ला अदालतको लेटर प्याड किर्ति बनाई न्यायाधीश श्रेष्ठदार शाखा अधिकृतको दरखास्त र अदालतको छाप समेत किर्ति गरी प्रचलनमा ल्याएको भेटिएको छ। पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने 5 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका अन्जु चमार, रूपसना चमार, आरती चमार, रिङ्का चमार र नन्दनी चमार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान मन्दिर परिसरभित्र पशुपतिनाथको दर्शन गर्न पुगेका मानिसहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। 2 चोरीको सुनको सिक्री सहित प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तरङ्गिनी फाउन्डेसनले महिला श्रमिकहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार रणनीति सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न गरेको छ। परामर्शको क्रममा पालिकाका अनुभव, सेवा पहुँचका चुनौतीहरू, विद्यमान कानुनी तथा नीतिगत व्यवस्था र विभिन्न क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको आवश्यकता तथा सरोकारबारे छलफल गरिएको थियो। यस रणनीतिका बारेमा सहभागी महिलाहरूले सुझाव, अनुभव र प्रतिबद्धता व्यक्त गरेका थिए। सबै महिलाको सम्मान, समानता र अधिकारसहितको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको जनाए को सा। र आज हरियो अकबरे खुर्सानीको भाव घटेको छ। कालीमाटी बजार विकास समितिका अनुसार अकबरेको मूल्य 20% अर्थात् किलोमै 50 रुपियाँले बढेको हो। अस्ति अकबरेको थोक भाव किलोको 250 रुपियाँ पुगेकोमा हिजो थोक मूल्य 300 रुपियाँ निर्धारण गरिएको समितिले जनाएको छ। त्यस्तै भेडे खुर्सानीको मूल्य पनि बढेको छ। अस्ति 68 रुपियाँमा कारोबार भएकोमा हिजो बढेर 75 रुपियाँ किलो पुगेको छ। हरियो खुर्सानीको मूल्य भने यथावत नै रहेको छ। हरियो खुर्सानी माछे 55 र बुलेट 35 रुपियाँ कारोबार भइरहेको छ। हरियो खुर्सानी लाम्चेको भने 45 रुपियाँ निर्धारण गरिएको कालीमाटी बजार विकास समितिले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो सभा 19 खर्ब रेमिट्यान्स, बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाइ दुबईले पायो अनुमति, सेप्टेम्बर 23 दैनिक उडान हुने। र अदालतको लेटर प्याड र न्यायाधीशकै दरखास्त किर्ति गरेको आरोपमा एकजना काठमाडौँबाट पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पोइन्ट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550950934।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
11: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
7: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
8: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
12: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरेको भनेर गलत प्रसार गरिएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा उपस्थित भई आफूमाथि लागेको आरोपबारे प्रश्न पार्दै अर्थमन्त्री वाग्लेले यस विषयमा अतिरञ्जना फैलाउन सरकार र आफू विरूद्ध एउटा संगठित समूहले लागेको आरोप लगाउनुभयो। बजेटमै बोलेका कुरा अर्थ विधेयकमा छुट्न गएकाले भाषागत स्पष्टताका लागि मात्रै थपिएको भन्दै उहाँले यसमा कुनै राजद्रोह नभएको जिकिर गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको म्यान्डेटलाई एउटा ठूलो वर्गले अझै पचाउन नसकेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउन खोजिएको उहाँको भनाइ छ। सदस्य एवं निवर्तमान प्रदेश सभापति डाक्टर अश्युतम लामिछाने, हरिबहादुर खत्री, कृष्ण मान श्रेष्ठ र उत्सव अरियालले उम्मेद्वारी दर्ता गराउनु भएको हो। समय लागेका कारण मतदान प्रक्रिया केही लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिनुभएको छ। कार्यविधि अनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित 65 सदस्यीय समितिभित्रबाट अन्य पदाधिकारीहरू चयन गरिनेछ। यता राष्ट्रपति दैलेखको प्रति

प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अधिवेशनमा सभापति पदका उम्मेद्वार प्रकाश कुमार बुढाका अनुसार निर्वाचन समितिले कुल 240 मत खसेको जनाएको थियो, तर सभापतिका चारजना उम्मेद्वारहरूले प्राप्त गरेको मत संख्या जोड्दा 246 पुगेको छ। खसेको मतभन्दा उम्मेद्वारहरूले पाएको मत बढी देखिनुले मतगणना प्रक्रियामाथि गम्भीर प्रश्न खड़ा गरेको भन्दै असन्तुष्ट पक्षले चुनावी प्रमाणहरू सुरक्षित राख्न माग गरेको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 216 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्ताहरूलाई फिर्ता गरिएको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा 5,00,000 रुपियाँ भन्दा कम बचत भएका साना बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको छ। हालसम्म 1,313 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। हाल समस्याग्रस्त घोषित सहकारीका 76,000 बचतकर्ताको 46 अर्ब रुपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: खबर इजरायल जानका लागि लिदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ परीक्षा व्यवस्थापन फितलो भएको र शुल्क महँगो भएको भन्दै परीक्षार्थीहरूले विरोध र प्रदर्शन गरेपछि परीक्षाको सूचना नभएसम्मका लागि स्थगित गरिएको हो परीक्षाको जिम्मा लिए पाएको त्रिपुरेश्वर स्थित इन्टरनेशनल क्वालिफिकेशन प्रालीले सूचना जारी गर्दै अप्रत्याशित परिस्थितिका कारण परीक्षा रोक्नु परेको जनाएको छ संस्थाका अनुसार केही व्यक्तिहरू जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेपछि हिजो र आजका परीक्षा स्थगित गरिएको हो परीक्षार्थीहरूले भने 5,000 रुपियाँ शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर हेड सेट उपलब्ध नगराएको हल्का कारण परीक्षा प्रभावित भएको सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा समस्या आएको गुनासो गर्दै आएका छन् संस्थाले परीक्षाको नयाँ मिति र समयपछि सार्वजनिक गरिने जनाएको छ र कालीकोटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् सान्ने त्रिवेणी गाउँपालिका चारका नेत्रराज शाही आज बिहान बाघको आक्रमणमा परि घाइते हुनुभएको हो बिहान 7 बजे शाहीलाई शान्तिघाट राजमार्ग छेउमै बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ घाइते शाहीको अहिले राजकोट अस्पतालमा उपचार भइरहेको छ हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: 2011 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका, बसन्तपुर, चितवन।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0056-93-495।
5: मोबाइल 98550-64040 र 98550-65260।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महोदयको नमस्कार। नेकपा एमालेका तर्फबाट निर्वाचित विभिन्न स्थानीय तहका 8 वडा अध्यक्षको पद स्वत रिक्त भएको छ। 2079 सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भने पार्टीको केन्द्रीय सचिवालयले निर्णय गरेर जानकारी गराए अनुसार उनीहरूको पद स्वत रिक्त भएको सूचना निर्वाचन आयोगले आज प्रकाशन गरेको छ। पद रिक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 कमल बहादुर बानिया र वडा नम्बर 6 कमल तामाङ तथा चम्पादेवी गाउँपालिका 7 सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढी 1 राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 होमप्रसाद बुजगाई, मोरङको लेटाङ नगरपालिका 4 रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका 1 महेश कुमार खनालको पद रिक्त भएको छ। दाङको घोराई उपमहानगरपालिका 4 वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ। बैठकका लागि पूर्व निर्धारित समयलाई परिवर्तन गरिएको छ। कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार विशेष कारणवश पहिले तय गरिएको समय परिवर्तन गरी बैठक आज दिउँसो 1 लागि सारिएको हो। यसअघि बैठक बिहान 11 बस्ने तय भएको थियो। आजको बैठकका लागि मुख्य 4 एजेण्डाहरू निर्धारण गरिएको कंग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा विभिन्न उपसमिति का संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, पार्टीको प्रस्तावित आन्तरिक आचार संहितामाथि छलफल गर्ने, थप उपसमितिको जिम्मेवारी निर्धारण गर्ने र समसामयिक तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 किसान आबद्ध भएका छन्। किसानहरूलाई उनीहरूको जमिनको विवरण र खेती उत्पादनका आधारमा विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको हो। कृषि सूचना केन्द्रका अधिकृत सञ्जय पण्डितका अनुसार कृषि जनगणना 2078 अनुसार देशभर कुल 41,30,000 किसान परिवार रहेकाले बाँकी 16 लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि मन्त्रालयले उनीहरूलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी 4 वर्गीकरण गरेर परिचय पत्र वितरण गर्नेछ। सोही परिचय पत्रका आधारमा आगामी दिनमा सरकारले अनुदान, रासायनिक मल, बिउ र अन्य सेवा सुविधाहरू वितरण गर्ने जनाइएको छ। केन्द्रले सम्पूर्ण किसानहरूलाई यस प्रणालीमा आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन फितलो भएको र शुल्क महँगो भएको भन्दै परीक्षार्थीहरूले विरोध र प्रदर्शन गरेपछि परीक्षाहरूको सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। परीक्षाको जिम्मा पाएको त्रिपुरेश्वर स्थित इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना जारी गर्दै अप्रत्याशित परिस्थितिका कारण परीक्षा रोक्नु परेको जनाएको छ। संस्थाका अनुसार केही व्यक्तिहरू जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेपछि हिजो र आजका परीक्षा स्थगित गरिएको हो। संस्थाले परीक्षाको नयाँ मिति र समय पछि सार्वजनिक गरिने जनाएको छ। र विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक मूल्य असुलेर ठगी गरेको पाइएपछि स्थानीय प्रशासनले कार्यवाही गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा भएको आकस्मिक अनुगमनका क्रममा चारवटा होटल र क्याफेलाई जनाही 3,00,000 रुपियाँका दरले जरिवाना गरिएको हो। विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो बढेपछि अनुगमनमा पुगेको वाणिज्य कार्यालय प्रहरी र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले व्यवसायीहरूले यात्रुको बाध्यताको फाइदा उठाउँदै सामानको मूल्य दोब्बर भन्दा बढी लिने गरेको भेटेको छ। कार्यवाहीमा पर्नेहरूमा ममता होटल, ग्यालेक्सी क्याफे, गरिमा क्याफे र अनुकूल होटल रहेका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछाडि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँ भरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तार पुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042

0: मुख्य खबर भन्सारदर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी देशभरका झण्डै 25 लाख किसान सूचीकरण अझै 16 लाख सूचीकरणमा आबद्ध हुनै बाँकी वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न 1,26 करोड राजस्व संकलन आफ्नो हेलिकप्टर खसाले पछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई 3 गोलले हरायो नेपाल खबरमा अब पूरा खबर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ उहाँले यसलाई भ्रामक र अति रञ्जित भन्दै चियाको कपमा तुफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र काङ्ग्रेसको सरकारले सच्याएका केही दरहरूलाई यसपटक स्पष्ट पारिएको समेत बताउनु भएको छ विद्युतीय गाडीको हकमा 50 लाख रुपियाँ मुनिका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो भन्सार बिन्दुमा 20 लाख रुपियाँसम्म मूल्य भएका गाडीहरू जसको बजार मूल्य 50 लाख भन्दा कम हुन्छ सडक निर्माण दस्तुरमा 5% सट्टा 2.5% मात्र ल्याउने निर्णय भएको अर्थमन्त्रीले बताउनु भएको छ कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधन मार्फत समावेश गरिएको उहाँको भनाइ छ साथै जेठ 15 अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्त शुल्क तिरिसकेका गाडीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन् किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनुभयो सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान साना किसान मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ वर्गीकरण पछि परिचय पत्र वितरण विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ परिचय पत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल बिउ अनुदान सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैजारो अर्थात् सम्पन्न भएको छ सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए पर्यटन विभागले 6,500 मिटर भन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ त्यसभन्दा सानो हिमालय नेपाल पर्वतारोहण सङ्घ NMA-ले अनुमति दिँदै आएको छ यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159 अमेरिकाका 152 भारतका 101 जर्मनीका 75 बेलायतका 74 रसियाका 70 नेपालका 44 क्यानाडाका 41 पोल्यान्डका 32 फ्रान्सका 27 जना रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 जना छिमेकी चीनका आरोही पुगेका हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसै गरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रिता र लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रुपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रुपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रुपियाँले घट्यो। तोलाको 2,91,800 रुपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ यु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एथिन्जेल हामीले भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लीको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रुपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रुपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रुपियाँले घटेको छ। हिजो तोलाको 4,925 रुपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृङ्खलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरुद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका 2 चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको 10 दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भयो। थाइल्यान्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रङ्गशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातिदेखि सुरु हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। समूह जेमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्यान्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुने बाँकी, वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26 करोड राजस्व सङ्कलन, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, 2 चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार, र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई 3 गोलले हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस्छ तिमी एक्लै म

0: मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजाना, बरु जामिन, बरु आजै गएर लिएर हालौ वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 4 91 95 225।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 5 50 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
5: साथमा रोजगारी हातमा
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
9: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद त्यति सस्तो भयो? संसदीय छानबिन भन्नलाई बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री वाग्लेले सो कुरा बताउनु भएको हो। करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेका छन्। यसबारे जवाब दिँदै वाग्लेले अगाडि भन्नुभएको छ, माननीय सांसद आज बिहान उठ्नुभयो, नुहाई धुवाई गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो, नर्मल माइती घर आउँदा 7:45 रहेछ, छानबिनले पत्ता लगाउने त त्यही हो, छानबिन समितिको काम कति हुन्छ भनेर उहाँले बुझाउने प्रयास गर्नुभयो। होइन, अवैध काम गरेको छ, उजुरी परेको छ, फोन ट्याप गरेको छ, मेसेज गरेको प्रमाण छ, पेपरमा केही कैफियत देखिन्छ, भएन न छानबिन गर्ने हो अर्थमन्त्री वाग्लेको दावी छ। करको दर हेरफेर गरेको र करको दर हेरफेरको सूचना चुहावट गरेको आरोप लगाएर विपक्षी दलले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन्। जवाबमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले यही जेठ 15 गते आर्थिक विधेयक ल्याउनु भएको थियो। उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या 464 रहेको छ। अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या 448 छ। अर्थ मन्त्रालयले 16 पेज हटाएर विधेयक सार्वजनिक गरेको हो। संसदमा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्था नै फरक पनि रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बागमती अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये 400 जनाको विरूद्धमा उजुरी परेको छ। मंगलबारदेखि शुरू भएको अधिवेशनमा प्रतिनिधिका विरूद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ। पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरूद्ध उजुरी परेको थियो। बुधबार बिहान 8 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधि घर फर्किन लागेका थिए। निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचन समितिका अनुसार अधिवेशनका लागि 1300 बढी प्रतिनिधि छनौट भएका थिए। प्राविधिक र व्यवस्थापकीय कार्य सकिएपछि मतदानका लागि 24 घण्टा अघि जानकारी गराउने निर्वाचन समितिले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयावधि असार मसान्तसम्म थप गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनु पर्नेहरू कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाई भएको गुनासो गरेपछि म्याद थप गरिएको हो। आयोगले जेठ 1 गते पूर्व प्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो। त्यति बेलाको सूचना अनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो, तर सो म्याद सकिन 3 दिन बाँकी छँदा करिब 3,500 जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। काठमाडौँको टोखा नगरपालिका 5 वसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेस गार्मेन्टमा आगलागी हुँदा 8 करोड़को क्षति भएको छ। विद्युत सट भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब 3 बजेतिर लागेको आगो 11 वटा दमकल, पानी ट्याङ्कर, प्रहरी, सेना सशस्त्रको सहयोगमा नियन्त्रणमा आएको हो। आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेको, नजिकैको अन्नपूर्ण किराना स्टोर, प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको बताइएको छ। लुम्बिनी खाजागर, क्यापिटल इन्टरनेशनल, मेन पावर, मेनवास, क्यापिटल इन्टरनेशनल र आसपासका 2 घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेर खुन्न घुमा मा फाउन्द खुन्न घुमा क्या यदि दिदी कता गयो होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 5 50 50 9 34।
5: सो लवली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
6: तर के डियर
5: आजै गएर कहाँ बस्ने हो र
6: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
8: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98 4 51 75 518 र 98 0 27 75 518।
9: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
10: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट लुब्रिकेन्टमा 15% डिस्काउन्ट स्पेयर पार्ट्समा 10% डिस्काउन्ट 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
11: यस यामाहा।
12: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
13: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
14: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
15: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98 5 50 83 852 98 453 72 852 र 98 065 68 852।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रपा सभापति रवि लामिछानेले विपक्षी दललाई सदन खुलाउन अनुरोध गर्नुभएको छ। आज विपक्षी दलको नेताहरूसँगको छलफलमा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणको बेलामा स्पष्टीकरण दिइसकेकाले सदन चलाउन प्रस्ताव गर्नुभएको हो। परराष्ट्र मन्त्री भारत भ्रमणमा गएर आइसक्नुभयो। दूतावासमा भएको पत्रकार सम्मेलनमा यस विषयमा प्रश्न पारिसक्नु भएको छ। जनताको अनेक मुद्दा छन्, ती मुद्दा सम्बोधन गर्नुपर्छ। बजेटमाथि छलफल गरौं, सदनमाथि सदन अघि बढाऊ, बैठकमा लामिछानेले भन्नुभयो। राष्ट्र मन्त्रीले सदनमा कुरा राख्नुपर्छ, त्यसपछि सदन अघि बढाऊ उहाँको भनाइ छ। तर त्यसमा विपक्षी दलले सहमति जनाएनन्। उनीहरूले नेपालले भारतको सीमा मिसेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन्। छलफलमा कंग्रेस दलका नेता विष्णुराज आङदाम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका खुशबू ओली सहभागी हुनुहुन्थ्यो। 17 जेठमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिएर सदनको अवरोध खुलाउने बारे छलफल भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक अहिले सिमन्द्रबारमा बसेको हो। यो खबरपछि अर्को खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ। मतपत्र र मतदाता नामावली र उम्मेद्वारको विषयलाई विवाद देखिएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद बदन भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान साक्य र रामेछापका हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको थियो। अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहे पनि आकांक्षी आफ्नो दावीबाट पछि नहटेपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर मतदान शुरू गरेपछि थप विवाद भएको हो। अहिले प्रहरीले कार्यक्रम स्थल खाली गराइसकेको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुगो भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बुधबार बिहान 11 बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको छ। बिहान बोलाइएको बैठक 2 घण्टासम्म पनि बस्न नसकेपछि दिउँसो 2 बजेका लागि सारिएको हो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 2 बमोजिम प्रतिनिधि सभाको बैठक अहिले 2 बजे बस्ने गरी निर्धारण गर्नुभएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। 2 बजे बैठक बस्ने भने पनि अहिलेसम्म शुरू हुन सकेको छैन। विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र सालिजेट 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्रीबाट उक्त बनाएको प्रष्टीकरण संसदमा नै आउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको जेठ 17 को बैठकमा भनेका थिए, तपाईहरूलाई एउटा कुरासम्म लाग्न सक्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
6: मोबाइल 98550-64040 र 98550-65260।
5: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
7: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
7: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0556-93-7038, मोबाइल 98550-88002।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
11: पाइन्छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मका लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढीले मात्र विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचरण संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। संसदको अवरोध खोल्नका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजीसम्मका लागि स्थगित गरेकोमा अझै सुरु भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपतिले सहमति जनाएको छैन। राष्ट्रपति सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण सङ्कलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण सङ्कलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 भन्दा केही बढीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्राङ्कित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनु पर्ने जनाएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 देखि 50,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मन्जुरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानुनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था पनि आचार संहितामा रहेको छ। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्युसन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होम प्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रङ्गेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार 3रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा र एसियाली फुटबल महासङ्घ एएफसीले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथिको हस्तक्षेप नरोकी नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला सङ्घहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन। विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मको लागि थप। अहिलेसम्म 3,500 भन्दा केही बढीले मात्रै विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा एएफसीको चेतावनी।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहोस् अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। चलचित्रका पेसाकर्मीहरूलाई समुदायसँग जोड्ने र सम्मान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ। यस कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने र फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा परिचित गराउने लक्ष्य लिएको सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान सङ्गतले जानकारी दिनुभयो। महानगरले समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि गैर नाफामूलक सङ्घ संस्था, युथ क्लब, टोल विकास समिति, सांस्कृतिक समूह लगायतलाई जिम्मेवारी दिने निर्णय गरेको छ। परम्परागत टोल चोक र पार्क जस्ता ठाउँमा फिल्म प्रदर्शन गर्नेछ। यसका लागि महानगरले खुल्ला प्रस्ताव आह्वान गरेको छ र आज राति 12 बजीसम्म महानगरको वेबसाइट मार्फत प्रस्ताव पेश गर्न सकिनेछ। चलचित्रको गुणस्तर, विषयवस्तु र प्रस्तुतिकरण छनौट तथा कार्यक्रम नियमनका लागि सङ्गतको संयोजकत्वमा छुट्टै समिति गठन भएको छ। काठमाडौँको टोखा नगरपालिका वडा नम्बर 5 वसुन्धारामा रहेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेस नामको गार्मेन्टमा आगलागी हुँदा झन्डै 8 करोड रुपियाँ बराबरको क्षति भएको छ। बिहान 3 बजीतिर विद्युत सर्ट भई लागेको आगो 11 दमकल र एउटा पानी ट्याङ्कर परिचालन गरेर बिहान 4:45 निभाइएको प्रहरीले जनाएको छ। आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ। साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेसनल मेन पावर तथा नजिकका 2 घरमा पनि आंशिक क्षति पुगेको छ। नेपाल पत्रकार महासङ्घले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम आयोजना गरेको छ। महासङ्घको आह्वानमा आज काठमाडौँ सहित देशभरका 17 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि 1 घण्टा धरना भएको हो। काठमाडौँ शाखाले बबर महलमा आयोजना गरेको धरना कार्यक्रममा पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन, प्रेस तथा व्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमा विश्वस्तरीय स्किन केयर उत्पादन सुरु भएको छ। नेपाली ब्रान्ड ओआरएले ललितपुरको इमाडोलमा 35 करोड रुपियाँको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले अहिले 9 प्रमुख स्किन केयर उत्पादन बजारमा ल्याइसकेको र आउँदा दिनमा थप 10-15 नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ। कम्पनीमा प्रत्यक्ष रूपमा 25 नेपाली कामदार कर्मचारीहरू कार्यरत छन्। र आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठै गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सुमन साई, रामेछापका वेदबहादुर सुनुवार, झापाका अनिल अग्रवाल र तनहुँका विवेक अधिकारी छन्। सुमनले क्रोएसिया पठाइदिने भन्दै 3 19 लाख, वेदबहादुरले स्विजरल्यान्ड पठाइदिने भन्दै 1 140 000, अनिलले अस्ट्रेलिया पठाइदिने भन्दै 1 200,000 र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै 1 800,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र भक्तपुरबाट पक्राउ परेका उनीहरूले थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी। बिरामीको पर्चे खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्दै समुदाय स्तरमा महोत्सव सञ्चालनका लागि खुल्ला प्रस्ताव आह्वान। र टोखाको एउटा गार्मेन्टमा आग लागि हुँदा झन्डै 8 करोड रुपियाँ बराबरको क्षति। अहिलेलाई 4 खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 Michelin.
7: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome.

0: ಶ್ರೀಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब सुन्न सक्नुहुन्छ लोकलहरी.

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।

निष्पक्ष र विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम।

संसारभरि नै लोकतान्त्रिक पद्धतिको प्रतिष्ठा र संसदको गरिमा त्यसको प्रमुख नेतृत्वमा रहेको व्यक्ति अनि मुख्य दलको गतिविधिमा धेरै निर्भर हुन्छ। फागुन 21 निर्वाचन पश्चात बन्नुभएको प्रधानमन्त्री अनि थिति बसाल्ने संकल्प सहित पहिलो पार्टीले साँच्चै थिति बसाल्ला भन्ने अनुमान मैले साँच्चै नै गरेको थिएँ। सभामुख महोदय, साँच्चै नै गरेको थिएँ मैले। तर त्यसको ठिक विपरीत प्रधानमन्त्रीले थिति तोड्ने बाटोमा बेपरवाह लागिरहनु भएको छ। अनि सच्याउनु पर्ने र ठिक ठाउँमा ल्याउन ध्यान दिनुपर्ने पार्टीका सबै शीर्ष मित्रहरू, नेतृत्वहरू खुलेर समर्थन गर्न नसक्ने र विरोध पनि गर्न नसक्ने अजीबको जिन्दगी यतिखेर बाँचिरहनु भएको छ। मैले कसैका प्रति लक्षित गरेको होइन, यो पनि आफैले म गरौँ, म यति भन्न चाहन्छु। तर सभामुख महोदय, नागरिकले एक एक हिसाब राखिरहेका छन् भन्ने कुरामा सरकार अनि सत्तारूढ पार्टी रासपा सजग बनोस्। म गम्भीर ध्यान आकर्षण श्रद्धेय नेतृत्वहरूलाई गराउन चाहन्छु। नागरिकले तपाईँको पारदर्शिताको शैली, सुशासनको दृश्य, मानवताको चित्र अनि राष्ट्रवादको वास्तविक चरित्रको एक एक घटना निरन्तर नियालिरहेका छन्। मैले सुनेको छु गएको निर्वाचनमा मत दिएका मध्ये कतिपयले कालो डायरी अभियान सुरु गरेका छन् रे। त्यो डायरीमा तिनले तपाईँका एक एक कर्मको साइड रिपोर्ट गरेर पनि राख्नेछ। म नम्र ढङ्गले आग्रह गर्दछु, कालो डायरी अभियानका सदस्यहरूलाई नकारात्मक रूपमा नलिनु, हामी कसैले पनि नलिउँ। तिनले कमजोरी केलाइदिएपछि तपाईँहरूलाई साँच्ची नै सहयोग पुग्नेछ। तिनले सायद यसरी टिपिरहेका होला, मेरो अन्दाज हो सभामुख महोदय। सम्माननीय राष्ट्रपतिले सम्मानित सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला हाम्रा सम्माननीय प्रधानमन्त्रीले एकाएक संसद भङ्ग गरिदिनु भयो। संसदीय इतिहासमा यस्तो कहिल्यै भएको थिएन, नेपाल मात्र होइन संसारमै यस्तो कहीँ भएको थिएन। एउटा यो टिपिरहेको छ होला, टिप्नु भएको होला। तिनको डायरीको रिपोर्टमा यो पनि होला, प्रधानमन्त्रीलाई सरकारका एक कर्मचारीले व्यक्तिगत सम्बन्धका कारण म्यासेज पठाए बापत तिनलाई कुनै पक्राउ पुर्जी बेगर घरबाट उठाइयो। अनि प्रधानमन्त्रीले पुरानै फु शैलीमा फेरि लेख्न भ्याउनुभयो तिनै र त्यस्ता सबै कर्मचारीको हुर्मत लिने खालको स्ट्याटस। यो पनि त्यो काले डायरीमा लेखिएको होला। डायरीमा यो पनि लेख्दै होलान्, टिभीमा कार्यक्रम चलाउँदा राष्ट्रवादको प्रश्नमा बाघ बनेर गर्जिने कोही मित्र, म नाम लिन चाहन्न, अहिले म्याउ नगरी फर्किनु भयो, कालो डायरीमा यो पनि होला। सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, यो पनि लेख्नु भएको होला, लेखिरहनु भएको होला। सुशासनको प्रश्नमा यो पनि पक्कै लेख्नु भएको होला कालो डायरीमा। छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री, फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो सबै बरफ, किन किन सर बरफ। त्यो डायरीमा यो पनि टिप्पण परेकै होला, डायरीमा टिप्नेहरूले इन्द्रबहादुर राईको नाम पनि टिपेका होलान्। म सभामुख महोदय मार्फत सोध्न चाहन्छु प्रधानमन्त्रीजीलाई, के तपाईँ इन्द्रबहादुर राईलाई चिन्नुहुन्छ? सायद चिन्नुहुन्न, बल्खुमा जसले टहरा भत्काइन लागेको देखेर यो दुनियाँबाट आफैसँग बिदा मागे अनि बिदा लिए, तिनै हुन् इन्द्रबहादुर राई। सम्माननीय सभामुख महोदय, दुनियाँभर संसदमा राष्ट्रिय अध्यक्षले सरकारको नीति तथा कार्यक्रम पढ्ने परम्परा छ, र त्यो नीति तथा कार्यक्रम राष्ट्रपतिले नभएर प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेटले तयार गरेको हुन्छ। आफ्नै सरकारले तयार गरेको देशको वार्षिक कार्यतालिका, वार्षिक कार्यनीतिका प्रति प्रधानमन्त्री स्वयंले बैठक बीचबाट निस्किएर अविश्वास प्रकट गरेको दुनियाँकै संसदको पहिलो यो घटना थियो। यो घटना संसदीय मर्यादा विपरीत मात्र होइन, सम्माननीय राष्ट्रपतिप्रति राख्नुपर्ने सम्मानको विपरीत मात्रै होइन, अस्ति फागुन 21 घाममा लाम लागेर भोट दिने प्रत्येक मतदाताको पनि अपमान थियो, यसको पनि समयले जवाफ माग्ला। किनकि यो संसद कसैले टिका लगाइदिएर बनेको होइन, यहाँ बसेका प्रत्येक सांसद जसरी प्रधानमन्त्री मतदाताको मतबाट चुनिएर यहाँ पुग्नुभयो त्यसरी नै पुगेका हुन्। सत्तारूढ सांसदहरू पनि दास र प्रथाकालीन साङ्लामा बेरिएका निरीह जीव होइनन्।
न दासुन न लासुन, प्रत्येक सांसद सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका सार्वभौम प्रतिनिधिहरू हुन्। तर प्रधानमन्त्रीजीले यो प्रत्येकको स्वाभिमानलाई एकदमै हलुकासँग लिनुभयो। यसो गरेर उहाँले सांसद र नेपाली जनताको अपमान गर्नुभएको छ। यो पनि यो मेरो ठड्याइ पनि हो सभामुख महोदय। सम्माननीय सभामुख महोदय, हाम्रो संसदीय नियमावलीले विशेष गरी तीन अवस्थामा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति र प्रत्यक्ष जवाबदेहिताको अपेक्षा गर्छ। सरकारको नीति तथा कार्यक्रमको छलफलमा, प्रधानमन्त्री र उनको मातहतको मन्त्रालयसँग जोडिएको विषयको छलफलमा र संसदनमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तरमा, यही जेठ 17 गते बैठकमा छापामार शैलीमा सदनमा उपस्थित भएर ऱ्याप शैलीमा प्रधानमन्त्रीले जे बोल्नुभयो, यद्यपि म उहाँको जुन ऱ्यापर एउटा छवि छ म त्यसको प्रशंसक पनि हो, उहाँको ऱ्यापका प्रति मेरो सम्मान पनि छ। बोल्न दे सरकार, बोल्न दे सरकार भनेर बोल्नु अहिले पनि याद आउँछ, मलाई मनपर्छ। मलाई यहाँ बोल्नुभयो प्रधानमन्त्रीले जे बोल्नुभयो त्यसले प्रधानमन्त्रीको पदको गरिमा ध्वस्त बनाएको उहाँले भेउ पाउनु भएन। एउटा मञ्चमा उभिएर ऱ्याप गीत गाउनु र यहाँ बसेर मेरो प्रधानमन्त्रीले थाहै पाएन भन्न पनि मेरो मनले दिँदैन, तर त्यस्तै खालको अभिव्यक्ति दिनुभयो र उहाँको गरिमा ध्वस्त भएको भेउ पनि उहाँले पाउनु भएन। संसदको रोस्टम ऱ्याप ब्याटलको स्टेज थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नु भएन। सम्माननीय सभामुख महोदय, बेलायतबाट सुरु भएको संसदीय परम्परालाई दक्षिण एसियामा गरिमापूर्वक प्रतिष्ठित गराउनमा दुई राजनेताको विशिष्ट भूमिका छ। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, यी दुवै नेताले नियमावलीले प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अपेक्षा गरेको बेला मात्र होइन सदनमा हुने सबै छलफलमा उपस्थित भएर संसदको गरिमा र महत्त्वलाई बढाउनु भएको थियो। तर जेठ 17 गते सदनमा प्रधानमन्त्रीको उपस्थिति र भूमिका उहाँको एकलौटी र एकतर्फी चयन र छनौटको विषय थियो। उहाँले प्रश्न लिन्छु भनेपछि हामीले प्रश्न सोधेका थियौँ, तर हाम्रो अपेक्षा यति थियो र हो कि प्रधानमन्त्रीको संसदमा उपस्थिति सारगर्भित हुनुपर्छ, तर त्यो दिन त्यस्तो भएन। उहाँ अचानक आउनुभयो, अचानक बोल्नुभयो अनि दाबी नै गर्नुभयो नेपालले पनि भारतको सीमा मिचेको छ। हामीले त हाम्रा सम्मानित प्रधानमन्त्रीको टङ स्लिप भएको होला भन्ने ठानेका थियौँ, तर जे होस् संसदको रेकर्डमा रहिसकेको त्यसका बारेमा प्रधानमन्त्रीले संसदमा पुनः उभिएर सफाई दिनुपर्छ, प्रष्ट पार्नुपर्छ भन्ने हाम्रो अडान हो। संसदमा आएर त्यो कुरालाई फिर्ता लिनुहोस्। हाम्रो माग वा अडान जे भन्नु हामीले खोजेको त्यति मात्रै हो। सम्माननीय सभामुख महोदय, 2076 संसदमा तत्कालीन प्रधानमन्त्री सदीय केपी ओलीले प्रतिपक्षले उठाएको सवाललाई निम्छरो शब्द प्रयोग गरेर अपेक्षा गर्दा तत्कालीन सभामुखद्वारा प्रतिपक्षी सांसदको न्यायपति अनुरूप निम्छरो शब्दलाई रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो र संसदको रेकर्डबाट हटेको पनि थियो। तर मलाई रेकर्डबाट हटाउन आँट नगर्नु भएको सदीय सभामुख महोदय, तपाईँका प्रति मेरो यो प्रश्न पनि उठाएको छ, सोधौँ नसोधौँ बडो असमञ्जस पनि छ, मित्रता पनि छ, तर केले रोक्यो तपाईँलाई यो रुलिङ गर्न, प्रश्न सोध्न? म आफै चकित छु, तर कुनै बेला प्रश्न बाहिर कहीँ कतै भेटमा म तपाईँलाई गर्नेछु, बाहिर कुनै आज रोस्टममा मैले सोधिनँ। के तपाईँलाई लाग्छ नेपालको नेपालले भारतको सीमा साँच्चै मिचेको हो सभामुख महोदय? हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौँ, तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जाइसै छैन। तपाईँले यो विवादको बीच केही दिनका लागि सदन स्थगित गर्नुभयो र हिजोबाट फेरि सदन सुरु भएको छ, तर सदन सुचारु गर्ने बारेमा जुन तदारिकता देखिनु पर्ने थियो सत्ता पक्ष र प्रतिपक्षको बीचमा, सभामुखज्यू र संसदीय दल प्रमुख सचेतक र सचेतकको बीचमा देखिनु पर्ने जुन सौहार्दता थियो सुचारण गर्ने बेलामा तदारिकता थियो, त्यो देखिएन। सरोकारवाला सत्ता पक्ष थियो र सभामुखज्यू सदनको चेयरम्यान हुनुहुन्छ, यहाँबाट त्यो तदारुकता देखिनु पर्थ्यो। सम्माननीय सभामुखज्यू, यसबीचमा सबैभन्दा उद्वेग लाग्दो कुरा के भने, भारत भ्रमणमा गएका जानुभएको राष्ट्रपाका सभापतिजी नेपाल फर्केर आउनुभयो, उहाँसँग हामी भेट्यौँ, गफ गऱ्यौँ र उहाँले फर्केर भन्नुभयो
सिमानाको बारेमा ढोल बजाएर छलफल हुन सक्दैन भनेर उहाँले भन्नु। ठिक छ, उहाँले भन्नुभयो हो, ढोल बजाएर हुन्न, तर दिल्लीमा छँदा सिमानाको स अनि कालो पानीको क पनि उच्चारण नगरी किन फर्किनु हो, किन फर्किनु हो? हामीलाई पनि थाहा छ यो ढोल बजाएर गरिने कुरा होइन, यसका आफ्नै संवेदनशील मर्यादाहरू छन्, यसका मापदण्डहरू होलान्। तर यही कुरा दिल्लीमा हुँदा त्यो उच्च स्तरीय भेटघाटमा जो नेपाली राजनेताले कल्पना मात्रै गर्न सक्छ, त्यो खालको उपलब्धि भेटघाट हुँदै गर्दाखेरि किन त्यो उच्चारण भएन? सिमानाको स किन डराउनु भयो? कर्णालीको क उच्चारण गर्न किन डराउनु भयो? परराष्ट्र मन्त्री भारत भ्रमणमा आउनुभयो, उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा प्रतिपक्षले उठाएको सन्दर्भमाथि टिप्पणी गर्नुभयो। मैले श्रद्धेय राष्ट्रपाका सभापतिज्यूसँग सर्वदलीय बैठकमा पनि बोलेको थिएँ, मेरो सार्वभौम संसदमा उभिएर सार्वभौम मुलुकको मेरो प्रधानमन्त्रीले रोस्टमबाट बोलेका कुराहरूको जवाफ यहीँ दिनु पर्थ्यो, यहीँ खोज्नु पर्थ्यो, तर उहाँकै मन्त्री परिषदको एकजना सदस्यले इन्डियाको भूमिमा, भारतको भूमिमा गएर उहाँको कुरालाई खण्डन किन गर्नु पर्यो भनेर मैले सोधेको थिएँ सभापतिमा। टिप्पणी गर्नुभयो, उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा त्यहाँ गएर टिप्पणी गर्नुभयो। जेठ सत्र यताका पछिल्ला दिनहरूमा हामीले के देखेका छौँ भने सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेताहरू बीच ठुलो प्रतिस्पर्धा एवं होडबाजी चलिरहेको छ। सभामुख महोदय, प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई सही ठहराउनका निमित्त त्यसलाई पुष्टि गर्नका लागि नेपालले भारतको भूमि मिचकै हो भनेर यो कुरालाई स्थापित गर्नपर्छ भनेर भ्रम छर्ने अति रञ्जित रूपमा प्रस्तुत हुने गर्नुभएको छ। यसो किन गरिराख्नु भएको छ मलाई थाहा छैन। यो विषयको छलफललाई लम्ब्याइरह्यो भने हामीलाई डर लागेको छ। सभामुख महोदय, अहिले नेपालको जति भूमि छ त्योमध्ये आधा जति भूमि नेपालले भारतको भूमि खोसेर मिचेर लुटेर बनाएको हो भन्ने कुरा स्थापित हुने खतरा बढ्दै गएको छ। यो अत्यन्तै अत्यन्तै अत्यन्तै दुःखद छ। त्यो खालको मानक स्थापित हुने अवस्था सिर्जना गराइदिनु भएको छ उहाँहरूले। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीको गैर जिम्मेवारीले सबै किसिमको पराकाष्ठा वा हद पार गरेको छ। आफूले बोलेको विषयको आयतन वा प्रभाव कति हुन्छ भन्ने कुराको हेक्का उहाँले गर्नुभएको छैन। जस्तो उदाहरणको लागि प्रधानमन्त्रीले उक्त कथनमा के भन्नुभयो भने सीमा विवाद समाधानका हेतु हामीले बेलायतसँग कुरा गरिरहेका छौँ, यो ब्रिटिस इन्डियाले छाडेर गएको समस्या हो, त्यसकारण यसमा इङ्ल्यान्डले सरकार राख्नुपर्छ। प्रधानमन्त्रीले यति बोलिसकेपछि के सङ्कट आइलाग्यो भने प्रधानमन्त्रीका समर्थक प्रशंसकले रफु गर्नुपर्ने, त्यसका उपर सफाई गर्नुपर्ने अवस्था आयो। त्यो गर्नका लागि परराष्ट्र मन्त्रालयले, परराष्ट्र मन्त्रीले, शीघ्र राज्य संयन्त्रले हामीले बेलायतसँग नक्सा मागेका छौँ भनेर भन्नुभयो। त्यो नक्सा पनि कुनै दिन यहाँले देखाउनु होला। 2015 जति बेला भारत र चीनले द्विपक्षीय सहमतिबाट मान सरोवरको लागि रुट खुल्ला गरे, त्यति बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले तथ्य प्रमाण सहित दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो, कसरी त्यो भूमि हाम्रो हो, नेपालको हो भनेर। अहिले हाम्रा प्रधानमन्त्री बालेन शाहले गरेको बचकाना तर्कले गर्दा प्रधानमन्त्रीले ठिक ठहराउनका लागि हामीले बेलायतसँग नक्साको पहुँच खोजिरहेको तर्क गरिरहेका छौँ। यो सबै कुराले हामीले के सजिलो बनाइरहेका छौँ भने भोलि भारतसँग सीमा वार्तामा बस्दा भारतीय पक्षले सन्तोषपूर्वक भन्न सक्ने भयो, नेपालको प्रधानमन्त्री सीमा सम्बन्धी अति सामान्य कुराको पनि जानकार छैनन्, उनलाई क्रस बोर्डर अकुपेसन र ल्यान्ड इन्क्रोचमेन्टका बिचका अन्तर समेत थाहा छैन। नेपालले आफ्नो सीमाबारे दावी गर्दा प्रस्तुत गरेका जति पनि ऐतिहासिक दलिल र प्रमाणहरू छन् ती दलिल र प्रमाणहरू बिना आधार पेश गरेको रहेछ भन्ने पुष्टि हुने अवस्था आउने भयो। सभामुख महोदय, प्रधानमन्त्रीले देखाएको एउटा सानो अज्ञानताले हाम्रो पूर्वजहरूले, हाम्रा निकटवर्ती राजनेताहरूले हाम्रो भूगोलको अखण्डतालाई जोगाउन प्रयोग गरेका सबै खाले प्रयासलाई एकै पटक विवादको भूमरीमा मात्र पारेको छैनौँ, त्यसलाई खारेज गर्ने प्रपञ्च समेत देखा परेको छ। म यो पनि निवेदन गर्न चाहन्छु, मेरो कुरा टुङ्गी नै लागेको छ सभामुख महोदय। सम्माननीय सभामुख महोदय, यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षको रूपमा हामी के निष्कर्षमा पुगेका छौँ भने प्रधानमन्त्रीले गरेको यो खालको बचकाना क्रियाकलापलाई बचाउनका लागि प्रत्येक दिन थप नयाँ नयाँ कुतर्कहरू र यसको अनन्त श्रृङ्खला जारी हुने खतरा बढेको छ। हामीले राष्ट्रिय प्रतिष्ठालाई लोकलाजको विषयबाट जोगाउन पनि यो अवस्थालाई तत्काल रोक्न चाहन्छौँ।
प्रधानमन्त्रीले जग्गा भन्नुभएको भूमि भन्नुभएको होइन, कसैले यो तर्क गरिराख्नु भएको छ, कसैले त्यो तर्क गरेका छन्। कुतर्कको साँच्चै भन्ने हुने बाढी जस्तै चलेको छ सभा महोदय। सरकारी पक्षले विशेष गरी परराष्ट्र मन्त्री र राष्ट्रसभाका श्रद्धेय सभापतिजीले समेत भारतबाट प्रकाशित हुने पत्रिका हिन्दुस्तान टाइम्समा हामीसँग विगतको ब्यागेज छैन भनेर बारम्बार दोहोऱ्याउनु भएको छ। यसको अर्थ के हो सभा महोदय? तपाईँ मार्फत म श्रद्धेय सहजीलाई म सोध्न चाहन्छु, यसबारे उहाँहरूले प्रश्न पार्नुपर्छ। राजनीतिक शास्त्रमा एउटा देश बन्नका लागि, राष्ट्र बन्नका लागि चारवटा कुरा आवश्यक मानिन्छ सभा महोदय। एक, भूगोल, जनसङ्ख्या, सरकार र सार्वभौम सत्ता। चैत्र 13 गते राष्ट्रसभाको सरकार बनेपछि के यी चारैवटा कुरा फेरिएका हुन्? भूगोल, जनसङ्ख्या र सार्वभौम सत्ता पूर्ववत नै कायम छ, फेरिएको एउटा सरकार मात्र हो, बाँकी कुरा त जिउका त्यौँ छन्। हिजो कुनै बेला अन्य पार्टीका श्रद्धेय साथीहरूलाई पनि पहिलो पटक सरकारको नेतृत्व गर्दा यस्तै भ्रम परेको थियो। आज त्यो भ्रमले राष्ट्रसभाका साथीहरूलाई खर्लप्पै निलेको अनुभूति मलाई भइरहेको छ सभा महोदय। सम्माननीय सभा महोदय, दुई देशको बिचको सम्बन्धका विषयमा कुनै एउटा राजनीतिक दलले सरकार फेरिन साथ त्यसको दर्शन सिद्धान्त अनुसार विदेश नीतिमा केही आंशिक बदलाव हुनु सक्छ, आंशिक बदलाव हुन सक्छ, त्यो कुनै अन्यथा होइन। तर हामीले आज ऐतिहासिक यथार्थ र राजनीतिक शास्त्रमा स्थापित देश बीचको सम्बन्धका सर्वजननी तथ्यहरूको उपेक्षा गरेर कसलाई सजिलो बनाइराखेका छौँ? उदाहरणको लागि, हामीले राजसत्तात्मक व्यवस्थालाई फ्यालेर गणतान्त्रिक व्यवस्था लिएर आएका हौँ, तर त्यसको मतलब हामीले पृथ्वीनारायण शाहले दिएको देशको शाहले देशको एकीकरणको नेतृत्व गरेको कुरालाई तोडमोड गर्न सक्दैनौँ। हामीले त्यो तथ्यलाई चाहेर पनि मेट्न वा नयाँ बनाउन सक्दैनौँ। नेपाली कङ्ग्रेस पार्टीले 2033 सालमा राष्ट्रिय मेलमिलापको नीति प्रवर्तन गर्दा हाम्रा श्रद्धेय संस्थापक नेता नेपाली लोकतन्त्रका आदिपुरुष बिपी कोइरालाले भूज राजनीतिक खिचतानीले भूगोलको आधारमा साना देशहरूको सार्वभौम सत्ता मात्र नभएर तिनीहरूको अस्तित्व नै खतरामा परेको बेला आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपाल फर्किएको कुरा म सम्मानित सदनमा श्रद्धेय सभापतिज्यू मार्फत स्मरण गराउन चाहन्छु। जब जब नेपालको अखण्डता, सार्वभौम सत्ता, राष्ट्रिय एकता खतरामा परेको छ, त्यति बेला नेपाली कङ्ग्रेसले कहिल्यै पनि पक्ष विपक्ष हेरेको छैन, को सत्तामा छ भनेको छैन। त्यस्तो राष्ट्रिय सङ्कटको बेला नेपाली कङ्ग्रेसको अर्जुन दृष्टि जहिले पनि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको सुदृढ गर्ने बारेमा केन्द्रित भएको कुरा पनि म निवेदन गर्न चाहन्छु। हामीले अहिलेको चुच्चे नक्सा जारी गर्ने बेलामा नेकपा एमालेका श्रद्धेय नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, यो पहिलो गणतान्त्रिक संसदको कुरा थियो सभा महोदय। हामीले त्यस बेला त्यसको लाभ एमालेलाई हुन्छ वा श्रद्धेय ओलीजीलाई फाइदा हुन्छ भनेर हामीले हेरेनौँ। त्यो सुविधा थियो हेर्न सक्ने सुविधा, किन भन्दाखेरि काङ्ग्रेसले राष्ट्रियताको विषयमा कहिले पनि साना तिना झिना मसिना कुरामा अल्झिएर समय बर्बाद गरेन। सम्माननीय सभामुख महोदय, आज यो संवेदनशील विषयमा कतिपय साथीहरूको प्रधानमन्त्रीजीको राजीनामा माग्नुपर्छ, सरकारलाई अप्ठ्यारो पार्नुपर्छ भन्ने खालका हामीभित्रै पनि, मेरै पार्टीभित्र पनि, म अरू साथीहरूलाई भन्न चाहन्न, मेरै पार्टीभित्र यही बेलामा चाहिँ अलिक डरै गरी पेल्नुपर्छ भन्ने खालको विचारहरू सल्लाहहरू नआएको होइन, आएका थिए। तर अहिले हामीहरू ती सबै कुराहरूलाई नसोचेर हामीले अहिले प्रधानमन्त्रीको राजीनामा मागिराखेका छैनौँ। नेपाली कङ्ग्रेसले सरकारलाई अप्ठ्यारो पार्न सक्ने विषय यो साँच्चै थियो, यही मौकाको फाइदा छोप्दा पनि हुन्थ्यो होला, अघि नै भने सुझावहरू नआएका पनि होइन। सीमा विवादको बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा यो विषय लम्बिँदै र तन्किँदै जाँदा हाम्रो राष्ट्रिय हित र राष्ट्रियता थप कमजोर हुने अवस्था बनेको छ। हामीले यो अवस्थामा एउटा पोजिसन लिएका छौँ, एउटा स्ट्यान्ड लिएका छौँ र प्रधानमन्त्रीले सदनमा आएर सफाई दिनुपर्छ भनेका छौँ। त्यसले गर्दा उहाँले भुलवश यो कुरा बोल्नु भएको कुरा सदनको रेकर्डमा र इतिहासमा दर्ज हुन्छ, त्यसले नै यो विषयको बैठान मात्र होइन देशको हित हुन्छ भन्ने निष्कर्षमा हामी छौँ। तर हामीले अहिले आएर के महसुस भएको छ हामीलाई भने, हामीले यो विषयलाई लिएर संसदलाई अवरोध गरिराख्दा देश र जनताका अनेकौँ मुद्दाले संसदमा प्रवेश पाउँदैन र अनेकौँ जरुरी छलफललाई असर पुग्छ, आज हामीलाई त्यस्तो पनि लागिराखेको छ, महसुस भइराखेको छ।
आफ्नो स्थापना कालदेखि राष्ट्रिय शक्तिको जिम्मेवारी बोधबाट अनुप्राणित रहिआएको नेपाली कङ्ग्रेस यही न्यूमा यही बहानामा संसद अवरोध गर्ने कार्यले सबैभन्दा ठुलो घाटा देशलाई हुन्छ, हाम्रो मातृभूमिलाई हुन्छ भन्ने हो। त्यसैले म नेपाली कङ्ग्रेसको तर्फबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्माननीय सभामुखजीलाई यो जानकारी गराउँछु कि तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा ल्याउन सक्नु भएन, प्रधानमन्त्री सदनमा आउनु भएन। अब प्रधानमन्त्रीको माफीको कुरा मैले धेरै ठाउँमा भनेको छु, अब प्रधानमन्त्री पनि अब गाउनु हुनुभयो, उहाँ आउनुहोस् नआउनुहोस् हामीलाई अब सरोकार भएन। हामीले यही देखेका छौँ, यही नियति हो, यो नियतिबाट मुलुकलाई उठाएर लाने हाम्रो सङ्कल्प हो। त्यसले गर्दाखेरि अब उहाँ गाउनु हुनुभयो हाम्रो लागि, उहाँसँग अब हामीहरूलाई उहाँको उपस्थिति खासै दिएर जरुरतको कुरा पनि भएन, किनभने प्रधानमन्त्रीले अब संसदमा माफी होइन, यो माफी देश र जनतासँग माग्नुपर्छ। म यो सदनबाट भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीलाई लागेको होला मैले संसदको उपेक्षा गर्न सक्छु, जुन उहाँले गरिराख्नु भएको पनि छ, तर इतिहासका प्रतिको जवाबदेताबाट उहाँ अनन्त कालसम्म भाग्न सक्नुहुन्न, यो पनि हेक्कामा रहोस्। म यही संसदको रोस्टमबाट म भन्न चाहन्छु, सम्माननीय सभामुख महोदय, प्रतिपक्षको रूपमा हामीलाई यति विश्वास छ कि जुन देश र जनताले उहाँलाई प्रधानमन्त्री बनायो, त्यो कुर्सीमा आसीन गराए, तिनले प्रधानमन्त्रीका एक एक यी सबै पछिल्लो चोटिका मनै दुख्ने कुकृत्यहरूको हिसाब पनि राखेका होलान्, राख्नेछन्। जनताको कालो डायरीको प्रसङ्ग अघि नै मैले भनिसकेको छु, तर आजको मितिमा प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भनेर प्रतिपक्ष गैर जिम्मेवार बन्न सक्दैन। हामी संसदको रेकर्डमा यो कुरा दर्ज गर्न चाहन्छौँ, प्रधानमन्त्रीले जेठ 17 गते सदनमा बोलेको कुरा घोर निन्दनीय र आपत्तिजनक छ, त्यो अभिव्यक्तिको हामी भत्सना गर्दछ। यो विषय हामी सदनमा निरन्तर उठाइराख्नेछौँ र जनताका बिचमा पनि निरन्तर लिएर जानेछौँ। तर यही बहानामा राष्ट्रपाले वा प्रधानमन्त्रीले वा उहाँहरूकै टिमले राष्ट्रको थप बेजत गर्ने कुरा हामी हुन दिँदैनौँ, हामीलाई त्यो कुरा सह्य हुँदैन, हामी त्यसलाई तत्काल रोक्न चाहन्छौँ। अत यो प्रकरणमा संसद अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैर जिम्मेदारीको कुनै ओखती तत्कालको लागि नदेखिएकोले त्यो नीति बदलिएको कुरा पनि सम्माननीय सभामुख मार्फत म जानकारी गराउन चाहन्छु। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दा, अब यो साँच्चै टुङ्ग्याएको सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यो चोटिको संसदमा केही रमाइला झाँकीहरू पनि देखियो। सामान्यतया संसद सत्ता पक्ष र प्रतिपक्षको बिचमा विषयवस्तुहरूमा छलफलमा वादविवाद हुन्छ, दन्त बजानहरू हुन्छ, चर्काचर्की हुन्छ, उठाउट हुन्छ, तर यो चोटिको संसद बिल्कुलै फरक शैलीमा सत्तापक्ष अत्यन्त शान्ति, अब यो उदाहरण दिउँ भने अलिक नराम्रो हुन्छ कि जस्तो डर पनि लागेको छ, सभाजी फेरि हामीलाई तुरुन्तै रुलिङ गरिदिइहाल्नुहुन्छ, तैपनि भन्छु त्यो उदाहरणै दिन सकिन्छ, मुर्दा शान्ति भन्छ नि, भिड त धेरै छ तर शान्त, सत्तापक्ष अत्यन्तै शान्त, प्रतिपक्ष आन्दोलित, अनि सवाल जवाब सभामुखसँग श्रद्धेय सभामुखज्यू, यो देखिएको यो चोटिको बिर्सनै नसकिने झाँकी, हामी सत्तापक्षसँग वादविवाद गरिरहेका छौँ, छलफल गरिरहेका छौँ कि त्यो पनि हामीलाई कन्फ्युजन भयो त्यो बेलामा। सभामुखज्यूले संसदको मर्यादालाई कायम राखिदिनु पर्दथ्यो, राख्ने कोसिस गर्नुभयो होला, तर हामीलाई त्यस्तो महसुस भएन, अनि हामी निरन्तर सभामुखसँग लडिरह्यौँ। मैले अहिले पनि बिर्सेको छैन सभामुखजीले भन्नुभएको प्रतिपक्षको बेन्चमा हेरेर तपाईँलाई कति घन्टा चाहियो, एक घन्टा, दुई घन्टा, तिन घन्टा, यसो भन्नुभएको मैले पनि सुनेको थिएँ। यो कति मर्यादित हुन्छ, मलाई सभामुखलाई जस्तो त्यो अधिकार पनि छैन रुलिङ गरेर हटाउँछु त्यो रेकर्डबाट, किनभने मलाई मेरो मर्यादाले मर्यादित चेयरमाथि अम्ली उठाउन पनि दिइराखेको छैन। यो परिदृश्यहरू देखियो। म यो विषयमा यति नै मात्रै भन्न चाहन्छु सभामुख महोदय, संसदको चिर हरण भइराख्दाखेरि सभामुखज्यूको कुर्सी जसरी टुलु टुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भएको जस्तो मैले अनुभूति गरेँ, यद्यपि व्यक्तिगत रूपमा मेरो जति पनि चिन्जान छ सभामुखज्यूसँग, म त्यो लाचारी उहाँमा देख्दिनँ, तर त्यो बेलाको मेरो अनुभूति, मेरो सोच र ठ्याक्कै बदलिहालेको दृष्टिकोण, त्यो ढङ्गबाट अगाडि बढेको पनि हो सभामुख महोदय, त्यसले गर्दाखेरि त्यो लाचारी पनि देखियो। त्यसले गर्दाखेरि मेरो कुरा म जाँदै गर्दाखेरि एउटा भुपी शेरचनले
हाम्रो अत्यन्तै लोकप्रिय साहित्यकार हुनुहुन्छ, उहाँले भन्नुभएको छ, घुम्ने मेन्चमाथि, त्योभन्दा उताको शब्द मैले बिर्सेँ अहिले सभामुख, सम्झना आइराखेको छैन, त्यो कविता मलाई याद आइराखेको छ। त्यसले गर्दाखेरि म सभामुखज्यू मार्फत अन्तिममा एउटा कुरा भन्दै मेरो कुरा टुङ्ग्याउँछु, एउटा कुरा मेरो कुरा टुङ्ग्याउँछु।

0: यही कुरा राखेर अन्तिममा मेरो कुरा टुङ्ग्याउन चाहन्छु सभामुख महोदय। म सभामुख ज्यू मार्फत धादिङको कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको मेरा मित्र शरदीय डिपी अर्याललाई म सोध्न चाहन्छु। शरदीय सभामुख ज्यू मार्फत धादिङको कुनै क्षेत्रबाट अत्यन्तै लोकप्रिय मत लिएर जितेर आउनुभएको मेरा मित्र माननीय सांसद डिपी अर्यालज्यूलाई म सोध्न चाहन्छु। म एउटा कुरा भन्न चाहन्छु, बडो हतलाग्दो छ, राम्रो छ, मैले हिँड्ने बाटोमा यति धेरै कारणहरू पनि नफरिदिनुहोस्, यति धेरै कारणहरू पनि नरोपिदिनुहोस्। के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयं मलाई भेट्न पनि आउनुपर्ने हुन्छ। यति नै कुरा राखेँ मैले सभामुख महोदय, धन्यवाद, जय।
1: मान्य सदस्य, के नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्य, मान्य सदस्य छोटकरीमा आफ्नो कुरा राख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, मैले नियम 21 घमा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक, मैले यो आपत्तिजनक शब्दमा चाहिँ नियम आपत्ति गर्न चाहे। यो संसद जति प्रतिपक्षको त्यति नै सत्ता पक्षको पनि हो। यो संसद सत्ता पक्ष या प्रतिपक्ष भन्दा पनि नागरिकको आवाज उठाउनलाई यो सदन यो सत्ता पक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, तर नागरिकको आवाज कसरी उठाउने भन्ने कुरामा हामीले एकदमै धेरै ध्यान दिनै पर्छ। लोकतन्त्रमाथि सबैले बोल्न पाइन्छ भन्दै गर्दाखेरि हो, राष्ट्रिय स्वतन्त्र पार्टीको 182 नम्बर छ, हामी संयमित छौँ, यो कुरामा हामी जिम्मेवार पनि छौँ,

0: दिएको छ, यो आपत्तिजनक छ, यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु। धेरै धेरै धन्यवाद।
1: माननीय सदस्यहरू, विपक्षी दलका नेताले रोस्टमबाट बोल्ने क्रममा प्रयोग भएको शब्दप्रति सत्तापक्ष मान्नेबाट नियमापत्ति भएको कुरा मेरो ध्यान आकर्षण भएको छ र यो विषय के कसो सचिवालयलाई हेरेर यसको विषयमा जानकारी गराउन म निर्देशन दिन्छु। माननीय सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता रामबहादुर थापालाई रोस्टम प्रयोग गरेर छुटकरीमा आफ्नो भनाइ राख्न समय दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सर्वप्रथम म भर्खरै प्रमुख प्रतिपक्ष दलका माननीय दल नेता भीष्मराज आङदामैले व्यक्त गर्नुभएका विचारहरूलाई दृढ समर्थन गर्दै म आफ्ना कुराहरू ती विषयहरूलाई नदोहोऱ्याउँदै आफ्ना विषयहरू यहाँ राख्न अनुमति चाहन्छु। आज देश गम्भीर राष्ट्रिय सङ्कटको भुँवरीमा फँसेको छ, यो सबै तपाईँ हामीले चाहिँ अनुभव गरेका कुराहरू र यो सङ्कटको निकासको निम्ति हप्ता दिनभन्दा बढी यो सदनमा यो सदन अवरुद्ध भएको छ र सदनमा सङ्घर्ष चलिरहेको छ। यो सङ्कट कसरी पैदा भयो, यसको स्रोत के हो, हामीले यो सङ्कटको ठोस विश्लेषण नगरिकन यसको निकास पत्ता लगाउन हामी सक्दैनौँ। यो सङ्कटको समाधान के हो, यो सङ्कटको समाधान कसले गर्न सक्छ, यो विषयको ठोस विश्लेषण नगरिकन हामीले यो सङ्कटबाट मुक्ति पाउन सक्दैनौँ। त्यसैले म अलिकता यो सङ्कटको पृष्ठभूमि र यसका स्रोतहरूको विषयमा हाम्रो दलको विश्लेषण यहाँ राख्न चाहन्छु। यो सङ्कट दुईटा परिघटनाहरूबाट चाहिँ उत्पन्न भएको हाम्रो ठहर छ। पहिलो परिघटना जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीजीले यसै रोस्टममा आएर नेपालले भारतको धेरै जग्गाहरू मिचेको छ भन्नेबाट यो सङ्कट उत्पन्न भएको छ। यो घोषणा, यो अभिव्यक्तिबाट यो सङ्कट उत्पन्न भएको र यो अभिव्यक्ति, यो घोषणा प्रधानमन्त्रीज्यूले राजसभाका सभापति भारत भ्रमणमा जानुभन्दा ठिक एक महिना एक दिन अगाडि आकस्मिक रूपमा यस रोस्टममा आएर त्यो अभिव्यक्ति, त्यो सन्देश उहाँले दिनुभएको। हामीले विषयलाई ठोस रूपमा विश्लेषण गर्दाखेरि घटनाक्रमबाट हामी त्यो पाउँछौँ। त्यो बिन्दुबाट अर्को यसको स्रोत, यसको अर्को बिन्दु यो सङ्कटको राजसभाका सभापति माननीय रवि लामेछानेज्यू दिल्लीमा गएर जुन विशेष भेटघाटहरू भयो र उहाँ

0: ले त्यहाँ व्यक्त गरेका विचारहरू हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौँ। यो अभिव्यक्तिले यो सङ्कट पैदा गरेको हाम्रो विश्लेषणमा चाहिँ तपाईँलाई यो पोइन्टलाई जोडेर हेर्नुहोस्, यी बिन्दुहरूलाई हामीले जोडेर हेर्नु हो त्यहाँबाट यो सङ्कट पैदा भएको छ। र त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दाखेरि मलाई सम्झना आउँछ, भाद्र 23-24 गते पश्चात नेपालको सरकार र सदन दुवै विघटन हुँदा र अन्तरिम सरकार गठन गर्ने प्रक्रियामा तात्कालीन काठमाडौँ महानगरका मेयरले एकजना जनप्रतिनिधिलाई दिएको सुझाव, यदि मन्त्री बन्नु छ, प्रधानमन्त्री बन्नु छ भने अमुक दूतावासको अनुमति लिनुपर्छ। यो हामीले इतिहासतिर फर्केर हेर्दाखेरि यो बिन्दुमा चाहिँ जोड्दाखेरि चाहिँ यी घटनाहरूको विगतका घटनाहरू पनि फेरि पुनस्मरण भएर आउँछ। हामी पछाडि फर्केर हेर्दाखेरि हामी के पाउँछौँ भने राजसभाका तत्कालीन महासचिव मुकुल ढकालको एउटा सनसनीखेज खुलासा जो उहाँले टिभीको अन्तर्वार्तामा उहाँले व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनको निम्ति म जे पनि गर्न तयार छु, जे पनि सम्झौता गर्न तयार छु, यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदिनु पर्यो, त्यो जिम्मेवारी मलाई दिएका थिए भन्ने मुकुल ढकालको त्यो खुलासा त अहिले पनि चाहिँ इतिहासका पानाहरूमा चाहिँ पल्टाएर हामीले हेर्ने हो भने हामी त्यो भेटाउन सक्छौँ। त्यो बिन्दुलाई अहिलेको यो बिन्दुसित जोड्ने हो भने चाहिँ हामी यो सङ्कटको स्रोतहरू चाहिँ बुझ्न सक्छौँ। फेरि त्यस कारणले यो सङ्कटको समाधान कसको हातमा छ त भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझ्दाखेरि यो सङ्कटको समाधान सङ्कट मोचक दुईजना पात्रहरूको हातमा छ, यो सङ्कटको समाधान दुईजना को हातमा छ, ती दुईजना पात्र भनेको माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो सङ्कटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छै, यो मेरो ठुलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो सङ्कट हल हुन्छ। राजसभाका सभापतिले यदि आफ्नो पार्टीको प्रधानमन्त्रीलाई त्यो निर्देशन दिने हो कि तपाईँले जे रोस्टममा व्यक्त गर्नुभयो त्यो एउटा राष्ट्र विरोधी त्यो तथ्यसङ्गत थिएन चाहिँ त्यो वक्तव्य तपाईँले फिर्ता लिनुपर्छ भनेर राजसभाको सभापतिको हैसियतले आफ्नो पार्टीको चाहिँ सदस्यलाई त्यो निर्देशन दिनुभयो भने पनि यो सङ्कट हल हुन सक्छ। तेस्रो पनि अर्को एउटा समाधान छ हाम्रो विचारमा, तेस्रो समाधान भनेको सम्माननीय सभामुखको हातमा छ, सभामुखले प्रधानमन्त्रीलाई ले बोलेका वक्तव्यहरूलाई ती तथ्यहीन वक्तव्यलाई उहाँले यो संसदको अभिलेखबाट त्यसलाई हटाउने रुलिङ गर्नुभयो भने पनि यो सङ्कटको चाहिँ समाधान हुनसक्छ भन्ने हामीलाई लागेको छ। त्यस कारण हामीले हप्ता दिनदेखि हामीले भनिरहेका छौँ कि सभा प्रधानमन्त्री यो रोस्टममा आएर उहाँले स्पष्टीकरण दिनुपर्छ, उहाँले आफ्ना गल्तीहरूलाई स्वीकार गर्नुपर्छ त्यहाँ समाधान छ भने हामीले भनिरहेका छौँ। हामीले यो पनि भनिरहेका छौँ कि प्रधानमन्त्रीको ती अभिव्यक्तिहरूलाई त्यो राष्ट्र विरोधी त्यो तथ्यहीन चाहिँ वक्तव्यलाई संसदको अभिलेखबाट हटाउनुपर्छ भन्ने हामीलाई लगातार भनि हामीले दुईवटा माग राखेका छौँ र त्यो नहटाउँदासम्म चाहिँ यो संसदको चाहिँ कारवाहीहरू अगाडि बढ्न सक्दैन। किनभने देश पहिला हो, देशको राष्ट्रियता, त्यसको स्वाभिमान, त्यसको स्वाधीनता प्रमुख कुरा हो, अरू विषय गौण हो, अरू विषय सहायक हो। हामी यो मुख्य विषयलाई समाधान नगरिकन हामी सहायक विषयहरूमा चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ, प्रवेश गर्न सक्दैनौँ भने हामीले लगातार रूपमा यो कुराहरू भनिरहेका छौँ। सम्मान्य सभामुख, इतिहासका हामीले तथ्यहरूलाई हेर्ने हो भने प्रधानमन्त्रीको जो वक्तव्य, जो घोषणा आए छ, हामीले ती घोषणाहरूलाई, ती वक्तव्यहरूलाई नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई हामीले चाहिँ इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने चाहिँ हामीले चाहिँ त्यो भेट्टाउँदैनौँ, बरु उल्टो त्यसको ब्रिटिस भारतले सुगोली सन्धि मार्फत नेपालको विशाल भूभाग ब्रिटिस भारतले मिचेको थियो। पछि सन् 1857 भारतमा सैनिक विद्रोह भएको थियो, त्यसलाई दबाउनको निम्ति जङ्गबहादुरले ब्रिटिसहरूलाई मद्दत गरेको हुनाले चाहिँ केही जमिनहरू, केही जग्गाहरू चाहिँ पश्चिमका केही जिल्लाहरू ब्रिटिसहरूले चाहिँ नेपाललाई फिर्ता दिएका थिए, त्यसलाई जसलाई हामी नयाँ गाउँ भन्छौँ। त्यसपछि यता अगाडि आएर हामीले हेर्दाखेरि ब्रिटिसहरूले भारत छोडेर गइसकेपछि 1950 सन्धि भएको छ नेपाल भारतको बीचमा, त्यो सन्धिले, त्यो असमान सन्धिले, त्यो सुगोली सन्धिलाई निरन्तरता दिएको छ, त्यो नेपालको भूभाग मिचेको चाहिँ त्यो सन्धिलाई चाहिँ त्यसले निरन्तरता दिएको छ। त्यसपछि यता हामीलाई आएर हेर्दाखेरि 1962 चीन भारतको युद्धमा चुच्चे नक्सा लिपुले कालापानी लिम्पिया धुरा भारतले बलपूर्वक मिचेको हामी इतिहासका पानाहरूमा भेट्टाउँछौँ। त्यसपछि यता तपाईँ आएर हेर्नुभयो भने ती क्षतिग्रस्त ती जङ्गे पिलरहरूलाई पुनर्निर्माण गर्ने, पुनस्थापना गर्ने चाहिँ न्युमा चाहिँ ती जङ्गे पिलरहरूलाई नेपालको भित्री भूभागसम्म ल्याएर चाहिँ भारतले नेपालको धेरै भूभागहरू अतिक्रमण गरेको छ। यो त एकदम तथ्य कुराहरू हुन्, सबै सीमाविदहरूले चाहिँ यी कुराहरू भनिरहेका छन् र हामीले यो पनि देखेका छौँ तथ्यहरूमा कि नदीले आफ्नो जल प्रवाह परिवर्तन गर्दाखेरि कैयन चाहिँ भूभागहरू नेपालका चाहिँ भारत पक्षबाट अतिक्रमण भएको छ, यो पनि तथ्य हो चाहिँ। त्यस कारणले सम्पूर्ण तथ्यहरूले के देखाउँछ त भन्दाखेरि नेपालले होइन, भारतले नेपालको भूभागहरू अतिक्रमण गरेको छ भन्ने यो तथ्य हो, यो सत्य हो चाहिँ। त्यस कारण यो सत्य, यो तथ्यको विरुद्ध प्रधानमन्त्रीले नेपालले भारतको धेरै भूभागहरू, जग्गाहरू चाहिँ मिचेको छ भन्ने कुराहरू चाहिँ यो के हो, राजनीतिक अर्थमा यो के हो, यो सन्देश के हो, यो राष्ट्रिय आत्मसम्पूर्ण हो कि यो राष्ट्रवाद, यो राष्ट्र स्वाभिमान हो, यो प्रश्न चाहिँ अहिले एउटा सङ्कटको रूपमा यहाँ उपस्थित भएको छ। त्यस कारणले यो सङ्कट समाधानको निम्ति प्रधानमन्त्रीज्यूले यो रोस्टममा आएर चाहिँ विषयलाई स्पष्ट गर्नुपर्छ। त्यसपछि पनि हामीले देखिरहेका छौँ निरन्तर रूपमा देशभक्त नेपालीहरूले भारतको अतिक्रमणको विरुद्ध सदैव आवाज उठाउँदै आएका छन्। अहिलेसम्म पनि हामीले विभिन्न रूपमा, कूटनीतिक रूपमा होस् वा राजनीतिक रूपमा होस् है, निरन्तर नेपाली जनताले हाम्रो भूमिको अतिक्रमणको विरुद्ध आवाज उठाइरहेका छौँ। तर यो बिन्दुसम्म आइपुग्दाखेरि हाम्रो प्रधानमन्त्रीजीको अभिव्यक्तिबाट त भारतले होइन नेपालले अतिक्रमण गरेको छ भन्ने कुरा अब यहाँ स्थापित गर्न खोजिएको छ। र यसको निम्ति सेनाकाहरूले पनि यो वक्तव्यको परिवेश गरिरहेका छन्, हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ। र सत्ता पक्षका सांसदजीहरूले पनि यो वक्तव्यलाई चाहिँ स्थापित गर्न यसको समर्थनमा तथ्यहरू खोज्दै हिँडिराख्नु भएको छ मेचीदेखि महाकालीसम्म चाहिँ। यो कुराले के देखाउँछ भन्दाखेरि यो सबै एउटा राष्ट्रिय सङ्कट हो, त्यस कारण यो सङ्कटको समाधान गर्न जरुरी छ। त्यस कारण यो प्रतिपक्ष र यो सत्ता पक्षको प्रश्न होइन, यो एउटा राष्ट्रिय समस्या हो, यो राष्ट्रिय सङ्कट हो, यो हामी सबैको चाहिँ दायित्व हो यो सङ्कटलाई समाधान गर्ने चाहिँ। सामान्य सभामुख महोदय, म धेरै कुरा नलम्बाइकन म के भन्न चाहन्छु भन्दा भर्खरै विदेश मन्त्रीले जसले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई उहाँको त्यो घोषणालाई चाहिँ यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ चाहिँ। त्यो स्पष्टीकरण चाहिँ परराष्ट्र मन्त्रीले दिने होइन चाहिँ, किनभने त्यो वक्तव्य परराष्ट्र मन्त्रीले दिएको होइन चाहिँ, त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा यो रोस्टरमा फेरि आउन चाहनुहुन्न चाहिँ, किन उहाँले निरन्तर रूपमा यो रोस्टरमको यो सभाको उहाँले उपेक्षा गरिरहनु भएको छ। यो यसको चाहिँ के अर्थ हो कि यो स्वच्छचारिता हो कि यो अधिनायकवाद हो कि यो के हो, यो प्रधानमन्त्रीको ले यो देशलाई कुन दिशातिर लैजान खोजिराख्नु भएको छ?
1: मान्य सदस्य भनाइ छुट्याउँ।
0: त्यसका यो प्रश्न पनि उठेको छ र यो प्रश्नको जवाब राष्ट्रपतिकै एकजना सांसद जो भू राजनीतिका अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता पनि हुन् अध्येता पनि हो, उहाँको भनाइअनुसार उहाँको खुलासा अनुसार हालै उहाँले एउटा टिभी अन्तर्वार्तामा दिएको चाहिँ अन्तर्वार्ताले के भन्छ भन्दा नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन, नेपालको शासन व्यवस्था नेपालका शासकहरूको चाहिँ कार्यशैली कतै त्यो दिशातिर उन्मुक्त छैन भन्ने गम्भीर आशंका स्वयं राष्ट्रपतिका सांसदले पनि उठाउनु भएको छ। सामान्य सभामुख महोदय, त्यसैले अन्तिममा म के भन्न चाहन्छु, यो सङ्कटको समाधान प्रधानमन्त्री यस रोस्टममा आएर जबसम्म चाहिँ उहाँले आफ्नो गल्तीहरूलाई चाहिँ सच्याउनुहुन्न तबसम्म चाहिँ यो सङ्कटको समाधान हुन सक्दैन। जबसम्म सभामुखले त्यो अभिव्यक्तिहरूलाई चाहिँ रुलिङ गर्नुहुन्न तबसम्म यो सङ्कटको समाधान सम्भव छैन। जबसम्म राष्ट्रपतिका सभापतिले आफ्नो सदस्यलाई रुलिङ गर्नुहुन्न कि गल्ती स्वीकार गर तबसम्म यो सङ्कटको समाधान सम्भव छैन। र यो सङ्कट समाधान नहुँदासम्म चाहिँ हाम्रो सङ्घर्ष राष्ट्रियताको पक्षमा राष्ट्रिय स्वाभिमानको निम्ति देशको चाहिँ गरिमाको निम्ति हाम्रो सङ्घर्ष जारी रहनेछ। हामी भिन्न तरिकाले हामीले यो सङ्घर्षलाई जारी राख्नेछौँ। त्यस कारणले म सम्पूर्ण माननीयजीहरूलाई हाम्रो पार्टीको पनि अन्य दलका माननीयजीहरूलाई म अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, जबसम्म यी गल्तीहरूलाई चाहिँ सच्याइन तबसम्म हामीले यो सङ्घर्षलाई जारी राख्नुपर्छ भन्दै म आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब म माननीय सदस्य नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट माननीय प्रमेश कुमार हमाललाई समय दिन्छु, छोटकरीमा आफ्नो भनाई रोस्टमबाट राख्नुहोला।

0: सम्माननीय सभामुख महोदय, आज अत्यन्त गरुङ्गो मन र भावनाले म यो रोस्टममा उभिएको छु। आज हामी राष्ट्रियताको सन्दर्भमा, राष्ट्रिय स्वाभिमानको सन्दर्भमा, हाम्रो भू अखण्डताको सम्बन्धमा, हाम्रो सिमानाको सम्बन्धमा यहाँ छलफल गर्न बाध्य भएको छौँ। यो छलफल गर्दाखेरि विभाजित भएर छलफल गरिरहेको छौँ कि यो विभाजित भएर छलफल गर्ने विषय हो। छातीमा नेपालको नक्साको लोगो लगाएर संसदभित्र उपस्थित भएका हामीहरू, मलाई राष्ट्रियताको सम्बन्धमा, सार्वभौमिकताको सम्बन्धमा यसरी प्रश्न गर्दा भावुक बनाएको छ। नेपाल र नेपालीहरू अहिलेसम्म कहिले पनि नेपालको सिमानाको सम्बन्धमा, नेपालको राष्ट्रियताको सम्बन्धमा, राष्ट्रिय स्वाभिमानको सम्बन्धमा विभाजित भएको थिएन। गएको 17 गते यही रोस्टमबाट सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो प्रधानमन्त्रीज्यूले राष्ट्र विरोधी नेपालको भू अखण्डताको विरोधमा आपत्तिजनक उहाँले अभिव्यक्ति दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ। एउटा सिटिङ प्राइम मिनिस्टरले भन्न सक्छ यो? कुनै पनि नेपालीले अहिलेसम्म भनेको छैन। संसारका कुनै पनि सायद सत्तासीन नेताहरूले यस्तो बोल्दैनन्। मैले यही विषयमा खेद प्रकट गर्दै आफ्नो पार्टीको धारणा यहाँ राख्नुपर्ने बाध्यता भएको छ। कालापानी लिपुलेख लिम्पुए दोरा नेपालको भूभाग हो। हामी यो अतिक्रमित भूमि फिर्ता चाहन्छौँ। हामीले भनेको त कूटनीतिक प्रयास गर्नुहोस् न प्रधानमन्त्रीज्यू, विषय अन्तर गरेर अभिव्यक्ति दिनुभयो। हामी डिफेन्सिभ भएको छौँ। हाम्रा कूटनीतिज्ञहरू, अलिकति कूटनीतिक क्षेत्रमा मैले पनि थोरै थोरै काम गर्ने मौका पाएको थिएँ, कुन हैसियतले कुरा गर्छन्, अब कुन स्वाभिमानले उनीहरू उपस्थित हुन सक्छन्। यहाँ इन्टरनेसनल नेगोसिएसनमा भाग लिनुभएका धेरै माननीयज्यूहरू हुनुहुन्छ, यसरी हुन्छ नेगोसिएसन? आफूलाई डिफेन्सिभ बनाएर हुँदै नभएको कुरा गरेर? त्यसैले गर्दाखेरि हामीले भनिरहेको छौँ, यो राष्ट्रियताको सम्बन्धमा, हाम्रो भू अखण्डताको सम्बन्धमा, हाम्रो सीमाको बारेमा प्रधानमन्त्रीजीले यही रोस्टममा आएर उहाँले आफ्नो बोलेका अभिव्यक्तिहरू फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ र यो संसदको रेकर्डमा रहेको, अभिलेखमा रहेको ती शब्दहरूलाई हटाइनुपर्छ। मैले सभामुख महोदयलाई विनम्रतापूर्वक अनुरोध गरेको छु। कालापानी लिपुलेख लिम्पिया धुरा त्यति ठुलो भूमि होइन, तर ठुलो पनि हो हाम्रो लागि। नाउरू, लेस्टिन्टाइन, मोनाको, हाम्रै साउथ एसियाको मालदिप्सभन्दा ठुलो भूमि छ। त्यो भूमि हाम्रो भूमि अतिक्रमित भएको छ। यो विषय उहाँले अभिव्यक्त गर्दाखेरि अर्को एउटा गम्भीर त्रुटि गर्नु हो। हामीले इङ्ल्यान्ड सरकारसँग पनि कुराकानी गर्यौँ, इङ्ल्यान्ड गभर्मेन्ट भन्ने हुँदैन, सभामुख भन्दै ब्रिटिस गभर्मेन्ट हुन्छ, गभर्मेन्ट अफ युके हुन्छ, सायद बेलायत अथवा ब्रिटिस गभर्मेन्ट भन्नुभएको होला। हामीले अहिलेसम्म हाम्रो सीमा विषयमा थर्ड पार्टी इन्भल्भमेन्टमा स्वीकार गरेको छैनौँ, गरेको छैनौँ। एकाएक प्रधानमन्त्रीज्यूले यो रोस्ट्रमबाट त्यो कुरा भन्नु, हाम्रो परराष्ट्र मन्त्रीजीलाई हम्मी हम्मी पर्यो उहाँलाई बचाउ गर्नको निमित्त। यसको तात्कालै रेस्पोन्स गर्यो छिमेकी मुलुकले, कस्तो डिप्लोमेसी हो हाम्रो। अलि गम्भीर हुनुपर्ने जरुरी छ। अघि छापामार शैलीमा आउनुभयो भनेर हाम्रा अग्रज मान्यजीहरूले भन्नुभयो, म त्यस्तो त भन्दिनँ, तर उहाँले जुन संसदको जुन कार्यविधि अनुसार आउनुपर्ने थियो, कार्यसूचीमा परेर आउनुपर्ने थियो, त्यो भएको तयारी गर्नुहुन्थ्यो नि, तयारी पुगेन, त्यस्तो किसिमको हतार पतार आएर प्रश्नको सही जवाब दिन सकिँदैन भन्ने कुरो सायद उहाँले अहिले मनन गर्नुभएको छ। म के अनुरोध गर्न चाहन्छु भने, अहिले सभामुख मार्फत उहाँले हामीले भनिसकेको छौँ अघि पनि, यो परराष्ट्र मन्त्रीज्यूलाई लिखितै पठाइदिएको हुनुहुन्थ्यो, लिखित उहाँका अभिव्यक्तिहरू आएको भएदेखि राम्रो हुन्थ्यो। उहाँले के भन्न खोज्नुभएको, परराष्ट्र मन्त्री माननीय परराष्ट्र मन्त्रीजीले त केवल ठाकछोप गर्न खोज्नुभयो, यो क्रस बोर्डर अकुपेन्सी वा क्रस बोर्डर होल्डिङ्सको मात्रै कुरा हो, संसारका धेरै मुलुकहरूमा, केही समय मैले बेल्जियममा सेवा गर्ने मौका पाएको थिएँ नेपालको प्रतिनिधिको रूपमा, राजदूतको रूपमा। बेल्जियमदेखि निदरल्यान्डको बिचमा कतिपय घरहरू छन् त्यहाँ, त्यो दुवै देशको नेपालको तर्फबाट हेर्नुपर्ने ब्रसेल्स नै हो। क्यानाडा र युएसएको बिचमा पनि सीमा रेखामा कैयन त्यस्ता संरचनाहरू निर्माण भएका छन्, घर जग्गाहरू कायम रहेका छन्। यो संसारमा धेरै ठाउँमा छ, यो खोज्दै जाने हो भने तथ्य तथ्याङ्क धेरै छन्, यथार्थ त धेरै छन्, ती सबै क्रस बोर्डर होल्डिङ्सहरू हुन्, त्यसका लामा इतिहासहरू हुन्छन्, लामो सांस्कृतिक र त्यसका चाहिँ एउटा आधारहरू हुन्छन्। हाम्रो देशमा पनि छ, हाम्रो मुलुकको पनि छिमेकी मुलुकहरूसँग क्रस बोर्डर होल्डिङ्स केही कुराहरू छन्, तर के त्यो विषय यो हाम्रो नेपालले भारतको सीमा धेरै ठाउँमा मिचिएको छ भन्ने विषयसँग मिल्छ? त्यस्तो किसिमको चाहिँ नि स्पष्टीकरणले हामीले हाम्रो आत्मसम्मान र गौरवलाई बचाउन सक्छौँ। त्यसैले गर्दाखेरि म परराष्ट्र मन्त्रीज्यूको त्यो यो जुन ढाकछोप गर्ने जुन स्पष्टीकरण छ, मेरो दलको तर्फबाट उहाँको त्यो स्पष्टीकरण अस्वीकार गरेको अनुरोध गर्न चाहन्छु। त्यो म धेरै लामो समय लिन चाहन्न। हामी यो अहिले राष्ट्रियताको मामला मात्र सीमित भएको छौँ, अरू विषय छलफल गर्दै गरौँला। माननीय अर्थमन्त्रीज्यू यहाँ हुनुहुन्छ, माननीय अर्थमन्त्रीज्यूले आर्थिक विधेयकमा उहाँले जाना जानी भनौँ कि के हो, त्यहाँ कतिपय ट्याम्परिङ भएका छन्, सच्याउने नाउँमा संसदको सार्वभौमिकतामाथि आँसाउने काम भएको छ, कतिपय व्यवस्थाभन्दा फरक गएको छ। आर्थिक विधेयक संसदभित्र भइसकेपछि माननीय मन्त्रीज्यूको निर्णयले त्यसका कतिपय कुराहरू फेरबदल गर्न सकिन्छ? म प्रश्न गर्न चाहन्छु, सायद उहाँले आफ्नो बेलामा उत्तर दिनुहुनेछ। हामी अहिले धेरै कुरा हामी अहिले हस् माननीय सभामुख हामी अहिले धेरै विषयमा छलफल गर्नु छ, विधेयकमा छलफल गर्नु छ, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा छलफल गर्नु छ, जनताका विषयहरूमा छलफल गर्नु छ, यही सार्वभौम संसद हो जहाँ हामी छलफल गर्छौँ। त्यसैले गर्दाखेरि हामी लचकताका साथ जिम्मेवार प्रतिपक्षको ढङ्गले अहिले संसदभित्र प्रस्तुत भएको छौँ। त्यसैले गर्दाखेरि कतिपय कुराहरूमा हाम्रा गम्भीर मतभेद र विरोध हुँदाहुँदै पनि हाम्रा आन्दोलन र हाम्रो सङ्घर्षको बाटोलाई अलि फरक ढङ्गले लैजानुपर्छ भन्ने मान्यतामा हामी उभियौँ। प्रधानमन्त्रीज्यूको उपस्थिति, प्रधानमन्त्रीज्यूको स्पष्टीकरण, प्रधानमन्त्रीजीले माफी माग्नुपर्छ र संसदबाट रेकर्डबाट हटाउनुपर्छ, त्यही त्यसपछि मात्रै संसद चलाउने हो कि भन्ने खालको हाम्रो धारणा थियो। तर एउटा जिम्मेवार प्रतिपक्षको हैसियतले अहिले संसदको कारबाहीलाई अगाडि बढाउनुपर्छ, बजेटको छलफललाई अगाडि बढाउनुपर्छ, जनताका कुराहरू राख्ने कुराहरूलाई हामीले निरन्तरता दिनुपर्छ। तर सम्मान्य प्रधानमन्त्रीज्यू उपस्थितिको हामीले निरन्तर माग गर्नुपर्छ। सभामुखज्यूले सकेसम्म उहाँलाई यही रोस्टमबाट बोल्नको निमित्त उहाँलाई आग्रह गर्नुपर्छ, रुलिङ गर्नुपर्छ, हाम्रो आग्रह त्यो छ। त्यसैले गर्दाखेरि अहिले हामी निरन्तर रूपमा आफ्ना असहमतिहरू जाहेर गर्छौँ, तर संसदलाई फरक ढङ्गले, हाम्रो सङ्घर्षको रूपलाई फरक ढङ्गले हामी अगाडि पछाडि यताउता सबैतिर हेर्न चाहन्छौँ, अगाडि बढ्न चाहन्छौँ र तदनुरूप नै हाम्रो कार्यनीति तयार गर्न हामी तयार छौँ। त्यसैले गर्दाखेरि मैले यो अनुरोध गरेँ र अन्तमा म सभामुख महोदयलाई फेरि पनि आग्रह गर्न चाहन्छु, प्रधानमन्त्रीज्यूले अभिव्यक्त गर्नुभएको जुन गम्भीर राष्ट्रघाती ती शब्दहरू छन् त्यसलाई संसदको रेकर्डबाट हटाइयोस्। धन्यवाद।
1: माननीय सदस्यहरू, अब म माननीय सदस्य ज्ञानबहादुर साईलाई समय दिन्छु, रोस्टम प्रयोग गरेर छोटकरीमा आफ्नो भनाइ राख्नुहोला।

0: मान्य सदस्यहरूलाई मान्य सदस्यहरू सभामुखले बोल्दाखेरि कि सुन्ने धैर्य त राख्नुहोस् कि म धैर्य भएर सुनिरहन्छु मान्य सदस्यहरू बोलिरहनुहोस्। मान्य सदस्य यहाँ वाद विवाद नगरौँ। मान्य सदस्यहरूलाई मैले करिब एक घन्टादेखि मान्य सदस्यहरूबाट नाम आउने समय माग्ने अपेक्षा गरेको थिएँ। मान्य सदस्यहरूले समय माग नगर्नु भएकोले मान्य सदस्यहरूले मान्य सदस्य रीमा विश्वकर्मा किन उठ्नु भएको छ? हुन्छ, नियमावलीको कुन नियम आपत्ति हो? छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य।
1: सम्मानीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको 21 कमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखको ध्यान आकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इसारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्ष दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लङ्घन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु सभामुख महोदय।
0: मान्य सदस्य बस्नुहोस्।

श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई म ध्यान आकर्षण गर्न चाहन्छु। मैले मान्य सदस्यहरूलाई

0: मान्य सदस्यहरू, मैले के भन्न खोज्दैछु सुन्ने धैर्य गर्नुहोस् न। मान्य सदस्य एकोरो बोलिरहनु भएको छ। मान्य सदस्य हर्कराज राई, तपाईँ निरन्तर एकोरो बोलिरहनु भएको छ, म केही भन्न खोज्दैछु, धैर्य गरेर सुन्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूबाट विपक्षी बेन्चका सबै दलका मान्य सदस्यहरूलाई बोल्न दिने तयारी साथ नै बोल्न दिइरहेको हो। मान्य सदस्यहरूबाट नाम आउने, कसले बोल्ने हो भन्ने विषयमा नाम आउने अपेक्षा म निरन्तर गरिरहेँ। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो, मैले बोल्न सकेकै छैन मान्य सदस्य।
1: कुन दलको नेताको

0: नेपालको इतिहासमा यो चाहिँ तपाईँको चाहिँ एउटा कलङ्कमय कुरा भएको छ।
1: मान्य सदस्यलाई मैले अहिले पनि मान्य सदस्यले मान्य सदस्य हर्क साम्पाङ यो हर्कराज राई यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्, यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ, यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्य त राख्नुहोस् न मान्य सदस्यहरू, धैर्य त राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्य त राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्य त नै राख्नुहुन्न। मान्य सदस्य, यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन, यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो। मान्य सदस्य, मान्य सदस्य, मैले केही बोल्न खोज्दैछु,
0: तपाईँले संसदको रोस्टरमा
1: मान्य सदस्य सुनिदिनु पर्यो। मान्य सदस्यले
0: यही हो हाम्रो माग, म त्यहाँ आएर बोल्छु।
1: मान्य सदस्यहरूलाई मैले बोल्न दिनैको लागि सबै मान्य सदस्यहरूलाई विपक्षी बेन्चका दलगत रूपमा मान्य सदस्यलाई दिन तयारी गरेर दिइरहेको र मान्य सदस्यहरूबाट समय माग भएन, मान्य सदस्यहरूबाट नाम पठाइएन, तर पनि म दिने कोसिस गर्थेँ। तर मान्य सदस्यलाई एउटा कुरा ध्यानाकर्षण गराएँ, जति बेला सरकारको तर्फबाट मान्य मन्त्रीबाट मान्य सदस्य मैले यहाँलाई केही सुनाउन खोज्दैछु। मान्य सदस्यले निरन्तर विरोध गर्नुभयो र मान्य मन्त्रीबाट सरकारको तर्फबाट सम्बोधन गरिरहँदा, सरकारको तर्फबाट आफ्नो मन्तव्य राखिरहँदा मान्य सदस्यले निरन्तर बोलिरहनु भयो र निरन्तर विरोध गरिरहनु भयो। यसको अर्थ स्पष्ट के बुझिन्छ त भन्दा मान्य सदस्यले रोस्टममा गएर बोल्ने तयारीमा हुनुहुन्न भन्ने कुरा स्पष्ट सभामुखले बुझ्यो। त्यस कारणले म आज मान्य सदस्यहरूलाई समय दिन सक्दिनँ, त्यस कारणले सभा अगाडि बढाउन चाहन्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ, सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय प्रधानमन्त्री श्री रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सम्बत 2082 साल चैत्र 13 गते गठित मौजुदा मन्त्री परिषदमा सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम देहाय अनुसार नियुक्ति हेरफेर र कार्य विभाजन गरी मिति 2083/2/26 गते मन्त्री परिषद गठन गर्नुभएको बेहोरा अनुरोध गर्दछु। श्री बालेन्द्र शाह प्रधानमन्त्री रक्षा, डाक्टर स्वर्णिम वाग्ले मन्त्री अर्थ, श्री शिशिर खनाल मन्त्री परराष्ट्र, श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ, श्री सुदन गुरुङ मन्त्री गृह, श्री सुनिल लम्साल मन्त्री पूर्वाधार विकास, श्री सोभिता गौतम मन्त्री कानुन न्याय तथा संसदीय मामिला, श्री महावीर पुन मन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन, श्री सीता भादी मन्त्री महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा, श्री प्रतिभा रावल मन्त्री भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन, श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता, श्री सस्मित पोखरेल मन्त्री शिक्षा तथा खेलकुद, श्री खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन, डाक्टर विक्रम तिमल सेना मन्त्री सूचना तथा संचार, श्री गीता चौधरी मन्त्री कृषि वन तथा पर्यावरण, श्री गौरी कुमारी मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति, श्री रामजी यादव मन्त्री युवा श्रम तथा रोजगार, मिति 2083/2/26 महादेव पन्थ सचिव,

मान्य सदस्यहरु, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव स्विजरल्यान्डको जेनेभामा आयोजना हुने 114 अन्तर्राष्ट्रिय श्रम सम्मेलन र गभर्निङ बडीको 357 सेसनमा सहभागी हुन सम्म 2083 साल जेठ 23 गते त्यसतर्फ प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको युवा श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय गौरी कुमारीले सम्हाल्ने गरी तोक्नुभएको बेहोरा अनुरोध गर्दछु। मिति 2083-2-25 सुमन राज अरियाल, मुख्य सचिव। मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2083 को नियम 13 बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा निम्नलिखित मान्य सदस्यहरूलाई मनोनयन गरेको जानकारी गराउँछु। माननीय सदस्य अच्युतम लामिछाने, मान्य सदस्य आर्यन राई, मान्य सदस्य ऐनबहादुर महर, मान्य सदस्य कविन्द्र बुर्लाकोटी, मान्य सदस्य क्रान्ति शिखा धिताल, मान्य सदस्य खुशबु ओली, मान्य सदस्य देवराज पाठक, मान्य सदस्य निष्कल राई, मान्य सदस्य निशा डागी, मान्य सदस्य प्रकाश चन्द्र परियार, मान्य सदस्य वासना थापा, मान्य सदस्य युवराज दुलाल, मान्य सदस्य राजन गौतम, मान्य सदस्य राम लामा, मान्य सदस्य विपिन कुमार आचार्य।

मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली 2083 को नियम 177 बमोजिम निम्नलिखित समितिमा मान्य सदस्यहरूको नाम हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्तुत प्रस्ताव गर्दछु। मान्य सदस्य भरत प्रसाद पराजुली अर्थ समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, मान्य सुरेन्द्र चौधरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, मान्य यज्ञमणि नेउपाने कानुन न्याय तथा मानव अधिकार समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, मान्य करिश्मा कठरिया राज्य व्यवस्था तथा सुशासन समितिबाट अर्थ समितिमा, मान्य रुबिना आचार्य राज्य व्यवस्था तथा सुशासन समितिबाट कानुन न्याय तथा मानव अधिकार समितिमा, मान्य अप्सना बानु राज्य व्यवस्था तथा दिनु हुन अनुरोध गर्दछु। प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु। मान्य सदस्यहरू, प्रतिनिधि सभाबाट मिति 2083 जेठ 7 गते पारित गरी राष्ट्रिय सभामा पठाइएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 मिति 2083 जेठ 8 गते सन्देश सहित राष्ट्रिय सभामा टेबल भएकोमा नेपालको संविधानको धारा 111 उपधारा 4 उल्लेखित अवधिभित्र प्रतिनिधि सभामा फिर्ता नआएकोले प्रतिनिधि सभा नियमावली 2083 नियम 130 उपनियम 3 बमोजिमको प्रक्रिया अगाडि बढाइने बेहोरा सोही नियमको उपनियम 2 बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु।

0: मान्य सदस्यहरु, अब मान्य अर्थमन्त्री डाक्टर सोरी मुवागलेलाई वक्तव्य सहित आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

सभामा विरोध गरिरहनु भएको मान्य सदस्यहरूको ध्यान आकर्षण गराउँछु। मान्य सदस्यहरूले आफ्नै हातमा बोकिरहनु भएको हाम्रो नियमावली 2083 प्रतिनिधि सभाको नियमावली 2083 को नियम 21 तर्फ ध्यान आकर्षण गराउँछु। मान्य सदस्यहरूको शब्दावलीमा मान्य सदस्यहरूले सदनमा प्रयोग गरिरहनु भएको शब्दावलीमा सभामुखको ध्यान आकर्षण भएको जानकारी गराउँछु।

みたいな人が。

0: रूपमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitwannationalpark.gov.np।
7: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
7: माडी नगरपालिका बसन्तपुर चितवन।
8: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
9: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
10: यस यामाहा।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको काङ्ग्रेस संसदीय दलका नेता आङदेम्बेको टिप्पणी।
2: म आफै लज्जित छु, कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारा नै देखिको बल्ल खाएर दौडिराख्नु भएको छ।
0: एमसिसी अन्तर्गतका दुईवटा सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सुरु। निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना। मनसुन पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव।
3: मौसम पूर्वानुमान महाशाखाले दिएको सूचना जानकारीहरूबाट चाहिँ अध्यावधिक भएर मात्रै चाहिँ आफ्नो जुन यो योजनाहरू बनाउन हुन चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु।
0: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कृतिमान तोडियो।
1: र T20 अलराउन्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ। एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र AFC को चेतावनी।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 051-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेसन अर्थात् सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत नक्साङ्कनको काम गरिरहेको भन्दै उहाँले सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने बताउनुभयो। सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनको सन्दर्भसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभयो।
7: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्।
0: परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित मान्यताका आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: यस्तै बैठकमा काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले स्पष्टीकरण दिए लगत्तै बोल्नुभएका आङदेम्बे रासोपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुनुभएको हो। उहाँले रासोपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भन्ने समेत प्रश्न गर्नुभयो। उहाँले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभयो।
2: सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभामु महोदय, म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न नारानैदेखिको बल्ल खाएर दौडिराख्नु भएको छ, नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि छोरा नातिले भक्ति थापाको आत्माले धिकारेको जस्तै धिकार्छ कि धिकार्दैन, यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रुमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु।
1: नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारुणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो।
0: यस्तै बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण मान्य नहुने बताउनुभयो। यो विषयमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नै जवाफ दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण आएको संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष गरिरहने बताउनुभयो। यस्तै बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रविरोधी नेपालको भू अखण्डताको विरुद्धमा अभिव्यक्ति दिनुभएको भन्दै सांसद हमालले प्रधानमन्त्री स्वयंले नागरिकसँग माफी माग्नुपर्ने र उहाँले बोलेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गएको 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यो भनाई फिर्ता लिनुपर्ने मागसहित संसद बैठक अवरुद्ध गर्दै आएका थिए। लगातार बैठक अवरुद्ध भएपछि सत्तारूढ दल रासोपाका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय छलफलबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिने सहमति बनेको हो। यो सँगै विपक्षीहरूले संसदको अवरोध हटाएका छन्। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाब दिनुपर्ने माग कायम राख्दै प्रतिनिधि सभाको बेल घेराउ गरेको थियो, तर पार्टीका अध्यक्ष हर्क साम्पाङ राई बोलेपछि उसले पनि संसदको अवरोध हटाएको छ।
1: यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरण लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका 453 नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालमा नेपाली युवा युवतीहरू फँसिरहेको बताउनुभयो। सांसद बालवती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले हिंसा पीडित महिलाहरू प्रहरीमा उजुरी दिन समेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनवाई नहुने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद आर्यन राईले इजरायल केयरगिभरको परीक्षा स्थगित हुँदा हजारौँ परीक्षार्थी अन्यलमा परेको बताउनुभयो। उहाँले परीक्षा सम्बन्धी अन्यल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गर्नुभयो। सांसद खुसबु ओलीले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताउनुभयो।
0: मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसिएले आज नुवाकोटमा 2 सब स्टेसन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। अमेरिकाको 55 करोड डलर अनुदान र नेपाल सरकारको 19 करोड 70 लाख डलर अर्थात् कुल झन्डै 1 खर्ब 29 अर्ब रुपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमोली सब स्टेसन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी, रातमाटे न्यू हेटौँडा, रातमाटे न्यू दमोली र न्यू बनौली न्यू बुटवल गरी तीन खण्डमा प्रसारण लाइन बनाइनेछ। अर्थ सचिव एवं एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनाले देशको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रति प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसिसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कल कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेसन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेसन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा छ।
1: सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण अर्थात् एक्सेसिबिलिटी टुल राखेको छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार दृष्टिविहीन न्यून दृष्टि भएका रङ पहिचानमा समस्या भएका पढाइ सम्बन्धी कठिनाई भएका व्यक्ति ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले अब सरकारी वेबसाइट अझ सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यो सुविधा अन्तर्गत प्रयोगकर्ताले अक्षरको आकार सानो वा ठुलो बनाउन पृष्ठभूमि र अक्षरबीचको भिन्नता बढाउन रङ फिल्टर प्रयोग गर्न फन्ट छान्न र माउस कर्सरको आकार समायोजन गर्न पाउनेछन्। साथै चलायमान एनिमेसन रोक्न र तस्विर लुकाएर अक्षर मात्र पढ्ने सुविधा पनि उपलब्ध छ। यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप विकास गरिएका छन् र किबोर्डबाट मात्रै पनि सञ्चालन गर्न सकिनेछ। दृष्टिविहीन प्रयोगकर्ताका लागि तस्विर तथा लोगोमा अल्ट टेक्स्टको व्यवस्था गरिएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनको आगमन र सतर्कताका उपाय बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित भएको काङ्ग्रेस संसदीय दलका नेता आङदम्मेको टिप्पणी, एमसिसी अन्तर्गतका 2 सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सुरु, निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने, सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण राख्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले देश सबैजसो प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली क्षेत्र बाहेक देशका धेरै जसो ठाउँमा पानी परेकोमा अहिले पनि विभिन्न ठाउँमा पानी परिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा मौसम बदली सहित वर्षाको सम्भावना छ। भोलिदेखि 3 दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। पानी परेसँगै आज तराई मधेसमा चरको गर्मीबाट केही राहत मिलेको छ। आज पश्चिम तराईका केही ठाउँ बाहेक अन्यत्र तुलनात्मक रूपमा शीतल भयो। अहिले प्री मनसुनको अन्तिम समय चलिरहेको छ। यो समयमा पश्चिमी वायु सक्रिय भएकाले लगातार वर्षा भइरहेको हो। यस्तै नेपालमा मनसुन भित्रिने औसत मिति जुन 13 तारिक हो। आज 10 तारिक भइसकेकोले अब कहिले मनसुन आइपुग्छ भन्ने चासो बढेको छ। मौसमविदहरूले मनसुनको गति पछ्याउँदै नेपालको सीमा नजिकै आइसकेको बताइरहेका छन्। कहिलेसम्म मनसुन भित्रिने सम्भावना छ भनेर साथी सम्झना महर्जनले जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाललाई सोध्नु भएको छ।
14: मनसुन भित्राने अथवा अनसेट हुनको लागि चाहिँ त्यसको लागि फेभरेबल कन्डिसनहरू चाहिँ मिट भएको हुनुपर्छ, डेभलप भएको हुनुपर्छ। हो त्यसलाई चाहिँ हामीले कन्टिन्युस रूपमा मोनिटरिङ गरिरहेको छौँ र त्यसमा जुन कन्डिसन फेभरेबल भएको अथवा मिट भएको अवस्थाले हेर्दाखेरि अबको 1-2 दिनमा चाहिँ देशको पूर्वी भूभागबाट चाहिँ मनसुन भित्राने जस्तो देखिन्छ। यद्यपि अब यसको लागि चाहिँ अझै 1-2 दिनमा चाहिँ हाम्रो अपडेट मार्फत चाहिँ मनसुन अनसेट भएको अवस्था के कस्तो रहनेछ, अनसेटको अवस्था के कस्तो रहनेछ भनेर हामीले अपडेट गराउँछौँ।
15: अहिलेको विकसित मौसम प्रणालीले चाहिँ के संकेत दिइरहेको छ?
14: अहिलेको विकसित प्रणाली भनेको चाहिँ विशेष गरी अहिले पानी परिरहेको अवस्था भनेको पश्चिमी वायुको जुन प्रभाव छ, साथसाथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। अनि यसले गर्दाखेरि नै पानी पर्दाखेरि पनि पश्चिमबाट चाहिँ बिस्तारै पानी पर्ने प्रणाली पूर्वतिर सर्दै गएको अवस्था,
15: जुन अहिले विकसित भइरहेको प्रणाली चाहिँ फेरि रोकिने र पानी पर्न चाहिँ कम हुने भन्ने प्रक्षेपणहरू पनि भइरहेछ नि।
14: फक्त पनि आज र भोलिको कुरा गर्नु पर्दा आज र भोलिलाई चाहिँ देशको धेरै जसो स्थानहरूमा पानी पर्ने मध्यमसम्मकै वर्षा हुने सम्भावना छ भने पछिलाई चाहिँ त्यो अलिक कम हुने जस्तो देखिन्छ। र मनसुन भित्रिने प्रक्षेपण गरिरहँदाखेरि चाहिँ मनसुनले विशेष गरी चाहिँ अहिलेको अवस्थामा चाहिँ कोशी प्रदेशको केही क्षेत्रहरूलाई मात्र प्रभाव पार्नु भएकोले मनसुनले गर्दाखेरि पानी पर्ने अवस्था चाहिँ कोशी प्रदेशमा रहन्छ भने अन्य भूभागमा पश्चिमी क्षेत्रहरूतिर चाहिँ पश्चिम वायुको पनि प्रभाव रहेर पानी पर्ने सम्भावना रहन्छ।
15: के देखिन्छ अबका केही दिनको मौसम अवस्था?
14: आउने केही दिनको मौसमको कुरा गर्नु पर्दाखेरि आज र भोलिको अवस्थामा लगभग देशको सबैजसो भूभागतिर पानी पर्ने जस्तो सम्भावना देखिन्छ। विशेष गरी चाहिँ त्यसको पहाडी भूभाग अथवा तराई क्षेत्रहरूतिर अलिकति बेसी पानी पर्ने मध्यमसम्मको वर्षा हुने जस्तो देखिन्छ भने यो क्रम पर्सीको लागि चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ। पर्सीमा चाहिँ आज र भोलिको भन्दा कम पानी पर्ने छ। फेरि 1-2 दिनपछि चाहिँ फेरि अलिकति पानी पर्न जस्ट आज र भोलिकै जस्तो अवस्था रहने।
15: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ यसपालिको मनसुन?

0: परिसूचक 2.57 अङ्कले बढेको छ। यो वृद्धिपछि 2736 अङ्कमा कायम भएको छ। दिनभर बजार सामान्य उतर चढावमा सीमित रह्यो। आज कारोबार रकम उच्च दरले घटेको छ। अघिल्लो दिन 6 अर्ब 44 करोडको कारोबार भएकोमा आज 4 अर्ब 29 करोडको मात्र कारोबार भएको छ। 127 कम्पनीको मूल्य बढ्दा 134 घट्यो भने 10 स्थिर रह्यो। सबै समूहगत सूचकको उतार चढाव 1% भन्दा कम रह्यो।
1: दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको सामूहिक गोलीकाण्डमा 3 महिलासहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। यो विदेशको खबर हो। घटनामा अन्य 9 जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गए राति अबेर जोहानेसबर्गको क्लिभल्यान्ड क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा गोलीबारी भएको थियो। घटनामा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार एक पेट्रोल पम्प नजिक सेतो रङको टोयोटा क्वान्टम गाडी 10 जनाभन्दा बढी संदिग्ध व्यक्ति ओर्लिएका थिए। घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
0: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरीब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढेको विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले जनाएको छ। वर्ल्ड फूड प्रोग्राम डब्ल्युएफपीका कार्यवाहकारीका निर्देशक कार्ल स्कौली सीएनएनसँग कुराकानीमा युद्धको प्रभावले लाखौं मानिसलाई गम्भीर भोकमरीको अवस्थामा पुगेको र युद्ध तत्काल अन्त्य नभए अवस्था भयावह हुने बताए। विशेष गरी स्ट्रेट अफ हर्मुज बन्द भएपछि इन्धनको मूल्य आकाशिएको छ। यसले डब्ल्युएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरूको लागत निकै बढाएको छ। इन्धन महँगीसँगै विश्वभर खाद्यान्नको मूल्य समेत उकालो लागेको छ।
1: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा देखिएको छ। अब खेलकुद। नेपालको टी ट्वेन्टी अन्तर्राष्ट्रिय टोलीका कप्तान तथा अलराउन्डर दिपेन्द्र सिंह ऐरीले अलराउन्डरतर्फ उच्च रेटिङ सहित 4 स्थानमा उक्लिएका छन्। दिपेन्द्र आईसीसीले सार्वजनिक गरेको टी ट्वेन्टी आई अलराउन्डर तर्फको वरियतामा 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएका हुन्। आईसीसीले आज अद्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5औंबाट 4 स्थानमा उक्लिएका छन्। उनको रेटिङ अङ्क पनि हालसम्मकै उत्कृष्ट बनेको छ। उनले 256 रेटिङ अङ्क हासिल गरेका छन्। नेपाली पुरुष टोलीले हालै सिङ्गापुरमा सम्पन्न एसियन गेम छनौटमा अपराजित रहेर च्याम्पियन बन्यो। एसियन गेम छनौटमा दिपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन्। नेपालले खेलेका 4 खेलमध्ये 2 खेलमा ब्याटिङ गरेका उनले 40 रन बनाए भने 4 विकेट लिएका छन्। अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो स्थानमा कायम रहेका छन्। तेस्रो स्थानमा पाकिस्तानका साइफ अबु रहेका छन्।
0: नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी ट्वेन्टी आई वरियतामा 1 स्थान खस्किएको छ। नेपाली महिला टोली 1 स्थान तल झरेर 23औं स्थानमा पुगेको छ। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। एसियन गेम्स छनौटमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरेको थियो। सेमी फाइनलमा मलेसियासँग पराजित भएको नेपाल 3रो स्थानको खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो।
1: फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अमेरिका क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक स्टाडियो अस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ। उद्घाटन समारोहमा मेक्सिकन संस्कृति आधुनिक प्रविधि र विश्व फुटबलको उत्सवलाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिने भएको छ। विश्वकप 2026मा यसपटक 3 आयोजक राष्ट्रले छुट्टा छुट्टै उद्घाटन समारोहको आयोजना गर्दैछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: सीमाबारे प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा परराष्ट्र मन्त्रीले दिए सदनमा जवाब। परराष्ट्र मन्त्रीको प्रष्टीकरण मान्य नहुने एमालेको अडान। प्रधानमन्त्रीलाई संसद नचाहिए पनि प्रतिपक्षीलाई चाहिने काङ्ग्रेसको भनाई।
1: करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वाग्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप।
0: नक्कली भुटानी शरणार्थी मुद्दाको नियमित सुनवाई सुरु, आज नभएकाले हेर्दा हेर्दैमा छिट्टै आदेश आउने। सिराहाका परीक्षा केन्द्रबाट जफत मोबाइल नष्ट प्रकरण मुद्दा सर्वोच्च पुग्यो।
1: दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, 12 जनाको मृत्यु। अमेरिका इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा, करोडौं मानिसमा भोकमरीको जोखिम।
0: सहित दिपेन्द्र चौथो स्थानमा, नेपाली महिला क्रिकेट टोलीको टिटान्टुवाई वरियता खस्कियो।
1: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com
2: रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँले यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्।
3: दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग सहरको पूर्वमा रहेको क्लिभल्यान्डको एक बस्तीमा हिजो राति भएको गोलाबारीमा अरू 9 जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जनाभन्दा धेरै संदिग्धको खोजी गरिरहेको जनाएको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसत प्रतिदिन झन्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी सङ्घका गिदोन जुबर्टले उद्धृत गर्दै तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानुनी रूपमा राखिएका झन्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत बिनाका हतियार पनि छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी टी ट्वेन्टी अलराउन्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह ऐरीले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्र 256 रेटिङसहित चौथो स्थानमा उक्लिएका हुन्। यसअघि दिपेन्द्र टी ट्वेन्टी अलराउन्डर वरियताको दोस्रो स्थानसम्म उक्लिए पनि रेटिङ त्यति धेरै पुगेको थिएन। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सईम अयुब तेस्रो स्थानमा छन्। यस्तै टी ट्वेन्टी ब्याटिङ वरियतामा कुशल भुर्तेल 6 स्थान सुधार गर्दै 60 स्थानमा उक्लिएका छन्। यो वरियतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकी ईशान किशन दोस्रो र पाकिस्तानका साहिबजादा फरहान तेस्रो स्थानमा छन्। यस्तै टी ट्वेन्टी बलिङ वरियतामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49, दिपेन्द्र सिंह ऐरी 15 स्थान सुधार गर्दै 62 स्थानमा उक्लिएका छन्। यो वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरुण चक्रवर्ती दोस्रो र पाकिस्तानका अबरार अहमद तेस्रो स्थानमा छन्।
3: नेपाली महिला क्रिकेट टोली एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको महिला टोली एसिया कपमा पनि छनौट हुन नसकेको आज बिहान मलेसियाको बायोमास ओभरमा भएको पहिलो क्वार्टर फाइनलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भयो। थाइल्यान्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। मलेसिया, चीन, सिङ्गापुर र मालदिव्स एसिया कपमा छनौट भएका छन्।
2: र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा र एसियाली फुटबल महासङ्घ एएफसीले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। राखेपले यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको भएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला सङ्घहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमापार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको काङ्ग्रेस संसदीय दलका नेता आङदेम्मेको टिप्पणी
3: एमसिसी अन्तर्गतका दुईवटा सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सुरु निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार

0: निष्पक्ष सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

आगामी बजेट निर्माणका लागि माडी नगरपालिकाले सुझाव आह्वान शान्तभित्र उपलब्ध गराउन आग्रह माडी आठ वैकुण्ठ क्षेत्रमा बुद्ध पार्क निर्माण जारी माडी आठमा आरण्य बौद्ध विहारको डिपिआर बनाउन सघाउने माडी नगर प्रमुखले प्रतिबद्धता व्यक्त चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो तस्विर सामाजिक सञ्जालमा राख्न नपाउने प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग कमजोर व्यवस्थापन र फितलो कार्य सम्पादनको शिकार बन्यो रासपा बागमतीको अधिवेशन र दल त्याग गरेपछि एमालेबाट निर्वाचित आठ वडा अध्यक्षको पद रिक्त भारतबाट 50,000 मेट्रिक टन मल आउने निश्चित खरिद प्रक्रिया अन्तिम चरणमा नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रिया शुरू भएको जनाउँदै नगरवासी तथा सरकारवालासँग राय सुझाव र सल्लाह माग गरेको छ पालिकाले एक सूचना जारी गर्दै आगामी वर्षको नीति कार्यक्रम र बजेटलाई जनताको आवश्यकता चाहना र स्थानीय प्राथमिकता अनुसार प्रभावकारी बनाउने ध्येयले जनस्तरबाट सुझाव माग गरेको जनाएको हो आफ्ना सुझावहरू ज्येष्ठ मसान्तभित्र उपलब्ध गराउन आग्रह गरिएको माडी नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो नगरपालिकाको इमेल मार्फत वा नगर कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ नगरपालिकाले राजनीतिक दल टोल विकास संस्था नागरिक समाज शिक्षक कर्मचारी व्यवसायी संचारकर्मी विभिन्न पेसाकर्मी तथा सम्पूर्ण नगरवासीलाई सुझाव पेश गर्न अनुरोध गरेको छ एक जापानी नागरिकको मुख्य सहयोगमा माडी नगरपालिका वडा नम्बर 8 वैकुण्ठ क्षेत्रमा बुद्ध पार्क निर्माण जारी रहेको छ पार्कमा पुरकतको भीमकाय बुद्ध मूर्ति तथा बौद्ध स्तूपा निर्माण कार्य तीव्र रूपमा जारी रहेको छ जापानी समाजसेवी तथा तानवारा मिहो सोसियल फेलवेयर फाउन्डेसनकी प्रमुख मिहो तानवाराको विशेष पहल र सहयोगमा बुद्ध पार्क निर्माण अगाडि बढ़िरहेको आरण्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष एवं माडी आठका पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो यसबाहेक हाल भारत नयाँ दिल्ली निवासी बलराम आचार्यको सहयोगमा सत्तल निर्माण भएको वडा नम्बर 8 कार्यालयले रेलिङ सहितको सिडी निर्माण गरेको र उपेन्द्र जोशी एवं जोशी परिवारले आकर्ष गेट निर्माण गरेको अध्यक्ष अधिकारीले जनाउनुभयो यस्तै विहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आले मगरले दुईवटा बुद्ध मूर्ति प्रतिस्थापन गरेको माडीका नगर प्रमुख तारा कुमारी काजी महतोले व्यक्तिगत रूपमा 18,000 मूल्यको साउन्ड सिस्टम प्रदान गर्नुभएको तथा माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको प्रबन्ध गरेको अधिकारीले बताउनुभयो यसै गरी स्थानीय ऐद्यापुरी मध्यवर्ती उपभोक्ता समिति वैकुण्ठ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र अन्य संस्था एवं व्यक्तिहरूले पनि पार्क निर्माणमा निरन्तर सहयोग गरिरहेको जनाउँदै अधिकारीले सहयोगदाता सबैमा धन्यवाद व्यक्त गर्नुभयो वैकुण्ठ मेला लाग्ने चौर नजिकैको डाँडोमा फराकिलो क्षेत्रमा निर्माण शुरू भएको बुद्ध पार्कलाई माडीकै प्रमुखतम धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ पार्कमा प्रवेशद्वार गेट बाटोका सिडी सत्तल बौद्ध स्तूपा ध्यान केन्द्र कम्पाउण्ड पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको विस्तृत योजना रहेको पार्क निर्माण समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडी आठ वैकुण्ठ धाम स्थित आरण्य बौद्ध विहारको डिपिआर बनाउन नगरपालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ बुधबार बिहान बौद्ध विहार परिसर

0: मा सम्पन्न छलफल बैठकमा बोल्दै नगर प्रमुख महतोले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। आरण्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै माडी आठका हालका वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडाको बजेटबाट सिडी निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी रहँदै बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, साहित्य सर्जक एवं अध्येता डिपिआर पोखरेल, मूर्तिकार स्वामी देव सूर्य मध्यरात लगायतले पनि आफ्नो स्थानबाट बिहारको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसबाहेक जापानी नागरिक मिहो तानवाराले ओडा र नगरपालिकाले लागत सहभागितामा 3 मिटर अग्लो बुद्धमूर्ति बनाउन स्रोत व्यवस्थापन गरिदिने हुनुभएको बैठकलाई अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो। चेली नेपाल संस्थाले माडीमा सञ्चालन गरेको शिक्षा विकास छात्रवृत्ति कार्यक्रमको प्रगति समीक्षा तथा आगामी वर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन गरेको छ। संस्थाले माडीको कृष्णनगर माविमा अध्ययनरत 6 जना, जनजीवन र जनकल्याण माविमा अध्ययनरत 11 जना, माडी माविमा अध्ययनरत 16 जना र रतनी धोबा आधारभूत विद्यालयमा अध्ययनरत 10 जना गरी कुल 54 बालिका र किशोरीहरूलाई छात्रवृत्ति स्वरूप जनै 30,000 रुपियाँ प्रदान गरेको शिक्षा विकास कार्यक्रम संयोजक हिमाल गुरुङले बताउनुभयो। सरकारले देशभरका जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समाधान समस्या समाधान समितिले सोमबार सूचना जारी गर्दै सबै जिल्ला समितिलाई नयाँ संरचना र गठन प्रक्रियाबारे जानकारी गराएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिनुभएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्री को घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम 13 बमोजिम 15 सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गर्नुभएको हो। समिति सदस्यहरूमा डाक्टर अशुतम लामिछाने, आरएन राई, एन बहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्ति शिखा धिताल, खुशबु ओली, देवराज पाठक, निष्कल राई, निशा डाङ्गी, प्रकाश चन्द्र परियार, बासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन कुमार आचार्य रहनु भएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा व्यवस्थापित मात्र तथ्य लेख्नुपर्ने, सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मञ्जुरी लिनु अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता विष्णुराज आङदाम्बेले प्रयोग गर्नुभएको अशिष्ट र अपमानजनक शब्दप्रति आपत्ति जनाएको छ। रासपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै संसदको गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गर्नुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 21 ख अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अर्थमन्त्री डाक्टर सोडिम वाग्ली र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय दिएर बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अर्थमन्त्री डाक्टर वाग्लेबारे समीक्षा प्रश्न उठे पनि त्यस्तो प्रश्नबारे सरकार किन मौन भन्दै प्रश्न गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बागमती प्रदेश अधिवेशन अस्थायी रूपमा स्थगन गरिएको छ। प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नु परेको रासपा केन्द्रीय निर्वाचन समितिले जनाएको हो। मंगलबारदेखि शुरू भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान 8 बजेसम्म स्थगित गरिएको सो मतपत्र तथा नियम स्थगित गरिएको थियो। मतपत्र तथा नियमावलीमा केही त्रुटि भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको हो। विश्वव्यापी आपूर्ति श्रृङ्खलामा देखिएका चुनौती र रासायनिक मलको उपलब्धतामा आएको ह्रासका बावजुद भारतले नेपाललाई 50,000 मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। नेपाल सरकारको विशेष आग्रहमा सरकार सम्झौता अन्तर्गत पहिलो चरणमा 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल सहुलियत दरमा उपलब्ध गराउन लागि हो। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित 8 वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। 2079 सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो। एमालेको केन्द्रीय सचिवालयले ती प्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपि सहित आयोगलाई जानकारी गराएको थियो। सरकारी निकायको वेबसाइटलाई सबै नागरिकताका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइ सम्बन्धी कठिनाई भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँच मैत्री उपकरण राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश तवाडीले जानकारी दिनुभयो। पेश गरेर गैर नेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा 1 वडाध्यक्ष र वडा सचिव सहित 4 पक्राउ परेका छन्। जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर 4 वडाध्यक्ष र कर्मचारीहरूको मिलोमतोमा गैर कानूनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल राप्रपाले वर्तमान यसलाई पुनः सुन्नुहोस्। राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले वर्तमान सरकारको अन्ध समर्थन वा अन्ध विरोध नगरी नीति व्यवहार र परिणामका आधारमा मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ। महतोको अध्यक्षतामा असार 22 गतेदेखि 4 चलेको पार्टीको कार्यकारिणी समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले सरकारका सकारात्मक प्रयासहरूको स्वागत र जनविरोधी कदमहरूको आलोचना गरेको हो। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 33 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 68% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। आगामी बजेट निर्माणका लागि माडी नगरपालिका ले सुझाव आह्वान, जेठ प्रशान्तभित्र उपलब्ध गराउन आग्रह। माडियाट वैकुण्ठ क्षेत्रमा बुद्ध पार्क निर्माण कार्य जारी। माडियाटमा आरण्य बौद्ध विहारको डिपिआर बनाउन सघाउन माडी नगर प्रमुखले प्रतिबद्धता व्यक्त। चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो तस्विर सामाजिक सञ्जालमा राख्न नपाउने। प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेकोमा। कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादनको शिकार बन्यो रासपा बागमतीको अधिवेशन। र दल त्याग गरेपछि एमालेबाट निर्वाचित 8 अध्यक्षहरूको पद रिक्त। भारतबाट 50,000 मेट्रिक टन मल आउने निषेध। खरिद प्रक्रिया अन्तिम। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिपक्षको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारु। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण, इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित सुसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयक माथि विस्तृत छलफल गरिने र छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशानिर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन गरी बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो। बजेटमाथिको छलफलमा उठेका विषयमा आज अर्थमन्त्री डाक्टर वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेर अवरोध गर्नुभएको थियो। सभामुख अरियालले रोष्ठमा अगाडि उभिएर नाराबाजीसहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभयो। त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। उहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनका लागि रुलिङ गर्न सभामुख अरियालसँग माग गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको बोलीका कारण सिमानामा झन समस्या बढेको बताउँदै सीमा मिचिएको विषयमा हेर्न र बुझ्न सेनालाई सिमानामा पठाउन माग गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रको म्यापिङको काम भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनैतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सन् 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा परराष्ट्र मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाइको सन्दर्भ केही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इङ्गित गर्नुभएको हो। म यही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनालले जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध गर्नुभएको थियो। बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुःखद भएको बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। रासोपा सांसद समीक्षा बाँसकोटाले नियमापत्ति जनाउँदै संसदको गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गर्दै सदनको चिरहरण, मुर्दा लास र मुर्दा शान्ति जस्ता शब्दहरू संसदको मर्यादा विपरीत रहेकाले संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले संसदमा बजेट पेश हुनुपूर्व सूचना सुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी आएको बताउँदै अर्थमन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको बताउनुभयो। समितिका सदस्य नरेन्द्र कुमार केरुङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25,00,000 किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्यामा रहेको बाँकी 16,00,000 भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रुपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रुपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरुजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
6: पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र भएर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले प्रदेशले स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
5: महाशिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्यहरू गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमान्दारिता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरुजु कायम गर्ने पर्वतको महाशिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महाशिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासन तर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढंगले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानूनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनुभयो। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित प्रतिवेदन पेश गरेको छ। नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला भज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
8: 3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाव छ। बिघामा 7 बोरा लाग्छ डिप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
7: त्यस्तै रङ्गेली नगरपालिका 4 का किसान मरुङ बाबु बिश्राले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठुलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
9: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्ले हो, खाद मल दुनियाँ अर्को महँगो छ, खाद मल समयमा पाइँदैन।
7: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
10: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
7: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणी गाउँपालिका 1 को रेगिल खण्ड र पचाल झरना गाउँपालिका 4 को घाटफारी सडक खण्ड अवरुद्ध भएको हो। आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहे पनि झण्डै 3 किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायब उपरेक्षक खिम बहादुर खत्रीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण सुरु गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेका इरानी राडार प्रणालीमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले पनि खाडी क्षेत्रका अमेरिकी सैनिक अखाडाहरूमा आक्रमण गरेको छ। इरानी सेनाले बहराइन, जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण आक्रमण गरेको छ। इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका दुई पाइलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो। यसैबीच इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणको इरानी विदेश मन्त्रालयले कडा निन्दा गरेको छ। स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि अमेरिकाले बुधबार इरानको दक्षिणी क्षेत्रमा क्रूर आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। उत्तरी आयरल्यान्डको वेलफास्ट सहरमा गैराती चकुवा आक्रमणपछि भड्केको हिंसामा घर र कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। नेपाल संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केभी सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन सुरु भएको छ। नेपाली ब्रान्ड ओआरएसले ललितपुरको इमाडोलमा 35 करोडको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालीका प्रमुख तथा गैर आवश्यक नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकारले अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
13: एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी टी20 एसिया कप छनौट होडबाट बाहिरिएको छ। मलेसियाको कुलालामपुर स्थित बायोमास ओभल क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको हो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 74 रनमा समेटियो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रनको योगदान दिन। यस्तै सोनी पाखरिनले 15 तथा सम्झना र सीता राणा मगरले समान 12-12 रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 130 रनको योगफल बनाएको थियो। थाइल्याण्डकी नाना पाट खोन्चा रोइनकाईले अभिजित 62 रनको योगदान दिन। यस्तै फानिता मायाले 26 रन बनाइन् भने चानिदा सुथिर उमाङले 16 तथा कप्तान नारुमय चाइवाईले 8 रन बनाइन्। बलिङ तर्फ नेपालका कविता कुँवर, रुबिना छेत्री र रिया शर्माले समान 1-1 विकेट लिए। यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनौटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसै वर्ष जापानमा हुँदैछ। एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति इन्टर स्कूल अन्डर 16 क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कूल डिएभीले जितेको छ। मुल्तानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा डिएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिको आधारमा 7 विकेटले पराजित गर्दै उपाधि जितेको हो। डिएभीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। वर्षाले प्रभावित खेलमा जितका लागि 70 रनको लक्ष्य पछ्याएको डिएबीले 10.5 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। उपाधिसँगै डिएबीले 150,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले 75,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। काठमाडौँ जिल्ला क्रिकेट संघको आयोजनामा जेठ 19 गतेदेखि शुरू भएको प्रतियोगितामा 24 टोलीको सहभागिता रहेको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 21 मिलिमिटर। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। र दिपायलको अधिकतम 39.4 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा फाट फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25,00,000 किसान आबद्ध। र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण, इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Service Camp. Yamaha Monsoon Service Camp. Export care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
3: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने र प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका, बसन्तपुर, चितवन।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0564-93-495।
8: मोबाइल 98550-64040 र 98550-65260।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्।
1: कांग्रेस महाधिवेशन तयारीमा सदस्यता अध्यावधिक नगर्ने जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने आर्थिक विधेयकमा चलखेलको आरोप भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने यति हो सबै राष्ट्रको हितमा छ।
1: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
3: रियल किसान हो भनेर एकछिनको आइडेन्टिटी पनि हो यो एउटा कुरा हैन।
1: र एसिया कप सपना अधुरै थाइल्यान्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दाभन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मञ्च जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्याभन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्त्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशगजा क्षेत्रमा नेपाल भारत दुवैको जमिन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
0: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
5: प्रधानमन्त्री शाहले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
0: सीमा सम्बन्धी नेपाल इन्डिया बााउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
5: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारतका विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधान

0: प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
1: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
0: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रुलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
2: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने यो इतिहासको तथ्यसित मेल खाँदैन छ, यो मेरो ठुलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेज माथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
3: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भने पाँच छवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसिरहेको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि आउगुजी सुरु भयो।
0: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाखेता लगातार पानी परे पछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सिआइएनसँग भन्नुभयो,
4: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहिँ विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौँ, पानीको आर्द्रता। त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ, अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखाप, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारिदिन्छन्।
0: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
4: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश प्राज विष्टले सिआइएनलाई जानकारी दिनुभयो।
5: अब भविष्यमा किसान जति पनि नेपाल सरकार स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परीक्षा पत्र जारी गरिन्छ, परीक्षा पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएछ जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
0: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
6: सन्तोषी रावल। हुम्लाको दक्षिणी भेग खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
7: स्यालका बोटाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो। खडेरी परिया त भइगयो, हामी त गराउँदै बोल्नु मिल्न हटाइरहेको छ। अहिले हामीहरू क्या गरी पालिने हौ।
6: पानी पर्ने पर्खाइमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सडकमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसुन सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढेको हो।
12: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदनचुली गाउँपालिका दुई अब घरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रुख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ। हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघे त उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
13: अब हामीले चाहिँ पहिल्यै उठाएर विषय चाहिँ यो सडक सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
6: सडक दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नु भयो भने ठुलो न्याय हुन सक्छ
4: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
5: समस्या समाधानका लागि
6: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँ मा साथ मा आईपीटीवी मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा सडक दुर्घटना वर्षेनी बढ्दो चुनौतीका रूपमा देखिए पनि सडक सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन लामो समयदेखि प्रस्तावित सडक सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ ऐन जारी गर्न भएको अलमल र सडक दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा राष्ट्रपति का सांसद आशिष गजुरेलसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नु भएको छ
10: फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले
11: सभापति भएपछि
10: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने निर्देशन दिने समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ
11: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यस कारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ
10: त्यो छैन होइन अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन
11: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो हुने हो कि भन्ने
10: अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने अब सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आऊ र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो अनुभव छ काम गर्ने क्षमता छ त्यही भएर नै जिताएर पठाउनु भएको हो
11: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्
10: त्यसपछि भएको छैन प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन
11: त्यसो भए अब यो जुन सडक पूर्वाधार र दुर्घटना जुन बढिरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त अब तपाईँ सांसदको रूपमा समितिको सभापतिको रूपमा यसबारेमा केही
10: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सडक सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ त्यसमा अब हामीले पनि धेरै इनपुट दियौँ त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौँ त्यो
11: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु
10: अब सडक सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिच्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्त्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सडक सुरक्षा परिषदको गठन हो किनभने
11: यसले के गर्छ
10: किनभने एउटा आजको दिनमा हेर्नुभन्दा 24 घन्टा सडक सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन् सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सडक सुरक्षाको जिम्मेवारी लिन्छ 24 घन्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सडक सुरक्षा ऐन ड्राफ्ट भइराखेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सडक सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको
11: अहिले पनि अब बाटोघाटोमा हेऱ्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद नै भयो भने के हुन्छ परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ
10: अब मेन सडक सुरक्षा हेर्ने चाहिँ सडक सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ होइन सडक बनाउने चाहिँ जिम्मेवारी चाहिँ सडक विभागकै हुन्छ तर अब सडक सुरक्षा परिषदले चाहिँ यो सडकको स्तर यो हुनुपर्छ यसको सडक सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमान्ड कसले गर्छ भन्दा सडक सुरक्षा परिषदले गर्छ आज तपाईँले हेर्नुभयो भनेदेखि सडकको निर्माण पनि सडक विभागले गर्छ त्यसको स्तर पनि सडक विभागले नै चाहिँ निर्धारण गर्छ र सडक सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सडक सुरक्षा परिषदले के गर्छ भन्दा यो सडक त बन्यो तर सडक सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सडक सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
11: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
10: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखेका छौँ नि हामी सबै सामान्य प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नुभएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त सडक सुरक्षा ऐन आउँदैमा सडक सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सडकमा चाहिँ मान्छे मृत्यु हुने दुर्घटना जिरो हुने त होइन यो निकायले काम गरेपछि यो निकायले चाहिँ प्रभावकारी ढङ्गले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ दुर्घटना कम चाहिँ घाइते कम हुन्छ मृत्यु सडक दुर्घटनामा मृत्यु कम हुन्छ
11: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
10: सबै हो सडक दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या त्यो सिस्टममा के पर्छ भन्दा सडक पूर्वाधार पर्यो सवारी साधन पर्यो सडक प्रयोगकर्ता पर्यो सडक प्रयोगकर्तामा चालक सहचालक मोटरसाइकल चालक ट्याक्सी चालक पैदल यात्री साइकल चालक होइन व्हील चेयर चालक सबै पर्यो नि त त्यो भयो अनि नियम कानुन चाहिँ स्पष्ट नहुनु र नियम कानुन फितलो हुनु जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु यी त सडक सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा
11: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्नु खोज्नु भएको केही छ
10: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ ऊ 24 घन्टा त्यसको लागि अलर्ट भएर बस्छ
9: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति दस गजा क्षेत्रमा नेपाल भारत दुवैको जमिन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढिरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाब, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध,
0: विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्ता पक्षको नियमापत्ति, श्रम संस्कृति पार्टीको नाराबाजीपछि बजेटमाथिको छलफल सुरु,
1: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट निवेदनमाथिको सुनवाई हेर्दा हेर्दैमा,
0: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लङ्घन भएको आरोप,
1: र इन्फामाथि फेरि निलम्बनको खतरा, फिफा र एएफसीले राखे प्रसंग बागे लिखित स्पष्टीकरण।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको जवाब दिनुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिनुभएको थियो। सो अभिव्यक्तिको विरोधमा विपक्षी दलले संघीय संसदका दुवै सदन चल्न दिएका थिएनन्। लामो रस्सा कसेपछि विपक्षी दलले आज प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनाललाई बोल्न दिएका हुन्। हिजो बोल्न नपाएका परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रसर बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भन्दै बचाव गर्नुभएको छ।
3: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिको आशयबारे सोही दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत स्पष्ट पारेको उल्लेख गर्दै उहाँले सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न दुवै देशका सरकार तत्पर रहेको बताउनुभयो। भारतसँगको सीमा विवाद सुल्झाउन प्रधानमन्त्रीले इङ्ल्यान्डसँग पनि कुरा भइरहेको बताएपछि तेस्रो पक्षलाई तानिएको भन्दै आलोचना भइरहेको छ। परराष्ट्र मन्त्री खनालले त्यसबारे पनि प्रस्ट्याउने प्रयास गर्नुभयो।
3: सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री रेफरेन्स मटेरियल्सहरू केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इङ्गित गर्नुभएको हो।
0: मन्त्री खनालले नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्य समूह ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक आगामी अगस्तमा आयोजना गरिएको जानकारी पनि गराउनुभयो। उहाँका अनुसार नेपाल भारत बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय बनाइएको छ। उहाँले नेपाल भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना र पुनर्निर्माणको काम अघि बढिरहेको पनि बताउनुभयो। उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टा छुट्टी टोली परिचालन गरिएको बताउनु भयो। त्यस क्रममा उहाँले आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराउनु भएको थियो।
1: परराष्ट्र मन्त्रीपछि बोलेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रूलिङ गर्न र सीमा सम्बन्धी उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्ने सत्ता पक्षका सांसदहरूको भूमिका देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ।
4: जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राष्ट्रपाका माननीय सदस्यज्यूहरूले जो मेरो व्यक्तिगत चिन्जानको पनि हुनुहुन्छ, मेरो अत्यन्तै धेरै आदरणीय पनि हुनुहुन्छ, मेरो समकालीन साथीहरू हुनुहुन्छ, उमेरले सानो होला बुद्धिले धेरै ठुलोहरू हुनुहुन्छ, समर्थनमा ठोक्नु भएको त्यो टेबलको ड्याङ ड्याङ ड्याङ त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु सभा महोदय, माफ पाउँ सभा महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो, त्यो म दुःख व्यक्त गर्दछु।
1: त्यति मात्र होइन, आङदेम्बेले सरकारको नीति कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री संसदबाट हिँडेको, प्रधानमन्त्रीलाई बढुवाका लागि म्यासेज पठाउँदा बिना पक्राउ पुर्जी कर्मचारी पक्राउ परेको र सामाजिक सञ्जालमा मजाक उडाएको गृहमन्त्री सुदन गुरुङलाई सरकारी छानबिन समिति बनाएर चोख्याएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री बालिनमाथि मात्र होइन, उहाँले रासोपा सभापति रवि लामिछानेको अहिलेको भूमिकामाथि पनि प्रश्न उठाउनु भएको छ। पहिले टिभीमा कार्यक्रम चलाउँदा करका दर हेरफेर गरेका अर्थमन्त्रीमाथि आगो ओकल्नेहरू अहिले बरफ किन, आङदेम्बेको प्रश्न थियो।
4: सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन।
1: भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ सीमाको कुरा नगरेको तर नेपाल फर्केर ढोल बजाएर समस्या समाधान नहुने भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रासोपाका तत्कालीन महासचिव मुकुल ढकालले लगाएको आरोप अहिले मिलेको दावी गर्नुभएको छ।
5: कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनको निम्ति म जे पनि गर्न तयार छु, जे पनि सम्झौता गर्न तयार छु, यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदिनु पर्यो, त्यो जिम्मेवारी मलाई दिएका थिए भन्ने मुकुल ढकालको त्यो खुलासा त अहिले पनि चाहिँ इतिहासका पानाहरूमा चाहिँ पल्टाएर हामीले हेर्ने हो भने हामी त्यो भेट्टाउन सक्छौँ। त्यो बिन्दुलाई अहिलेको यो बिन्दुसित जोड्ने हो भने चाहिँ हामी यो सङ्कटको स्रोतहरू चाहिँ बुझ्न सक्छौँ। फेरि
1: बादलले अहिलेको नेपालको राजनीतिक संघर्ष पाकिस्तानी मोडलतिर उन्मुख रहेको, रासोपाकै एक सांसदको आशंक रहेकोतर्फ ध्यान आकर्षण गराउनु भएको छ।
5: नेपाल कतै पाकिस्तानी मोडलतिर त उन्मुख छैन, नेपालको शासन व्यवस्था, नेपालका शासकहरूको चाहिँ कार्यशैली कतै त्यो दिशातिर उन्मुख त छैन भन्ने गम्भीर आशंका स्वयं रासोपाका सांसदले पनि उठाउनु भएको छ।
1: नेकपा र राप्रपाका सांसद बोलेपछि सभामुख डोलप्रसाद अड्यालले संसदको कार्यसूची अघि बढाउन खोज्दा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्नकै लागि नाराबाजी गरेका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिना अनुमति उठेर लगातार बोलेपछि सभामुखले बोल्न नदिएरै कार्यसूची अघि बढाउनु भएको थियो। ओइलमा पुगेर केही बेर नाराबाजी गरेपछि मात्रै सभामुखले साम्पाङलाई बोल्न दिनुभएको थियो। विपक्षी दलका सांसदको अभिव्यक्तिमा सत्ता पक्षका सांसदले नियमापत्ति जनाएका थिए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रिमा विश्वकर्माले साम्पाङको शैली बारे सदनको ध्यान आकर्षण गराउनु भएको थियो।
6: प्रतिनिधि सभा नियमावलीको 21 कमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखको ध्यान आकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इसारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ, अशिष्ट अश्लील अपमानजनक आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति जाति धर्म भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्षी दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लङ्घन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
1: त्यस्तै कांग्रेस संसदीय दलका नेता आङदिम्बेकको अभिव्यक्तिमा रासोपाकी अर्की सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउनु भएको थियो।
7: यहाँ हामी सदनको चिरहरण गरेको हेर्न आएको होइन। 35 वर्षदेखि बेथितीको बोझ बोकेर नागरिकको चिरहरण भएको चाहिँ हामी मेटाउन आएको हो। त्यही भएर म भन्न चाहन्छु सम्माननीय सभामुख महोदय, संसदको चिरहरण भन्ने शब्द र विपक्ष सत्ता पक्षका 182 जना सांसदलाई जुन मुर्दा शान्ति भनेर मुर्दाको स्वरूप दिएको छ, यो आपत्तिजनक छ, यो रेकर्डबाट हटाइयोस् भन्न चाहन्छु।
0: नेपाल परिवेशमा बजेट माथिको छलफलमा विपक्षी दलको आक्रोश लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम,
9: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल सुरु भएको छ। आजको बैठकमा 7 जना सांसदले धारणा राखेका छन्। नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले 35 वर्षसम्म देशमा केही भएन भन्ने रासोपाका सांसदहरूको भाष्य गलत भएको दावी गर्नुभयो। 2008 सालको पहिलो बजेट र वर्तमान बजेटको आकार बीच तुलना गर्दै विगतको योगदानलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो।
11: 2008 सालबाट प्रारम्भ भएको हाम्रो बजेटको इतिहासमा यसपटक हामीले हाम्रा विद्वान अर्थमन्त्रीज्यूबाट ती सबै जनताहरूलाई समय सापेक्ष रूपमा सम्बोधन होला भन्ने हामीले अपेक्षा गरेका थियौँ। अत्यन्तै प्रचण्ड रूपमा प्राप्त भएको बहुमतलाई जनताको पक्षमा सदुपयोग होला भन्ने हामीले आशा गरेका थियौँ, अपेक्षा गरेका थियौँ, तर अपेक्षित रूपबाट त्यो हुन सकेन।
1: नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद पुष्पराज कण्डेलले बजेटको आकार ठूलो देखिए पनि स्रोत अनिश्चित नरहेको बताउनुभयो। धेरैजसो राजस्व स्रोत अप्रत्यक्ष करमा जोडिएकाले यो बजेटले सर्वसाधारणहरूलाई मारमा पार्ने भन्दै प्रतिगामी बजेटको संज्ञा दिनुभयो।
12: मूलत अप्रत्यक्ष करमा जोड दिएको छ यो बजेट, त्यसमा पनि मूल्य वृद्धि करमा नै जोड दिएको छ र प्रत्यक्ष कर र त्यसमा पनि आयकरको भार कम गर्ने सोच देखिन्छ। अप्रत्यक्ष कर आफै प्रतिगामी कर हो, जसको मूल भार जन समाजका तल्लो वर्गका मानिसहरूले वहन गर्नुपर्ने हुन्छ। अप्रत्यक्ष करबाट उठेको रकम समाजको तल्लो वर्गमा पुर्याउने हिसाबले खर्च गर्ने काम भएमा त्यसलाई केही रिकभर गर्न सकिन्छ, कर न्याय प्राप्त गर्न सकिन्छ, तर यो बजेटले त्यतातर्फ पनि ध्यान दिएको देखिँदैन।
1: त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सीमा क्षेत्रमा बजेट प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो। सांसद राईले भौगोलिक समावेशिताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो।
13: सरकारसम्मले सीमा क्षेत्रमा सबैभन्दा बढी बजेटहरू लानु पर्यो। त्यहाँ कम्तीमा त कालो पानी लेपुले र लिपियाधुरको हामी कुरा गर्छौँ, त्यहाँ तपाईँको यस्तो अवस्था छ, हामीले त पुलै निर्माण गर्छौँ त्यहाँनिर, यहाँलाई थाहै छ। त्यसै कारणले गर्दाखेरि हामीले लाने बजेटहरूमा कम्तीमा जहाँ जहाँ सीमा क्षेत्र छ त्यहाँ बढीभन्दा बढी बजेट खनाएर त्यहाँ तपाईँको सबैको आधारभूत आवश्यकताहरू बाटोघाटहरू राम्रो बनाइदिनुपर्छ। र फेरि भन्न चाहन्छु, हिमालय पहाडलाई कहिले पनि नहेपियोस्, सहर केन्द्रित बजेट नल्याइयोस्। हस्, धन्यवाद।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद लिमा अधिकारीले विगतको तुलनामा यसपटकको बजेट निकै रूपान्तरणकारी रहेको दावी गर्नुभयो।
14: अर्थतन्त्रको समग्र समस्याहरूलाई स्थायी रूपमै समाधान गर्नका लागि एउटा गहिरो सर्जिकल अपरेसनका रूपमा यो बजेट आएको छ। यसले नेपालको अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र होइन कि शासकीय सुधारको पनि पुनर्संरचनाको लय समातेको मैले अनुभूत गरेको छु।
1: रासोपाकी अर्का सांसद विपिन आचार्यले यो सरकारले एआई प्रविधिबारे ल्याएको नयाँ नीति प्रशंसनीय रहेको बताउनुभयो।
0: रासोपाकै अहिले महाधिवेशनको तयारी पूर्व प्रदेशको अधिवेशन चलिरहेको छ। आज कोशी प्रदेश अधिवेशनमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइँदैछ, जहाँ छजनाको सभापतिमा दाबी छ भने सदस्यका लागि 76 जनाको दाबी रहेको छ। हिजो सुरु गरिएको बागमती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियामा प्रवेश गरेर स्थगित भएको छ। भोलिका लागि घोषणा भएको मधेस प्रदेशको अधिवेशन निर्धारित अवधि अगावै हिजो अनिश्चितकालका लागि स्थगित गरिएको थियो। केन्द्रीय समितिको निर्णयअनुसार 29 गते गण्डकी प्रदेश अधिवेशन, 30 गते लुम्बिनी प्रदेश अधिवेशन, 31 गते कर्णाली प्रदेश अधिवेशन र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुनेछ। त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुनेछ।
1: सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरिएको छ। आयोगले 2063 सालदेखि 2082 चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल सेवानिवृत्त भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिएको थियो। तर सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगले निर्धक्क र निष्पक्षी भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुसबु ओलीले संसदमा बोलेकै भरमा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुदन गुरुङले छानबिन गरेर कारवाही गर्ने आश्वासन दिनुभएको छ। आजको बैठकमै ओलीलाई भेटेर गृहमन्त्री गुरुङले दोषीमाथि कारवाही अघि बढाउने भन्दै प्रक्रियामा जान आग्रह गर्नुभएको थियो।
1: सर्वोच्च अदालतले सिराहामा परीक्षामा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता अनिल कुमार शाह लगायतले दायर गरेको रिटमा आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सुनवाई गर्दै यो आदेश गरेको हो। जिल्ला प्रशासन कार्यालय सिराहाको 2082 वैशाख 13 गतेको सूचनाका आधारमा परीक्षा हलभित्र भेटिएका मोबाइल र त्यसको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न र नगराउन अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ। रिटर्न निवेदकको तर्फबाट अधिवक्ताहरू विकास यादव र अनिल कुमार शाहले बहस गरेका थिए। बहसपछि अदालतले सुविधा र सन्तुलनको दृष्टिले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म ती सामग्री नष्ट गर्न नहुने ठहर गरेको छ। यो विषयमा 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश समेत जारी गरेको छ। त्यस्तै सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनका लागि स्वीकृत भन्दा बढी संख्यामा सैया सञ्चालन गरेर सेवा दिएका देशभरका 11 ठूला निजी मेडिकल कलेज तथा अस्पतालहरूलाई जरिवाना गराएको छ जरिवाना तिर्नेहरूमा देशका सबैभन्दा धेरै बिरामी सेवा लिन जाने निजी मेडिकल कलेज अस्पताल रहेका छन् यसमा काठमाडौँ मेडिकल कलेजदेखि मेडिसिटी अस्पतालसम्म रहेका छन्
3: वीर अस्पतालमा कार्यरत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतका रेजिडेन्ट डाक्टरहरूले वैशाख महिनाको निर्वाह भत्ता नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले आज विज्ञप्ति जारी गर्दै प्रशासनलाई 72 घन्टाको अल्टिमेटम दिएको छ उक्त समयभित्र आफ्नो माग पुरा नभए आन्दोलन गर्ने उनीहरूको चेतावनी छ
4: स्वास्थ्य बिमा मार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो
3: पछिल्लो केही हप्ता यता बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ हालसम्म 53,750 कुखुरा नष्ट गरिएका छन् प्रभावित 10 जिल्लामा 72 फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएको हो
4: मिलेनियम च्यालेन्ज अकाउन्ट एमसिए नेपालले 2 नयाँ सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ एमसिए नेपाल विकास समितिले आज मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेसन र नयाँ दमौली सब स्टेसन तथा 297 किलोमिटर लामो जलविद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको हो
3: लगातार 4 कारोबार दिन घटेको नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ नेप्से 2.57 अङ्कले बढेर 2736 बिन्दुमा कायम भएको छ आज 4,29,74,00,000 रुपियाँको कारोबार भयो बजार बढ्दा 127 कम्पनीको सेयर मूल्य बढ्यो 134 कम्पनीको सेयर मूल्य घट्दा 10 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि आक्रमण भएको भन्दै अमेरिकी सैन्य कारवाहीको कडा निन्दा गरेको छ इरानी विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा स्टेट अफ होर्मुज क्षेत्रमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनापछि संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा सैन्य आक्रमण गरेको आरोप लगाएको छ अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानून तथा इरानको राष्ट्रिय सार्वभौमिकताको खुला उल्लङ्घन गरेको इरानको आरोप छ त्यसको प्रतिक्रिया स्वरूप इरानी सशस्त्र बलले आत्मरक्षाको अधिकार प्रयोग गर्दै मध्य पूर्व स्थित अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी जवाफी कारवाही गरेको जनाएको छ इरानले क्षेत्रीय देशहरूलाई आफ्नो भूमि र सैन्य सुविधा इरान विरुद्धका आक्रमणकारी गतिविधि तथा संगठित अपराधका लागि प्रयोग हुन नदिन आग्रह गर्दै भविष्यमा त्यस्ता गतिविधि दोहोरिएमा जवाफी कदम चालिने चेतावनी दिएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासङ्घ एएफसीले राष्ट्रिय खेलकुद परिषद राखे प्रसङ्ग इन्फा सम्बन्धी विवादमा लिखित स्पष्टीकरण माग गरेको छ फिफा र एएफसीले राखेपलाई भोलिसम्म जवाब दिन आग्रह गर्दै आवश्यक आश्वासन प्राप्त नभए एन्फामाथि पुनः निलम्बनको कारवाही अघि बढाउने चेतावनी दिएका छन् फिफा र एएफसीले एन्फाका महासचिवलाई पठाएको पत्रमा राखेपले गत मे 15 पठाएको पत्रबारे उल्लेख गर्दै एन्फामाथि लगाइएको निलम्बन फुकुवा गरिएको विषयलाई स्वागत गरेका छन् तर राखेपले गत मार्च 25 गरेको निर्णयका अन्य प्रावधानहरू अझै पूर्ण रूपमा खारेज नभएको भन्दै दुवै संस्थाले चिन्ता व्यक्त गरेका छन्
4: नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ आज मलेसियामा भएको क्वार्टर फाइनलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भएको हो थाइल्यान्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो
3: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सेङ्गेरी आइसिसी टी20 आई अलराउन्डरको वरियतामा चौथो स्थानमा उक्लिएका छन्। आइसिसीले आज जारी गरेको नयाँ वरियता अनुसार दिपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अङ्क पनि हालसम्मकै उत्कृष्ट 256 पुगेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेलले पनि आइसिसी टी20 अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा 6 स्थानको छलाङ मार्दै 60 स्थानमा पुगेका छन्। हालै सम्पन्न एसियाली खेलकुद छनौटमा भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेका हुन्। अब विश्वकप फुटबलको प्रसङ्ग।
5: विश्वकप फुटबल विशेष।
6: विश्वकप फुटबलको महासंग्राम भोलि राति हजारौं दर्शकको उपस्थितिका बीच सुरु हुँदैछ। उद्घाटन खेल भोलि राति नेपाली समय अनुसार 12:15 सुरु हुँदैछ। मेक्सिकोमा हुने उद्घाटन खेलका लागि विश्वभरका खेल प्रेमी त्यहाँ पुगेका छन्। अर्को खेल पर्सि बिहान 7:45 मेक्सिकोमै कोरिया गणतन्त्र र चेकिया बीच हुनेछ। यसपटक तीन देशमा विश्वकपका बाँकी खेलहरू हुँदैछन्। यसपटकको विश्वकपलाई मर्यादित बनाउन विश्व फुटबलको सर्वोच्च संस्था फिफाले केही महत्त्वपूर्ण नयाँ नियम लागू गर्दैछ। नयाँ नियमअनुसार खेलका क्रममा झडप वा विवादको अवस्था सिर्जना हुँदा खेलाडीले आफ्नो मुख छोप्न पाउने छैनन्। यदि कुनै खेलाडीले त्यस्तो अवस्थामा मुख छोपेको पाइएमा रेफ्रीले सिधै रातो कार्ड देखाउन सक्नेछन्। यसले भेदभावपूर्ण टिप्पणी वा अनुचित व्यवहार लुकाउने सम्भावना कम गर्ने विश्वास फिफाले लिएको छ। त्यस्तै रेफ्रीको निर्णयको विरोधमा सामूहिक रूपमा मैदान छाड्ने वा अन्य खेलाडीलाई मैदान छाड्न उक्साउने कार्यलाई पनि कडाईका साथ नियन्त्रण गरिनेछ। यस्तो अवस्थामा खेलाडी वा टोलीका अफिसियललाई रातो कार्ड देखाइनेछ भने खेल नै प्रभावित भए सम्बन्धित टोलीले खेल गुमाउन सक्नेछ। यसपटक भिडियो असिस्टेन्ट रेफ्री अर्थात् भिएआरको भूमिका पनि थप विस्तार गरिएको छ। अब स्पष्ट रूपमा गलत दोस्रो पहिलो कार्ड, गलत खेलाडीलाई कार्ड दिइएको अवस्था तथा गलत रूपमा प्रदान गरिएको कर्नर किकको निर्णयमा समेत भिएआरले हस्तक्षेप गर्न सक्नेछ। समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न पनि नयाँ व्यवस्था गरिएको छ। गोलरक्षकले बल अनावश्यक रूपमा धेरै समय समातेर राखे वा खेल सुरु गर्न ढिलाइ गरे रेफ्रीले 5 सेकेन्डको काउन्ट डाउन सुरु गर्नेछन्। समयभित्र बल रिलिज नभए विपक्षी टोलीलाई कर्नर किक प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। थ्रो इनमा ढिलाइ गरे पनि बल विपक्षी टोलीलाई दिन सकिनेछ। खेलाडी परिवर्तनका क्रममा पनि नयाँ समय सीमा तोकिएको छ। प्रतिस्थापन गरिएका खेलाडीले 10 सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ, अन्यथा मैदान प्रवेश गर्न लागेको खेलाडीले 1 मिनट कुर्नुपर्ने हुन सक्छ। घाइते खेलाडीको उपचार सम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ। मेडिकल स्टाफले मैदानमै उपचार गरेपछि अधिकांश अवस्थामा ती खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा 1 मिनट मैदान बाहिर बस्नुपर्नेछ। यसले चोटको बहानामा समय खेर फाल्ने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ। फिफाले यी नियमहरूले खेललाई अझ व्यवस्थित, निष्पक्ष र दर्शक मैत्री बनाउने विश्वास व्यक्त गरेको छ। विश्वकप 2026मा 48 टोली सहभागी हुँदैछन् र कुल 104 खेल खेलाइनेछ। नयाँ ढाँचा र नयाँ नियम सहितको यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने अपेक्षा गरिएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको जवाफ, विपक्षी दलका नेताले बोलेसँगै खुल्यो सदनको अवरोध,
3: विपक्षी दलका सांसदको अभिव्यक्तिमा पनि सत्ता पक्षको नियम आपत्ति, श्रम संस्कृति पार्टीको नाराबाजीपछि बजेट माथिको छलफल सुरु,
4: परीक्षामा जफत गरिएका मोबाइल फोन नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश, ट्रेड युनियन खारेज गर्ने रिट

0: छुट्टै नाम र पहिचान बनाएको वैदिक आयुर्वेद सेवा प्रणाली। नमस्कार, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा कस्तुरी बिनाको खोजीमा भौतारीय जस्तै गरी विभिन्न उपचार पद्धतिबाट थकित भई भौतारिनीहरूका लागि वैदिक आयुर्वेद सेवा प्रणालीको आयुर्वेदको बाटो कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आयुर्वेद योग स्वास्थ्य जीवन शैलीबाट बिरामीहरूको उपचारमा प्राप्त भएको सफलताको कथा यहाँहरूमाझ प्रस्तुत गर्ने गर्छौँ। आज पनि हामीसँग यस्तै एउटा सफलताको कथा छ, धरान बाह्र इटहरेकी सुलोचनाको। दशौं वर्षदेखि सुलोचना घोडा दुख्ने समस्याबाट पीडित हुनुहुन्थ्यो। देशका नाम चलेका अस्पतालहरू जाँदा अपरेसनको कुनै विकल्प नरहेको र 30 वर्षपछि के हुन्छ भन्ने कुरा नै थाहा नहुने जानकारी पाएपछि के गर्ने के नगर्ने अन्यलमा पर्नुभयो।
1: मेरो समस्या भनेको चाहिँ मेरो घोडा एकदम दुख्ने, सोला हान्ने क्या घोडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु। अनि मैले ल अब त्यो कसैको त अब सक्सेस, सबैको सक्सेसै हुन्छ भन्ने पनि छैन।
0: घर परिवार इष्टमित्र सबैको सल्लाह विपरीत सुलोचना आफ्नो उपचार अब आयुर्वेद पद्धतिबाट गर्ने निर्णय गर्नुभयो। जुन निर्णय आफ्नो परिवारले राम्रो होला त जडीबुटीले के गर्न सक्ला र भन्ने प्रश्न गर्नुहुन्थ्यो।
1: जडीबुटीले कहाँ हुन्छ भनेर अब घरमा पनि अरूले अब पत्याउँदैन थिए नि त, अनि मैले अब आफै जान्छु एकपटक चाहिँ अब लिन्छु भने अब नभन्दै राम्रै भइरहेछ होइन।
0: जब वैदिक आयुर्वेद सेवा प्रणालीबाट डाक्टरको सल्लाह अनुसार उहाँ आफ्नो जीवनशैलीमा परिवर्तन गरे सँगसँगै आयुर्वेदिक औषधिको सेवन गर्नुभयो। सेवन गरेको केवल 21 दिनमा नै उहाँले आफ्नो घुँडाको दुखाइमा कमी र शरीरमा एक प्रकारको फुर्तिलोपन अनुभव गर्नुभयो।
1: डाक्टरको सल्लाह अनुसार औषधि दिनुभयो अनि आज 22 दिन भयो, 21 दिन भएछ औषधि खाएको। 21 दिनमा मलाई धेरै
0: आफू लगायत वैदिक आयुर्वेद सेवा प्रणालीबाट आयुर्वेदिक औषधि सेवन गरेका सबै बिरामीहरूको रोगको उपचारमा आएको सकारात्मक परिवर्तन, परिवर्तनमा खुसी सुलोचना, घुँडा दुखाइको औषधि सेवन गर्दा एउटै औषधिले लामो समयसम्म आफूमा रहेको कब्जियत निको हुँदा दङ्ग हुनुहुन्छ।
1: अहिले औषधि खाँदा मलाई कन्स्टिपेसन पनि एकदमै ठिक भयो, यो घुँडा दुख्ने समस्या पनि, त्यसपछि भर्याङमा चढ्न नहुने, दुख्ने, सोला हान्ने, घोच्ने, अहिले त अहिले चढ्छु।
0: अन्य उपचार पद्धतिबाट निको हुन नसकेका रोगको उपचारका लागि आयुर्वेद सेवा प्रणालीलाई प्राथमिकता दिई आयुर्वेद उपचार पद्धतिलाई विकल्प नभई मुख्य उपचार पद्धति बनाउन र लामो समयसम्म रोग पालेर बस्नुभन्दा एकपटक आयुर्वेद उपचार पद्धतिको भर पर्नका लागि सुलोचना सबैमा आग्रह गर्नुहुन्छ।
1: अरूलाई पनि यसरी आउनु होला, आफ्नो जीवनदेखि हार खाएर नबस्नु होला। अब सबैतिर हस्पिटलहरूबाट पनि अब एकजना यहाँ बहिनी यहीँ आइराख्नु भएको छ, उहाँलाई कस्तो एकदम जीवै हलचल गर्न नसक्ने, उहाँले अब यहाँ धेरै राम्रो, अहिले त अलिअलि हिँड्न पनि थालिसक्नु भएछ, उहाँ जीवै नचल्ने, उहाँको त पुरै अहिले धेरै राम्रो भएछ उहाँको। अनि अब रोग पालेर बस्नुभन्दा एकपटक अब डक्टरहरूले अब सक्दिन नसकेको लाई पनि यहाँ आउँदा धेरै राम्रो हुँदो रहेछ भन्ने कुरो मैले त्यो बुझेँ, देखेँ होइन, आफूले पनि अनुभव गरेँ।
0: धरानकी सुलोचनाको यो सफलताको कथा त एक प्रतिनिधि पात्र मात्र हो। वैदिक आयुर्वेद सेवा प्रणालीले स्वास्थ्य जीवनशैली, योग र आयुर्वेदको माध्यमबाट विभिन्न दीर्घ रोगीहरू जसले आफ्नो जीवनमा खुसीको अब कल्पना नै गर्न सक्दिन भन्ने गर्नुहुन्थ्यो, उहाँहरूको जीवनमा ल्याएको सफलता र ओठमा ल्याएको मुस्कानका उदाहरणहरू धेरै छन्। हवस् त, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034, चाङ्ला चोक कृतिपुर काठमाडौँ 98512409034।

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण। भन्छन्,
1: आफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ? र अमेरिका र इरानद्वारा एक अर्का विरुद्ध थप कारवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी सञ्चार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वासिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्धविरामको बारम्बार उल्लङ्घनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको साइडन सहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लडाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनोनको राजधानी बेरुतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसङ्घका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लङ्घनको जाँचका लागि एउटा मिसन केही समयमा नै लेबनोन पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सिमानामा शङ्कास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उताउल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 र 2 कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरुद्ध लडिरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजुद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेसनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
1: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफआफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
1: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इङ्गित गर्नुभएको हो।
0: परराष्ट्र मन्त्रीको प्रष्टीकरणपछि आफ्नो धारणा राखेका नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज अङदेम्बेले प्रधानमन्त्रीको भनाइमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
3: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, संवेदनशील छ।
0: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण प्रति विमति प्रकट गरे।
4: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
0: त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी सुरुमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौँ।
5: गभर्मेन्टले एउटा राइट साइडमा ल्याउन ठुलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठुलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिने हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन 1 लाख खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने,
6: यो चाहिँ भनिएको छ
5: एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कनले पनि मिलेन, न्याय सङ्कट पनि भएर त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला पुराना कर्मचारी, वा कर्मचारीको संख्या बढी भएर त्यसलाई आँट्नु पर्यो होला। त्यसका उपायहरू भने 2-3 वटा हुन सक्छन्। दरबन्दी फ्रिज गर्ने एउटा झन् दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा पछाड कोइरालाले गरिसक्या हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 मा 60 मा 58 मा झारेर 30 वर्ष, त्यो बेला पर्खा सिस्टम थियो, पर्खा सिस्टममा पनि 2-3 जना कर्मचारी अवकाश दिएर
6: अहिले त एकै पटक लगभग 10,000 कर्मचारीले अवकाश लिँदा त्यसले सिस्टममा
5: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई
6: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
5: कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमै गुणाले उनीहरूलाई बाँधेर राख्ने छोडेर दिने बरू करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन। गुरुजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
6: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
5: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
6: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
5: कर्मचारी बढी भए हटाउनै पर्छ त? अब त्यसको लागि उपाय भनि तपाईँले कर्मचारी हटाउनु पर्छ, त्यसको लागि सोसली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोले नर्सको।
0: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कारवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईँको मैदानमा पराजय बेहोरे को बताएका थिए। खाडीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रतिपक्षीको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने, परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद आषाढ मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण। इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। समाचार अब विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गर्ने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नागरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा स्वधान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकोले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ। सभाको आजको बैठकमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नु भएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराव गरेर नाराबाजी गर्नुभएको थियो। सभामुख डोल प्रसाद अरियालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराव गरेर नाराबाजी गरेर अवरुद्ध गर्नुभएको थियो। सभामुख अरियालले रोस्टम अगाडि उभिएर नाराबाजी सहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभएको थियो। त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। उहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती बोलेको भन्दै सदनमा बोलाउनका लागि रुलिङ गर्न सभामुख अरियालसँग माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ 28 गते बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बाउन्ड्रिङ वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिक रहेको भन्नुहुँदै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गर्ने बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाइको सन्दर्भ केही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इङ्गित गर्नुभएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिएपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाब परराष्ट्र मन्त्री शिशिर खनालले दिएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। काङ्ग्रेस संसदीय दलका नेता आङदम्बेले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भने झैँ गरी बोलेको र आफैले बोलेको अभिव्यक्तिमा प्रश्न उठे पनि संसदमा नआएका कारण संसद बन्धक बन्न पुगेको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नामिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिनुभयो। नेता थापाले परराष्ट्र मन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको संघर्ष भिन्न तरिकाले जारी राख्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश कुमार हमालले राष्ट्रियता राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभ्नुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रयोग गरेको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएका थिए। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्यय अनुमानको बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको प्रष्ट पार्नुभयो। बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी आएको बताउँदै मन्त्री वाग्लेको जवाबबाट धेरै विषय प्रष्ट भएको जनाउनु भएको थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद अषाढ मसान्त सम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्नुहुँदै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढङ्गले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मध्य प्रदेश सभाको अवरुद्ध बैठक शुरू भएपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल शुरू भएको छ। प्रदेश सभाका सभामुख राम आशिष यादवको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा सहमति भएपछि प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल शुरू भएको हो। यसअघि प्रदेश सभाको बैठकको शुरूमा सम्बोधन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विपक्षी दलबाट आएको गुनासोप्रति सरकारको ध्यान आकर्षण भएको बताउनु भएको थियो। प्रदेश सरकारले जेठ 15 गते नीति तथा कार्यक्रम ल्याएको भए पनि छलफलमा विपक्षी दलका सदस्यहरूले अवरुद्ध गर्दै आएका थिए। सर्वोच्च अदालतले ट्रेड युनियन खारिज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नाहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग 30 लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा 4 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका 29 वर्षीय सुमन शाही, रामेछापका 47 वर्षीय वेद बहादुर सुनवार, झापाका 45 वर्षीय अनिल अग्रवाल र तनहुका 37 वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण शुरू गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले हुमरुज जलमार्ग नजिक रहेका इरानी रडार प्रणालीमा आक्रमण गरेको हो। यसैबीच इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणको इरानी विदेश मन्त्रालयले कडा निन्दा गरेको छ। स्ट्रेट अफ होर्मुजमा सोमवार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि अमेरिकाले बुधवार इरानको दक्षिणी क्षेत्रमा क्रूर आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार।
5: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेसन र नयाँ दमौली सब स्टेसन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केभी सब स्टेसन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
6: एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी टी20 एसिया कप छनौट होडबाट बाहिरिएको छ। मलेसियाको कुलालामपुर स्थित बायोमास ओभल क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भएको हो। थाइल्यान्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 74 रनमा समेटियो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रनको योगदान दिइन्। यस्तै सोनी पाखरिनले 15 तथा सम्झना खड्का र सीता राणा मगरले समान 12-12 रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 130 रनको योगफल बनाएको थियो। थाइल्यान्डकी नाना पाट खोन्छा रोइनकाईले अभिजित 62 रनको योगदान दिन। यस्तै फानिता मायाले 26 रन बनाइन् भने चानिदा सुथी रुमाङले 16 तथा कप्तान नारुमय चाइवाईले 8 रन बनाइन्। बलिङ तर्फ नेपालका कविता कुँवर, रुबिना छेत्री र रिया शर्माले समान 1-1 विकेट लिए।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षीको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद आषाढ मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण। इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
7: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
9: यही 2083 वैशाख 2 गतेदेखि

हे के भनम खै हे गाई देऊ।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

राम्रो मान्छे।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा कथा जाने हो
1: अबु को जान्छ चाहिँ टाढा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नकरा

Sådär, niks bokcha. Sådär, FM. Tiden är på plats. Du är inte här.

0: når bokser, når vi bokser, sådanisk bokser.
1: Sudish FM, 93.2 MHz.

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन, नमानेला त छु साइली, खोली झरे माछी जालमा

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98 5 50 26 4 40
3: It's 5 o'clock. अहिले 5 बजेको साम।

0: जसले ईश्वरको सहारालाई जान्दछ त्यो डर चिन्ता शोकबाट सधैँका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुत पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा धन्यवाद प्रणाम गर्दै आजको गीतोपदेश प्रसङ्गमा म अध्याय 4 को 36 मन्त्रमा प्रवेश गरिराखेको छु। भगवान् श्रीकृष्ण दया परवश भएर अर्जुन प्रति अत्यन्त दयालु भएर उपदेश बक्सिरहनु भएको छ। यो उपदेश भगवान् श्रीकृष्णले युद्धभूमि कुरुक्षेत्रमा अर्जुनलाई बक्सिएको उपदेश हो। यसैलाई गीता भएर हामी स्वीकार गरिराखेका छौँ बहुत प्रेमका साथ। परमात्मा भन्नुहुन्छ अपि चेदसि पापेभ्य सर्वेभ्य पापकृतम सर्वं ज्ञानप्लवे नैव वृजिनं सन्तरिष्यसि भन्नुहुन्छ। हेर्नुहोस् त परमात्मा कस्तो सूत्र बताइबक्सिन्छ। अर्जुनलाई भन्नुहुन्छ यदि तिमी सम्पूर्ण पापी हो र भन्दा पनि महापापी भएका छौ भने पनि दिव्य ज्ञान रूपी डुङ्गामा चढ्यौ भने यो दुःखको सागरलाई सजिलै पार गर्न सक्नेछौ भन्नुहुन्छ। अपि चेदसि पापेभ्य सर्वेभ्यो पापकृतम यस्तो बाणी बक्सिएको छ परमात्माले। पापी नै छौ तिमी भने पनि परमात्माको याद गर, परमात्माले तिम्रो पाप नष्ट पारिदिनुहुन्छ भन्नुहुन्छ। परमात्मासँग रहेको आफ्नो सम्बन्धको स्वाभाविक स्थितिको ज्ञान अर्जुन ज्ञान गर्नु अति उत्तम कुरा हो अर्जुन भन्नुहुन्छ। परमात्माले यसरी अज्ञानको सागरमा पौडिरहेका मानिसलाई उसको जीवन सङ्घर्षबाट तुरुन्त माथि उठाउँदछ। यो भौतिक जगतलाई कहिले अज्ञानको सागर मानिन्छ भने कहिले डढेलो लागेको जङ्गल जस्तो ठानिन्छ। तपाईँ विचार गर्नुहोस्, डढेलो लागेको जङ्गल साह्रै उराठिलो हुन्छ। तपाईँ कहिले कहिले उराठिलो भएर मेरो केही रहन्छ कोही रहन्छ भने जस्तो अवस्थामा पुग्नुहुन्छ भने तपाईँको भित्र परमात्मा तपाईँको साथी छ। त्यो साथीको याद गर्नुहोस्, तपाईँको साथ परमात्माले छोडेन, परमात्माले साथ छोडेको छैन। परमात्मा हुनुहुन्छ तपाईँ सितै तपाईँ भित्र अत्यन्त नजिक भएर बसिरहनु भएको छ। जङ्गलका हात्तीहरू त्यो माउ हात्तीले सबैलाई शीतलताको आनन्द लेलान भनिकन यो हाम्रो टमर ताल भन्ने ताल छ यो जङ्गलभित्र त्यो तालमा लिएर गएको थियो। सबैलाई पानीले सेचन गरेर त्यो माउ हात्तीले सबलाई शीतलता प्राप्त गरायो। सबै खुसीराजी भए, ऊबाट प्रसन्न भए, लाभान्वित पनि भए। एकछिनपछि माउ हात्ती जो पानीमा गइराखेको थियो उसलाई ग्रहले पक्र्यो। हरे भगवान, ती सबैले छोडिदिए। आखिरमा श्रीमती हात्तीले पनि छोडिदिएपछि मेरो यो संसारमा कोही रहन्छ? संसार सुन्ने माने उसले ऐ छोरा छोरी नाति नातिना श्रीमती सहित बहुत सुखको अनुभव गरिराखेको थियो। अहिले ऊ विरक्त भएर मलाई त सबैले छोडिदिइरहेछन्, मेरो अब को छ त भनिकन उसले एउटै परमात्मालाई याद गर्छ। मेरो हजुर, त्यो हात्तीभित्र भएको परमात्मा हजुर हाम्रो भित्र भएको परमात्मा एउटै हो। उसले त्यो परमात्मालाई सम्झ्यो। सम्झिसकेपछि परमात्माले साकार रूप लिएर त्यो हात्तीको सुरक्षा गरिदिनु भयो। त्यसकारण कोही यो संसारलाई साह्रै पालुवा चढेको फलले पुष्पले सुशोभित भएको बगैँचा जस्तो देख्छन्, कसैले यसलाई रुखा सुक्खा देख्छन्। आफ्नो आफ्नो दृष्टिकोण, आफ्नो आफ्नो विचारमा मनुष्यले आफ्नो जीवन बिताइराखेको छ। त्यो हात्तीको जत्तिको पनि हामीमा होस छैन, विचार छैन। हाम्रो मनुष्य जीवन, कविले भन्नुहुन्छ, अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्ने कसो गरी हो। हाम्रा आधुनिक कविहरूले यसरी हामीलाई सन्देश दिइराखेका छन्। ती कुराहरू सुन्न पर्यो, ती कुराहरू बुझ्न पर्यो। हामीभन्दा अगाडिकाले घर छोडेर गए, हजुरबाबाले बनाएको घर, त्यही घर कुरेर बसिरहेको। हजुरबाबाले मेरो भन्नुभएको थियो, लको भए घर नपाउने। अहिले बाबाको साथमा गएन थियो, लान पाउनु भएन। त्यसै गरेर हजुर हाम्रो साथमा पनि यो जाँदैन, निदो। यस्तो किसिमको विचार गरेर अहिलेदेखि, आजैदेखि, तुरुन्तैदेखि के ठेगान छ र एकछिनपछि के हुने हो? त्यो परमात्माको याद गर। हजुरलाई म मन्त्र तन्त्रहरू पनि साह्रै ठुला ठुला छन्, लामा छन्, कुरा बुझ्न नसक्ने छन्। कोही निराकार मन्त्रहरू छन्, कोही साकार मन्त्रहरूको व्यवहार छ। हजुरलाई म सजिलो मन्त्र सिकाउँछु, जो परमात्माले गीतामा व्यक्त गरी बक्सेको छ। ओमकार, ओम इत्यका क्षरम ब्रह्म व्यहरन मा मनस्मरन य प्रयाति त्यजे देहम सयाति परमाम गति परमात्मा। यस्तो दयालु भएर हामीलाई मन्त्र सिकाइदिनु भएको छ। ओम, हजुर हिँड्दा डुल्दा घरभित्र बस्दा बाहिर निस्कँदा हजुरको भित्र ओम बसिरहेको। ओम, यो ओमकार जप्नुहोस्। कसैलाई बाहिर डिस्टर्ब गर्नु छैन, कसैलाई सुनाउनु छैन। ओम ओम भन्दै हिँड्यो भने फलानु बाउला आएछ भन्लान्। त्यस कारणले हजुरले यसरी आफ्नो उपकार गर्नुहोस्, ओमकार जपेर। जीवन सङ्घर्ष साह्रै कठोर हुन्छ, कति ठेस लाग्छन्, कति जीवनमा अप्ठ्यारा पर्छन्। त्यो अप्ठ्याराबाट हजुर मुक्त हुनलाई बहुत परिश्रम गर्नुपर्छ। किन त्यस्तो अप्ठ्यारो आएको होला ओमकार जप्नेलाई पनि? भन्दा पूर्वजन्मका सम्पूर्ण अप्ठ्याराहरू बोकेर परदेशमा जाँदामा डोकामा खर्च पर्च बोकेर यात्रु हिँडे झैँ ती खर्च लिएर आएका थियौँ। ती वस्तुहरू परमात्माले समय समयमा हामीलाई दिलाइदिनुहुन्छ। अरू कसैले दुःख दिएको होइन, त्यो हजुर हाम्रो पूर्वजन्मको कमाइ के छ त्यही चाहिँ अहिले ईश्वरले दिलाइदिनु भएको छ। यसरी समुद्रमा पौडिँदै पौडिँदै जीवनका लागि सङ्घर्ष गरिरहेको हजुर हामी व्यक्तिलाई कहिल्यै कसैले पनि अगाडि गएर समुद्रबाट बाहिर निकालिदिन्छ भने त्यो व्यक्ति उसको सबैभन्दा ठुलो रक्षक मानिन्छ। यो संसार समुद्र, यो संसार समुद्रबाट कोही त्यस्तो दयालु निस्केर यो संसारबाट तारदियो भने त्यहाँभन्दा ठुलो उपलब्धि अरू के हुनसक्छ र? यस कारणले त्यस्तो रक्षकको हामी शरण पर्नुपर्छ। यिनै कुराहरूलाई राखेर आजको यो प्रातःकालीन बसाइबाट म राम भक्त अधिकारी सबैसित नमस्कार गर्दै बिदा हुन्छु। फेरि भोलि हामी भेट हुँला। हरि ओम।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 28 गते बिहीबार ज्येष्ठ कृष्ण दशमी 11 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बालेन हट सामु गले विपक्षी प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको परराष्ट्र मन्त्रीको भनाई बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ्यो जोखिम विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको परम्परागत खेतीभन्दा मौरी पालन लाभदायी शीर्षकको शुभ समाचार।
0: कृषिमा मेहनत र सही व्यवस्थापन गर्न सके सानो लगानीबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ रूपन्देहीको तिलोत्तमा नगरपालिका 14 51 वर्षीय राजकुमार पुन। पुन मौरी फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले मौरी पालनलाई व्यावसायिक रूप दिँदै वार्षिक करिब 15 लाख रुपियाँ आमदानी गरिरहनु भएको छ। हाल उहाँको फार्ममा 44 घार मौरी छन्। सुरुमा 2 खारबाट व्यवसाय थालेका पुनले अहिले त्यसलाई विस्तार गर्दै व्यावसायिक स्तरमा पुर्याउनु भएको छ। उहाँले मौरी पालन थालेको करिब 20 वर्ष भइसकेको छ। पहिले म विदेशमा थिएँ, बुवाले मौरी पालन शुरू गर्नुभएको थियो, पछि म पनि यही व्यवसायमा सक्रिय भएँ, पुनले भन्नुभयो। उहाँका 78 वर्षीय बुवा कर्णबहादुर पुनले शुरू गरेको व्यवसाय अहिले परिवारको मुख्य आय स्रोत बनेको छ। शुरूआती चरणमा करिब 2 लाख रुपियाँ लगानी गरिएको फार्ममा हालसम्म करिब 6 लाख रुपियाँ लगानी भइसकेको छ। पुनका अनुसार वार्षिक करिब 22 क्विन्टल मह उत्पादन हुन्छ। प्रति केजी 700 रुपियाँका दरले बिक्री हुने महबाट राम्रो आमदानी भइरहेको छ। मौरीका लागि आवश्यक चरण व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। मौरीलाई पर्याप्त फूल र वनस्पति उपलब्ध गराउन उहाँले खारहरू पाल्पाको सराय क्षेत्र रूपन्देहीको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नु भएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढी छ। 5 बिघा जमिनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घार मौरीबाट बढी आमदानी हुन्छ, उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन हट सामु गले विपक्ष शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै क्षति नदेखिएकाले तत्कालका लागि संसद अवरुद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु। अर्थात् विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्, यस्तो हुनुको कारण के हो त? जवाफमा दिम्बे आफै भन्छन्, हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौ। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेक अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राजसुपा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
2: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसन र दश गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नु भएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्र मन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेसन र दश गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रष्ट पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसै गरी दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।

0: गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
1: करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडी को बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चिनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडी को बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयकमा करका दरहरू हेरफेर बारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियत बस तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो, तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कडेल, उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ, तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह, यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वाग्लेले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
0: बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़ियो जोखिम शीर्षकमा गोरखापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रुपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 553,650 पन्छी, 108,928 अण्डा र 205,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड़ रुपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रुपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरुद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 285,564 पन्छी र 427,580 अण्डा नष्ट गरिएको छ।

0: विश्व फुटबलको महाकुम्भ आज मध्यरातिबाट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोडौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छ मा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
1: नक्कली भुटानी शरणार्थी प्रकरण 3 अघि बढ्यो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यी तीनवटै मुद्दालाई सँगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले 3 अघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राय माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 विरूद्ध 10 जेठ 2080 किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट। 15
2: नेपाली खबर।
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको हो, उहाँले भन्नुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगमा हालसम्म 3,500 भन्दा बढीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढी उजुरी प्राप्त भएको जनाइएको छ।
4: गत वर्षभन्दा यस वर्ष महँगी झण्डै दोब्बरले बढेको छ। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 2.7